0: अहिले बिहानको 6 बजेको छ।
1: यस टाइमका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामान पाइने अल्पसल कञ्चनपुर जाने बाटो बरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 14 गते बिहिबार, सन 2026 मे 28 तारीक अधिक जेठ शुक्ल पक्षको द्वादशी तिथि, आज बकर ईद।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको साथ किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भदौ 23 मानव अधिकार उल्लंघन र 24 संगठित आपराधिक कार्य भएको मानव अधिकार आयोगको निष्कर्ष। 17 सांसद सहित 52 जनाको नाम किचान गरी उनीहरूमाथि अनुसन्धान गर्न सिफारिश। सरकारले 3 महिनाभित्र आयोगको सिफारिश कार्यान्वयन गर्नुपर्ने कानूनी व्यवस्था।
0: पूर्वाधार क्षेत्रमा नतिजा कमजोर, सामाजिक सूचकांक केही सुधार, सार्वजनिक संस्थानको नाफा बढ्यो, लाभांश घट्यो।
1: पुस यता 7 जिल्लामा फैलियो दादुरा, थप खोप नहुँदा स्वास्थ्य निकायहरूले आवश्यक खोप अभियान सञ्चालन गर्न सकेनन्।
0: एआई प्रभावले चिप कम्पनीहरूको शेयरमा तीव्र वृद्धि, अमेरिका र इरान बीच शान्ति सम्झौता हुने सम्भावना लिएर लगानीकर्ताहरू आशावादी।
1: र आईपीएलमा हैदराबादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
0: काया कैरनमा अब खबरको सिलसिला। राष्ट्रिय मानवाधिकार आयोगले गएको वर्ष भदौ 23 नवयुवा आन्दोलनमा मानवाधिकार उल्लंघन भएको र भोलिपल्ट भदौ 24 पूर्व योजना अनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ। मानवाधिकार उल्लंघनमा संलग्न अधिकारीलाई कार्यवाही गर्न र आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिश गरेको छ। आयोगले मानवाधिकार उल्लंघनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, संचार मन्त्री, सुरक्षा निकाय प्रमुख लगायतलाई कार्यवाही गर्न सिफारिश गरेको छ। भदौ 24 घटनामा जोड़िएका रासोपाका 17 सांसद सहित 52 जनाको नाम किटान गरी आयोगले अनुसन्धानका लागि सिफारिश गरेको छ। टीओबी सहित 2 समूहलाई पनि अनुसन्धान गरी कार्यवाही गर्न सिफारिश गरिएको छ। टीओबीको उक्साहटले 23 भदौको आन्दोलन हिंसात्मक भएको आयोगको निष्कर्ष छ। भदौ 23 घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघन गरेको आयोगको ठहर छ। उनीहरूलाई संविधानको धारा 249 उपधारा 2 ग बमोजिम अदालतमा मुद्दा चलाउन सिफारिश गरिएको छ। यसअघि गौरी बहादुर कार्के नेतृत्वको जाँचबुझ आयोगले उनीहरूलाई ज्यान मार्ने कसुरमा अनुसन्धान गरी मुद्दा चलाउन सिफारिश गरेको थियो। आयोगले मानवाधिकार उल्लंघनका विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानूनमा नदेखिएको भन्दै मानवता र मानवाधिकारको कसुरमा पश्चातदर्शी कानून बनाएर पनि सजाय गर्न भनेको छ। यसका लागि सर्वोच्च अदालतको फैसला पनि आयोगले उल्लेख गरेको छ। मानवाधिकार उल्लंघनमा जिम्मेवार देखिएको भन्दै आयोगले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरी बलका तत्कालीन महानिरीक्षक राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई पनि संविधानको धारा 249 को उपधारा 2 ग बमोजिम कार्यवाहीका लागि सिफारिश गरेको छ। उनीहरूलाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्न पनि आयोगले सरकारलाई सिफारिश गरेको छ। गोली चलाउने सुरक्षाकर्मीका विषयमा सूक्ष्म अनुसन्धान गरी कार्यवाही गर्न भनिएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेललाई, प्रहरी नायब महानिरीक्षक ओम राणा, वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खन्नालाई संविधानको धारा 249(2) को ङ बमोजिम प्रक्रिया पुर्याई विभागीय कार्यवाही गर्न आएको सिफारिश छ। काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल तथा भदौ 23 बानेश्वर र संसद भवन क्षेत्रमा फिल्डमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरहरूलाई पनि मानवाधिकार उल्लंघनमा विभागीय कार्यवाहीको सिफारिश गरिएको छ। आयोगले अपेक्षा अनुरूप राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको तथा आम नागरिकको मानवाधिकार संरक्षणप्रति संवेदन हुन नसकेको जनाउँदै आएको भविष्यमा यस्ता विषयमा गम्भीर भई राष्ट्रिय सम्पत्तिको संरक्षण र आम नागरिकको मानवाधिकार संरक्षणप्रतिको दायित्वलाई प्राथमिकता दिन प्रधान सेनापति अशोक राज सिग्दललाई निर्देशन सिफारिश गरेको छ। आयोगले नवयुवा आन्दोलनको घटनापछि प्रधानमन्त्री सुशीला कार्की, उहाँकै सरकारबाट गठित 23 र 24 भदौमाका घटनामा जाँच बुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र पूर्व गृहमन्त्री ओम प्रकाश अरियालमाथि पनि अनुसन्धान गर्न सिफारिश गरेको छ। उनीहरूको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्ने विभिन्न कोणका बाट टिक्का टिप्पणी समेत भएको देखिएको जनाउँदै आयोगले सार्वजनिक शान्ति र सुव्यवस्था खलल पुग्ने काम भए नभएको तथा दुरुस्थान भए नभएको सम्बन्धमा थप अनुसन्धान गर्न सिफारिश गरेको हो। नवयुवा आन्दोलन भएका मानवीय र भौतिक क्षति लगायतका काममा संलग्नताबारे सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित 17 सांसदमाथि छानबिन गर्न पनि आयोगले सिफारिश गरेको छ। भदौ 24 घटनामाका बेला ललितपुरको नक्कु कारागारमा थुनामा रहेका राष्ट्रपा सभापति लामिछाने बाहिरिएको घटनालाई लिएर आयोगले छानबिन गर्न भनेको छ। पूर्व गृहमन्त्री तथा राष्ट्रपा सांसद सुदन गुरूङले नवयुवा आन्दोलन उग्र बनाउन भूमिका खेलेको विषयमा सूक्ष्म अनुसन्धान गर्नुपर्ने आयोगले जनाएको छ। मानवाधिकार आयोगको प्रतिवेदन राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि महत्वपूर्ण हुन्छ। विश्व मानवाधिकार आवधिक समीक्षादेखि संयुक्त राष्ट्रसंघका मञ्चहरूमा आयोगको प्रतिवेदन कार्यान्वयनको प्रश्न उठ्छ। यी मञ्चहरूमा प्रश्न उठे नेपाल सरकारले जवाफ दिनुपर्ने हुन्छ। सरकारले 3 महिनाभित्र आयोगको सिफारिश कार्यान्वयन गर्नुपर्ने कानूनी व्यवस्था रहेको खबर आजको कान्तिपुरले लेखेको छ।
1: निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानून निर्माण प्रक्रिया पुनः अघि बढ़ाएको छ। निर्वाचन सम्बन्धी विभिन्न 7 कानूनलाई एकीकृत गरेर एउटै कानून बनाउने आयोगको प्रस्तावले लामो समयदेखि मूर्त रूप लिन सकेको छैन। आयोगले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार गरेर 2080 असार 18 सरकारलाई बुझाएको थियो, तर सरकारले त्यसलाई संसदमा पेश गर्न नपाउँदै 2082 भदौ 27 संसद विघटन भयो। आयोगले फागुन 21 निर्वाचनपछि बनेको नयाँ सरकारलाई विधेयकको मस्यौदा फेरि पठाउने तयारी गरेको हो। आयोगले मतदाता नामावली, निर्वाचन कसुर तथा सजाय, स्थानीय तह निर्वाचन, प्रतिनिधि सभा सदस्य निर्वाचन, प्रदेश सभा सदस्य निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन तथा राष्ट्रिय सभा सदस्य निर्वाचन सहित 7 ऐन एकीकृत गरेर निर्वाचन व्यवस्थापन विधेयक मस्यौदालाई अन्तिम रूप दिँदैछ। सरकारले पुरानो मस्यौदालाई आयोगमा फिर्ता पठाएर त्यसमा केही परिमार्जन आवश्यक भए त्यसलाई मिलाएर पठाउन भनेको छ। कान्तिपुरमा खबर छ।
0: चालू आर्थिक वर्षको फागुनसम्ममा सरकारको नतिजा पूर्वाधार क्षेत्रमा कमजोर देखिएको छ भने सामाजिक क्षेत्रमा अपेक्षाकृत प्रगति भएको छ। अर्थमन्त्री सुणिम वाग्लेले संसद मार्फत सार्वजनिक गरेको यस वर्षको आर्थिक सर्वेक्षण अनुसार फागुनसम्ममा धेरै वर्ष अघि नै सम्पन्न हुनुपर्ने पूर्वाधारका कामहरू अझै सकिएका छैनन्। सड़क, पुल, भवन, सिंचाई, जलविद्युत लगायतका पूर्वाधार निर्माणमा लक्ष्य हासिल गर्न सरकार असफल भएको छ। सामाजिक क्षेत्रमा भने अघि बढ़ाएका भौतिक नीतिगत संस्थागत र प्रणालीगत सुधारले सुधार हुँदै गएको देखिन्छ, तर जति अपेक्षित थियो त्यो तहको भने छैन। यस्तै देशका सार्वजनिक संस्थानहरूको समग्र नाफा बढ़े पनि ती संस्थानबाट राज्यले पाउने लाभांश घटेको छ। नेपाल भ्रमण गर्ने पर्यटकको संख्या बसाई अवधिमा सुधार आए पनि उनीहरूले गर्ने दैनिक खर्च घट्दो देखिएको छ। यस्तै देशभर निर्माण भएको 68,100 किलोमिटर प्रदेश र स्थानीय तह अन्तर्गतका सड़क मध्ये 71.4% कच्ची रहेका छन्। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार फागुनसम्म प्रदेश र पालिका तह अन्तर्गतका 48,665 किलोमिटर सड़क कच्ची अवस्थामा छन्। तथ्याङ्क अनुसार 33,847 प्रादेशिक र 34,253 स्थानीय सड़क छन्। त्यसमा 5,096 किलोमिटर सड़क मात्रै पक्की अवस्थामा छन्। काया कैरनमा करको भार र सुधार गर्नुपर्ने विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: मेजर अप्लायन्सेस का एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, सफाई पनि भन्नु हुनेछ. मलाई त बेचरको बानी लागिसकेको छ. बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले भदौ 23 मानव अधिकार उल्लंघन र 24 संगठित आपराधिक कार्य भएको मानव अधिकार आयोगको निष्कर्ष, सरकारले 3 महिनाभित्र आएको सिफारिश कार्यान्वयन गर्नुपर्ने कानूनी व्यवस्था, विदेशमा रहेका नागरिकलाई मताधिकार सहित नयाँ निर्वाचन कानूनको तयारी, पूर्वाधार क्षेत्रमा नतिजा कमजोर, सामाजिक सूचकांक केही सुधार लगायतका खबर प्रस्तुत गर्यौं.
3: अब बाँकी खबर. बंगलादेशले पछिल्लो दशकहरूकै सबैभन्दा ठूलो दादुरा महामारी सामना गरिरहँदा नेपालमा पनि एकपछि अर्को दादुरा प्रकोप फैलिरहेको छ. स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका अनुसार पुस यताका 6 महिनामा सर्लाही, बागलुङ, महोत्तरी, कालीकोट, दैलेख, अछाम र सिराहाल सहितका 7 जिल्लाका विभिन्न ठाउँमा 100 बाल बालिका दादुरा भाइरसबाट संक्रमित भएका छन्. उनीहरूका अनुसार दादुरा फैलिएको क्षेत्रमा रहेका सबै बाल बालिकालाई तत्काल खोप लगाइनुपर्छ, जुन महामारी नियन्त्रणको अनिवार्य शर्त र अभ्यास पनि हो. यसो गर्दा भाइरस थप फैलन र जटिलता रोक्न मदद गर्छ. तर सर्लाही र बागलुङको ढोरपाट नगरपालिकामा मात्र विशेष खोप कार्यक्रम सञ्चालन गरिएको छ. महामारी नियन्त्रणका लागि चाहिने थप खोप नहुँदा स्वास्थ्य निकायहरूले आवश्यक खोप अभियान सञ्चालन गर्न सकेका छैनन्. पुसमा दादुरा प्रकोप देखिए लगत्तै स्वास्थ्य अधिकारीहरूले दात्री निकायसँग आवश्यक खोप माग गरेका थिए. तर बंगलादेशमा फैलिएको ठूलो प्रकोपका कारण दात्री निकायहरूको ध्यान त्यतातिर बढ़ी गएकाले नेपाल प्राथमिकतामा नपरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्. कान्तिपुरमा 7 जिल्लामा फैलियो दादुरा, खोप लगाउने छैन तयारी शीर्षकको खबर छ.
2: आज र भोलि लुम्बिनी र सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिममा तातो दिन कायमै रहे पनि भोलि भने तापक्रम घट्नेछ. गैराती, कोशी, गण्डकी र बागमती प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ. गोर्खा र धादिङको सिमानामा पर्ने आरूघाटमा सबैभन्दा बढ़ी 55 मिलिमिटर वर्षा भएको छ. हिजो तराईका सबैजसो भागमा तापक्रम केही घटेको छ. केही दिन यता पश्चिम तराईमा 40 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेकोमा हिजो सबैभन्दा बढ़ी धनगढ़ीमा 39 र नेपालगंजमा 38 डिग्री सेल्सियस तापक्रम पुगेको थियो. महाशाखाका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना छ. साथै सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभाग तथा बाँकी तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ. बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँहरूमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ. भोलि पनि हावाहुरी सहित पानी पर्ने महाशाखाले जनाएको छ. त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक डाक्टर विनोद पोखरेलका अनुसार आज बेलुकीदेखि भोलिसम्म सुदूरपश्चिमदेखि बागमती प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ.
3: नेपालको कर प्रणाली अझै जटिल र उच्च दरमा आधारित भएकाले व्यवसायी र नागरिक दुवैमा दबाव परेको छ. उनीहरूले कर दायरा फराकिलो बनाउँदै दर घटाउने, कर प्रशासन पारदर्शी र प्रविधि मैत्री बनाउनु पर्नेमा जोड़ दिएका छन्. नेपालको कर प्रणाली र सुधार गर्नुपर्ने विषयबारे साथी विकास चापागाईले अर्थ एवं वित्तीय विश्लेषक शालिकराम पौडेलसँग कुरा गर्नु भएको छ.
4: मा सबैभन्दा उच्च भएको देशमै पर्छौँ हामी, टप 10 कन्ट्रीभित्रै पर्छौँ. विश्वको मूल्याङ्कन गर्यौँ भने हामीलाई करका हरेक ठाउँमा कर लाग्ने अवस्था छ. गर्भदेखि च्यानसम्म हामीले कर तिर्नुपर्ने अवस्था छ. यो भनेको त राज्य विवेकशील नभएको अवस्था हो कि. कल्याणकारी राज्य अवस्थामा राज्य विवेकशील हुनुपर्छ भन्ने मान्यता राखिन्छ. राज्यले हरेक नागरिकका कुराहरू राज्यले सम्बोधन गर्नुपर्ने भन्ने हुन्छ, तर हामी कहाँ त्यो अवस्था छैन। हामी कहाँ आयकरदेखि लिएर रोड करदेखि लिएर हामीले सड़कमा तिर्ने धाट कर यस्ता करहरू पनि धेरै शीर्षक अन्तर्गत जनताहरूले राज्यलाई कर बुझाउनु पर्ने हुन्छ। र फेरि करको इफेक्टिभ युटिलाइजेसन पनि हामीले बुझिरहेका छैनौँ। आम नागरिकहरूले कर तिरेको तिरेछ, कर के को लागि तिर्ने भन्ने क्वेसन पनि अहिलेसम्म आम नेपाली जनतामा रहेको छ। यसले गर्दा पनि यो विद्रोहका अवस्थाहरू यस्तै कारणले पनि उब्जेका हुन्। त्यसो भएको हुनाले नेपालको कर प्रणाली अत्यन्तै अहिलेसम्म वैज्ञानिक छैन भन्छु म। कर प्रणालीमा करका दरहरू पनि उच्च छन्। कर तिर्नेहरूलाई कुनै खालको त्यस्तो प्रोत्साहन, उच्च कर तिर्ने मान्छेहरूलाई प्रोत्साहन गर्ने, राज्यको विशेष सुविधाहरू दिने र थप लगानी गर्नको लागि प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू छैन। जसले कर छली गर्छ अथवा जसले बीचमा मिडिएटर भएर काम गर्छ, कर अथोरिटी र फाइनल ट्याक्स पेयरहरूको बीचमा बसेर दलाली गर्छ, त्यस्ता मान्छेहरूलाई राज्यले प्रोत्साहन गरेको अवस्था थियो भने अब कसो सरकारले यो चाहिँ छोड्नुपर्छ।
2: कर बढाउँदा उपभोक्ताको क्रय शक्ति र बजारमा चाहिँ असर परेको देखिन्छ कि देखिँदैन?
4: क्रय शक्तिमा रास आउँछ कर बढ्दै जाँदाखेरि, किनभने त्यो राजस्व सरकारको धुकुटीमा पैसा त जम्मा होला तर कन्ज्युमरहरूले एबिलिटी टु पेइङ ट्याक्सेस चाहिँ कमजोर बनेर जान्छ। त्यो बनाउनको लागि त इकोनोमिक एक्टिभिटिजहरू इन्क्रिज कसरी हुन्छ? करको दरहरू घटाएर पनि एक्टिभिटिजहरूलाई इन्क्रिज गर्नेतर्फ राज्य लाग्नुपर्छ।
2: अत्यधिक करको भारको विकल्प चाहिँ के हुन सक्छ?
4: करलाई पनि सन्तुलित बनाएर राज्यले चाहिँ करकालाई पुनरावलोकन गर्दै जानु पर्यो। एउटा तपाईँ भन्नुहोस् न, इन्डियामा 15-16 लाख पर्ने गाडीलाई हामीले यहाँ 55-56 लाख रुपियाँ तिर्छौँ भनेपछि 300% एउटा गाडीमा बाट भन्सार अन्त शुल्क भ्याट गरेर राज्यले असुल उपर गरेको छ नि। अब त्यही बोर्डर पारी गएर मान्छेले 15 लाखमा गाडी खरिद गरेर चढ्न सक्छ भने यतापट्टि छ उसको त पर्चेसिङ पावरमा त यतापट्टि आइपछि त असर त पर्यो नि होइन। यसलाई चाहिँ राज्यले कम गर्दै गर्दै गएर अप्टिमम नागरिकलाई कसरी सुविधा दिन सकिन्छ भन्ने कुरामा जानुपर्छ र यो दरहरू घटाउनुपर्छ र यो अत्याधिक अप्रत्यक्ष करको भारलाई राज्यले कसरी कम गर्ने सन्दर्भमा राज्यले अब हरेक चोटि यो कर पुनर्नवीकरण आयोगहरू भन्ने गर्छन्, कर सम्बन्धी परामर्श समितिहरू भन्ने गर्छन्, हरेक चोटि सुझाव दिएका छन्। त्यो सबै हाम्रो बुकमा मात्रै सीमित भएका छन्। अब अहिलेको यो दुई तिहाईको सरकार जो काम गर्न अत्यन्तै जागरूक पनि छ भन्छु मैले, र हामीले अर्थतन्त्रमा फेरि अत्यन्तै विज्ञ अर्थमन्त्रीको रूपमा पनि पाएका छौँ। उहाँले कसरी अर्थतन्त्रलाई लैजाने अथवा यी करका दरहरूलाई कसरी समायोजन गर्ने सन्दर्भमा पक्कै पनि ध्यान दिनुहुन्छ होला। अहिले पनि लिटिल बिट दिनुभयो भने पनि हामीले चाहिँ अलिकति राहतको महसुस चाहिँ गर्न सक्छौँ।
2: अर्थ एवं वित्तीय विश्लेषक शालिग्राम पौडेलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिँदो नेपालमा सुन्न सकिन्छ।
5: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
2: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू
8: ओपीडी सेवा,
7: विशेषज्ञ ओपीडी सेवा,
8: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
8: पूर्व कर्म पञ्चकर्म सेवा,
7: छार सूत्र सेवा,
8: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् र बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। झिसमिसे बिहानी सँगै यति बेला भोजपुरका अधिकांश ग्रामीण भेगका किसानहरू व्यस्त हुने देखिन्छन्। कतै हल गोरूसँग हलीहरूको हह होर्रा सुनिन्छ त कतै मिनी टिलरको घुनुनुनु आवाज, कतै खेतका कान्लामा महिलाहरूको हाँसो मिसिएको असारे भाका गुन्जिन्छन्। बाँझो खेत जोत्ने, आली काट्ने, हिल्याउने, बिउ काट्ने, हिलोले भरिएको खेतमा घुँडासम्म डुबेर धान रोपिरहेका किसानहरूको व्यस्तता यति बेला गाउँघरको मुख्य दृश्य बनेको छ। वर्षा लागेसँगै किसानहरूलाई फेरि एकपटक खेतीपातीको चटारो लागेको छ। भोजपुरका ग्रामीण क्षेत्रमा यति बेला बिहानदेखि साँझसम्म खेतमै किसान देखिन्छन्। खेत जोत्न, बिउ उखेल्न, रोपाई गर्न भ्याइ नभ्याइ छ। हेर्दा हेर्दै वर्षा लाग्यो, खेती गर्ने तछाड मछाड छ। स्थानीय किसान भीम प्रसाद राईले सुनाउनुभयो, मानो रोपेर मुरी उब्जाउने समय छ, नत्र जिन्दगी चलाउन गाह्रो हामी किसानलाई। पहाड़का फाँटहरू हरियालीले ढाकिन थालेका छन्। केही साता अघि झिसमिसे बिहानी सँगै यति बेला भोजपुरका अधिकांश ग्रामीण भेगका किसानहरू व्यस्त हुने देखिन्छन्। कतै हल गोरूसँग हलीहरूको हह होर्रा सुनिन्छ त कतै मिनी टिलरको घुनुनुनु आवाज, कतै खेतका कान्लामा महिलाहरूको हाँसो मिसिएको असारे भाका गुन्जिन्छन्। बाँझो खेत जोत्ने, आली काट्ने, हिल्याउने, बिउ काट्ने, हिलोले भरिएको खेतमा घुँडासम्म डुबेर धान रोपिरहेका किसानहरूको व्यस्तता यति बेला गाउँघरको मुख्य दृश्य बनेको छ। वर्षा लागेसँगै किसानहरूलाई फेरि एकपटक खेतीपातीको चटारो लागेको छ। भोजपुरका ग्रामीण क्षेत्रमा यति बेला बिहानदेखि साँझसम्म खेतमै किसान देखिन्छन्। खेत जोत्न, बिउ उखेल्न, रोपाई गर्न भ्याइ नभ्याइ छ। हेर्दा हेर्दै वर्षा लाग्यो, खेती गर्ने तछाड मछाड छ। स्थानीय किसान भीम प्रसाद राईले सुनाउनुभयो, मानो रोपेर मुरी उब्जाउने समय छ, नत्र जिन्दगी चलाउन गाह्रो हामी किसानलाई। पहाड़का फाँटहरू हरियालीले ढाकिन थालेका छन्। केही साता अघि बाँझै देखिने खेतहरू अहिले हिलाम्य बनेका छन्। आकाशबाट निरन्तर पानी पर्न थालेपछि किसानमा नयाँ उत्साह थपिएको छ। अघिल्लो वर्षमा समयमा पानी नपर्दा उत्पादन घटेको अनुभव गरेका किसान मौसमले साथ दिने अपेक्षामा छन्। अन्नपूर्ण पोस्टमा किसानलाई खेतीपातीको चटारो शीर्षकको खबर छ।
2: अब विदेशको खबर। एसियाली शेयर बजार हिजो मिश्रित देखिए पनि प्रविधि अर्थात टेक शेयरको तीव्र उछालका कारण केही बजारमा मजबूत वृद्धि देखिएको छ। लगानीकर्ताहरू अमेरिका र इरान बीच शान्ति सम्झौता हुने सम्भावनालाई लिएर सावधानीपूर्वक आशावादी बनेका छन्। कृत्रिम बौद्धिकता एआई सम्बन्धी प्रविधि कम्पनीहरूको शेयरमा आएको ठूलो वृद्धिका कारण यस वर्ष बजार लगातार नयाँ उचाइमा पुगेको छ। मध्य पूर्वमा युद्ध रोक्ने उद्देश्यले वाशिङटन र तेहरान बीच भइरहेको वार्तामा पनि लगानीकर्ताहरूले नजर राखिरहेका छन्। हालै युद्ध विरामको रिपोर्ट आए पनि सोमबार भएको अमेरिकी आक्रमणपछि फेरि तनाव बढ़ेको छ। तेहरानले अमेरिकाले युद्ध विराम तोडेको आरोप लगाउँदै खाड़ी क्षेत्रमा रहेका अमेरिकी लक्ष्यहरूमा जवाफी कार्यवाही गर्न सक्ने चेतावनी दिएको छ। अमेरिकी आक्रमणपछि अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य फेरि बढ़ेको छ।
3: अब खेल खबर। राजस्थान रोयल्सले इण्डियन प्रिमियर लीग आईपीएलको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। न्यू चण्डीगढमा हिजो बेलुका भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई 47 रनले हराउँदै राजस्थानले गुजरात टाइटन्ससँगको भेट पक्का गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले 8 विकेट गुमाएर 243 रन बनाएको थियो। राजस्थानका लागि वैभव सूर्यवंशीले 29 बलमै 97 रन बनाए। ध्रुव जुडेलले 21 बलमा 50 रन बनाए भने यशस्वी जयसवालले 29 र कप्तान रियान परागले 26 रन बनाए। राजस्थानले दिएको 244 रनको लक्ष्य पछ्याएको गुजरात 19 ओभर 2 बलमा 192 रन बनाउँदा अल आउट भयो। अब राजस्थानले फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। खेल भोलि बेलुका पाउने 8 बजे न्यू चन्द्रीगढमा हुनेछ। पराजित हैदराबाद भने प्रतियोगिताबाट बाहिरिएको छ।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बगर ईद ईदुल जुहा आज देशभरका मस्जिदमा मनाइँदैछ। ईदुल फित्र अर्थात रमजान पर्वको 79 दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहान स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्ने गरिन्छ। नमाज पढिसकेपछि एक आपसमा शुभ कामना आदान प्रदान गर्ने गरिन्छ। यो पर्व पर्सि शनिबारसम्म मनाइन्छ। बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। भोलि गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबार भएकाले आजदेखि लगातार 4 दिन सार्वजनिक बिदा हुने भएको छ।
3: नेपालका युवा प्रविधि उद्यमीहरूले विकास गरेको वायु दृष्टि संयुक्त राष्ट्र संघद्वारा प्रकाशित उत्कृष्ट विश्वव्यापी नव प्रवर्तन सूचीमा छनौट भएको छ। जलवायु प्रविधि क्लाइमेट टेक क्षेत्रमा काम गर्दै आएको यो नेपाली नव प्रवर्तनलाई संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला विभाग यूएनडेसाले तयार पारेको एसटीआई सोल्युशन्स बुक 2026 समावेश गरेको छ।
2: हरेक वर्ष निजामती सेवामा कर्मचारी संख्या बढ्दै आएको छ। पछिल्लो 17 वर्षमा निजामती सेवामा महिला कर्मचारीको सहभागिता 12% बढेर 30% पुगेको छ। 2065-2078 निजामती सेवामा महिलाको उपस्थिति 12% रहेकोमा 2082 फागुनसम्म आइपुग्दा यो प्रतिशत बढेर 30 पुगेको खबर नागरिक दैनिकले लेखेको छ।
3: पर्वतारोहणमा सक्रिय आरोहीले सगरमाथामा बढ़दो मानवीय गतिविधि जलवायु परिवर्तन थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षण बारे चिन्ता व्यक्त गरेका छन्। हिम पहिरो बढ़दो हिउँ पग्लिने क्रम खुम्बु क्षेत्रमा बढ़दै गएका हिमचिरा र सगरमाथा आरोहणको बढ़दो होडबाजीले हिमालमा थुप्रिँदै गएको मानव फोहोरका कारण मात्रै पर्वतारोहणमा चिन्ता थपिएको छैन। शेर्पा पथ प्रदर्शकले जोखिम मोल्दै कम पारिश्रमिक बीमा वा अपर्याप्त क्षतिपूर्ति र असमान सुविधाका कारण पेसाबाट बढ़दो पलायनका कारण समेत आरोहणमा चुनौती थपिँदै गएको छ।
2: र पछिल्ला वर्षहरूमा विद्यार्थी संख्या घट्दै जाँदा सरकारले सार्वजनिक विद्यालय मर्ज अर्थात समायोजन नीति अघि बढ़ाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव विकास केन्द्रले कम विद्यार्थी भएका विद्यालयलाई आपसमा गाभ्ने तयारी तीव्र बनाएको खबर नागरिक दैनिकले लेखेको छ। काया कैरनमा अब पालो उखानको
3: जत्रो दौरा उत्रै खल्ती
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: भदौ 23 मानव अधिकार उल्लंघन र 24 संगठित आपराधिक कार्य भएको मानव अधिकार आयोगको निष्कर्ष। 17 सांसद सहित 52 जनाको नाम किचान गरी उनीहरूमाथि अनुसन्धान गर्न सिफारिश। सरकारले 3 महिनाभित्र आयोगको सिफारिश कार्यान्वयन गर्नुपर्ने कानूनी व्यवस्था।
2: पूर्वाधार क्षेत्रमा नतिजा कमजोर। सामाजिक सूचकांक केही सुधार। सार्वजनिक संस्थाको नाफा बढ़्यो। लाभांश घट्यो।
3: पुस यता 7 जिल्लामा फैलियो दादुरा। थप खोप नहुँदा स्वास्थ्य निकायहरूले आवश्यक खोप अभियान सञ्चालन गर्न सकेनन्।
2: एआई प्रभावले चिप कम्पनीहरूको शेयरमा तीव्र वृद्धि। अमेरिका र इरान बीच शान्ति सम्झौता हुने सम्भावनालाई लिएर लगानीकर्ताहरू आशावादी।
3: र आईपीएलमा हैदराबादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा।
2: र अन्त्यमा आजको कार्टुन नाजामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। मानव अधिकार आयोगको प्रतिवेदनमा राष्ट्रोपाका धेरै नेताहरूलाई समेत अनुसन्धान गर्न भनेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ठूलो घण्टी चिन्ह भएको राष्ट्रोपा कार्यालयमा नेताहरूको चहल पहल छ। 2 जना मान्छे अलिक पर उभिएका छन्। एकजनाले पत्रिकामा मानव अधिकार आयोगको प्रतिवेदन बारेको खबर पढ्दैछन् भने अर्कोले चाहिँ राष्ट्रोपा कार्यालयको चहल पहल हेरेर भन्दैछन् सबैजना दङ्ग छन्। त्यो प्रतिवेदनमा नाम आएकाहरू आफूलाई नै प्रमुख नेता ठानेर दङ्ग, अनि नाम नआएकाहरू त झन् आफूलाई प्रधान नेता नै ठानेर दङ्ग। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: पश्चिम नेपालका तराईका जिल्लाहरूमा तातो हावाको लहर कायम, भोलि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविदको अनुमान।
1: र एसियाली खेलकुद छनौट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालले चीनलाई हरायो, राजस्थान आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट ढिलो रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। शुद्ध खानेपानी नियमित रूपमा उपलब्ध गराइदिन सुर्खेतको लेखबेसी नगरपालिकाका नागरिकले माग गरेका छन्। विभिन्न वडामा सम्पन्न भएका सामाजिक परीक्षण कार्यक्रमका सहभागी भएका उपभोक्ताले घर घरमा धारा जडान भए पनि पानी नियमित नआएको भन्दै शुद्ध खानेपानी उपलब्ध गराइदिन माग गरेका हुन्। लेखबेसी नगरपालिका वडा नम्बर 7 का स्थानीय बलबहादुर घरतीले धारामा पानी नियमित आउने भए पनि आफूहरूले दूषित पानी प्रयोग गर्नु परेको गुनासो गर्नुभयो। उहाँले नगरपालिकाले पानी शुद्धिकरणका लागि फिल्टरहरू वितरण गरेको भए पनि ती फिल्टरहरू चाँडै बिग्रिएको बताउनुभयो। शुद्ध पिउने पानी उपलब्ध गराउनका लागि मुहानदेखि नै शुद्धिकरण विधि अपनाउनु पर्ने लेखबेसी नगरपालिका वडा नम्बर 7 का टंक ओलीले माग गर्नुभयो। कतिपय वडामा भने खानेपानी चरम अभाव रहेको पनि स्थानीयको भनाइ रहेको छ। उहाँले खानेपानी उपभोक्ता समितिमा भएको आयव्यय विवरण पनि आम उपभोक्तालाई नियमित जानकारी गराउनु पर्ने माग गर्नु भएको छ। यस्तै वडा नम्बर 8 का स्थानीय तुलसी थापाले आफ्नो वडामा खानेपानीको अभाव रहेकाले मुहान व्यवस्थापन गरी खानेपानी उपलब्ध गराइदिन माग गर्नु भएको छ। यता खानेपानी उपभोक्ता समितिका पदाधिकारीले भने उपभोक्ताको मागलाई मध्यनजर गरी सबै धारामा खानेपानी पुर्याउने प्रयास गरिरहेको दावी गरेका छन्। लेखबेसी नगरपालिकाको ठूलो योजना अन्तर्गत पर्ने नेवलकोला लमना खानेपानी उपभोक्ता समितिका अध्यक्ष संगम घरतीले आम उपभोक्ताको धारामा नियमित खानेपानी पुर्याएको दावी गर्दै पानी शुद्धिकरण गर्ने प्रयास समेत गरिएको बताउनु भएको छ। पानी शुद्धिकरण गर्न विभिन्न विधिहरू अपनाएको भन्दै अझै नगरपालिकासँग समन्वय भइरहेको उहाँको भनाइ छ। जनप्रतिनिधिहरूले पनि खानेपानीको समस्या समाधान गर्नका लागि विभिन्न निकायसँग पहल गरिरहेको र कतिपय योजना अहिले सञ्चालन भइरहेको पनि बताएका छन्। वडा नम्बर 7 का वडा अध्यक्ष रुद्रबहादुर नेपालीले विभिन्न निकायसँग समन्वय गरी खानेपानी समस्या समाधान गर्न मुहान संरक्षणदेखि एक घर एक धारा कार्यक्रम सञ्चालन गरिएको बताउनु भएको छ। यस्तै वडा नम्बर 6 का वडा अध्यक्ष प्रतिमान बाकावालले पनि वडामा करिब सबै घर सबै नागरिकको पहुँचमा खानेपानी पुगेको भन्दै शुद्धिकरण केही ठाउँमा महान विवादलाई समाधान गर्ने गरी पहल भइरहेको बताउनु भएको छ। लेखबेसी नगरपालिकामा विभिन्न संघ संस्था र नगरपालिकाले खानेपानीको क्षेत्रमा करोड़ौंको लगानी गरेका छन्।
1: मुस्लिम धर्मावलम्बीहरूले आज आफ्नो महान पर्व बकर ईद मनाउँदैछन्। ईद उल फित्र अर्थात रमजान पर्वको 70 औं दिनमा बकर ईद मनाउने धार्मिक विधि रहेको छ। 3 दिनसम्म मनाइने यो पर्वलाई ईद उल जुहा पनि भन्ने गरिन्छ। बलिदानीको पर्वका रूपमा लिइने बकर ईद मुस्लिम महिना जुल हिज्जाको 10 औं महिनामा मनाउने गरिएको छ। हिजरी सम्बत अनुसार 1435 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार रहेको सम्झनामा यो पर्व मनाउन थालिएको हो। आजको दिन मस्जिदमा जम्मा भई विशेष रूपमा नवाज पढ़ने परम्परा रहेको छ। यसरी नवाज पढ़िसकेपछि घरमा गई बलि दिने र एक आपसमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ। इस्लाम धर्मावलम्बीहरूले विभिन्न जनावरको बलि दिने र त्यसलाई 3 भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दिन दुखीलाई बाँड्ने परम्परा पनि रहेको छ। यस अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ।
0: मौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालका तराईका जिल्लामा तातो हावाको लहर कायम रहने जनाएको छ। पूर्वी र मध्य भागमा भने मेघगर्जन र हावा आवश्यक वर्षाको सम्भावना रहे पनि पश्चिम नेपालका तराईका जिल्लामा तातो हावाको लहर चल्ने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। मौसमविदहरूले भोलि देशका धेरै ठाउँमा पानी पर्ने भन्दै पश्चिम तराईमा गर्मी बढ़ेको भए पनि केही घटले बताएका छन्। पानी पर्ने क्रम आजदेखि नै शुरू हुने र भोलि राति तुलनात्मक रूपमा बढ़ी हुने सम्भावना रहेको छ। महाशाखाका मौसमविद रोजन लामिछानेले भोलि बिहान र दिउँसोको समयभन्दा रातिमा बढ़ी पानी पर्ने सम्भावना रहेको बताउनुभयो। मौसमविद लामी छानेले भोलि सातै प्रदेशमा पानी पर्ने सम्भावना रहेको भन्दै हल्कादेखि मध्यम खालको वर्षा हुने बताउनुभयो। अहिले तातो हावाको लहर चलिरहेको पश्चिम तराईका क्षेत्रमा पनि भोलि पानी पर्ने सम्भावना रहेकाले गर्मीबाट केही राहत मिल्ने उहाँको भनाइ छ। मौसमविदहरूले कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकीका एक दुई स्थानमा भारी वर्षा हुने पनि सम्भावना रहेको जनाएको छ।
1: जाजरकोटमा हाँसकारी दुर्घटना हुँदा सातजना घाइते भएका छन्। कार्की गाउँदेखि नेपालगंजतर्फ हिँडेको लु प्र 0100101 97 नम्बरको फोर्स गाड़ी मध्यपाड़ी सड़क अन्तर्गत भेरी नगरपालिका 8 चौखे ढुङ्गा भन्ने स्थानमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीर कुमार खड्काले हिजो बिहान 8 बजे दुर्घटनाको खबर पाए लगतै प्रहरी चौकी जगतेपुरबाट घटनास्थलमा पुगेर घाइतेहरूलाई एम्बुलेन्स मार्फत जिल्ला अस्पताल जाजरकोटमा ल्याएर उपचार भइरहेको बताउनु भएको छ। सबै घाइतेहरू खतरा मुक्त रहेको जिल्ला अस्पताल जाजरकोटले जनाएको छ। गाड़ीमा सवार 8 जना मध्ये गाड़ी चालक वर्ष 26 खिमराज केसी सकुशल रहेको र अन्य 7 जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा पनि घाइते हुनेहरूमा भेरी नगरपालिका 7 वर्ष 27 भावना बिक, वर्ष 26 आशिष बिक, वर्ष 28 त्रिसना बिक, वर्ष 25 तिल बिक रहनु भएको छ। यस्तै भेरी 9 वर्ष 22 कमला परियार, वर्ष 26 कमलराज घरती, भेरी 10 वर्ष 27 तुलसा मल्ल साई पनि घाइते हुनुभएको छ। दुर्घटना के कारणले भयो भन्ने बारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
0: जापान सरकारको सहयोगमा जाजरकोटको भेरी त्रिवेणी माध्यमिक विद्यालयका लागि निर्माण गरिएको नयाँ कक्षा कोठा भवन औपचारिक कार्यक्रमको बीच हस्तान्तरण गरिएको छ। नेपालका लागि जापानी दूतावासका उपप्रमुख सिन्तो यासुहारूको उपस्थितिमा नयाँ 12 कोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो। जापान सरकारको ग्रास रूट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट जीजीपी अन्तर्गत जाजरकोटको भेरी त्रिवेणी माध्यमिक विद्यालयको कक्षा कोठा पुननिर्माण परियोजनाका लागि करिब 2,27,00,000 नेपाली रूपियाँ बराबरको अनुदान सहयोग उपलब्ध गराइएको थियो। उपप्रमुख सिन्तोले नयाँ भवनको निर्माणसँगै अब विद्यार्थीहरूले सुरक्षित र उपयुक्त शैक्षिक वातावरणमा सिक्ने अवसर पाउने विश्वास व्यक्त गर्नुभयो। सन् 1985 जापान स्थापना भएको श्री भेरी त्रिवेणी माध्यमिक विद्यालय जाजरकोट र यसका छिमेकी जिल्लाका झण्डै 500 विद्यार्थीका लागि शिक्षाको प्रमुख केन्द्रको रूपमा रहँदै आएको छ। विक्रम सम्वत 2080 गएको विनाशकारी भूकम्पका कारण विद्यालयको पुरानो भवन पूर्ण रूपमा भत्किएको थियो।
1: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। रिलाई भने यो विश्राम
2: डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हावामा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डडेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डडेलो नियन्त्रण कार्यमा जुटौं। वनमा डडेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
6: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
5: जहाँ पाए त्यही जाने पनि होइन। भुरिगाउँ बजारको बाटो भण्डार पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनोट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भ्रिगमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98-482-58-950 र 98-480-79-761।
7: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर
0: सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला र गत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
8: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
9: रेडियो भेरी एफएम।
1: तपाईँले सबैको मन छुने रेडियो, रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी रेडियो मातृभूमि अनि जाजरकोटको रेडियो हाम्रो पाइला तथा बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकारले 6 निर्णय गर्यो। प्रदेश विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन संशोधन नियमावली स्वीकृत, शुद्ध खानेपानी नियमित रूपमा उपलब्ध गराइदिन सुर्खेतका लेखवेशीका उपभोक्ताको माग, खानेपानी क्षेत्रमा करोड़ौं लगानी लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठकले विभिन्न 6 निर्णय गरेको छ। हिजो बसेको बैठकले कर्णाली प्रदेश विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन 4 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा प्रदेश सचिव लक्ष्मी कुमार विकलाई कामकाजमा खटाउने, योगदानमा आधारित निवृत्ति भरण कोष स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक तर्जुमाको अवधारणा पत्र उप सैद्धान्तिक स्वीकृति गर्ने निर्णय पनि बैठकले गरेको छ। कर्णाली प्रदेश सरकारको सामूहिक राजस्व उठाउने सम्बन्धी विधेयक तर्जुमा सम्बन्धी अवधारणा पत्रको सैद्धान्तिक स्वीकृति गर्ने, कर्णाली प्रदेश विनियोजन 2082 कार्यान्वयनमा देखिएको बाधा अड्काउ पुकाउ आदेश जारी गर्ने र कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली 2083 स्वीकृत गर्ने निर्णय बैठकले गरेको प्रदेश सरकारका प्रवक्ता विनोद कुमार शाहले बताउनुभयो।
1: आजदेखि देशभर लगातार चार दिन सार्वजनिक विदा हुने भएको छ। ज इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद परेकाले सरकारले देशभर सार्वजनिक विदा दिएको छ भने भोलि जेठ 15 गते गणतन्त्र दिवस मनाइँदैछ। यस अवसरमा यसअघि नै सरकारले सार्वजनिक विदा घोषणा गरिसकेको छ। यसै गरी जेठ 16 गते शनिबार र जेठ 17 गते आइतबार नियमित सार्वजनिक विदा परेको छ। अब आजदेखि आउँदो आइतबारसम्म लगातार चार दिन सार्वजनिक विदा परेकाले अब सोमबार मात्रै सरकारी कार्यालयहरू खुल्ने भएका छन्।
0: सल्यानमा गैर कानूनी रूपमा सञ्चालन हुँदै आएको एक स्वास्थ्य क्लिनिक सिल गरिएको छ। बनगाडको पनि नगरपालिकामा रहेको विभिन्न स्वास्थ्य सेवा क्लिनिक आवश्यक कारणले प्रक्रिया पूरा नगरी सञ्चालनमा भएको पाइएपछि प्रहरीले मुचुल्का सहित सिल गरेको हो। नगरपालिकाका जनप्रतिनिधि कर्मचारी तथा सुरक्षाकर्मीको संयुक्त टोलीले बालुवा संग्रही ढोरपिपल बाबिया चौर र जयत पानी बजार क्षेत्रमा व्यवसाय दर्ता तथा नवीकरण खाद्य तथा पेय पदार्थको गुणस्तर म्याद तथा सेवा प्रवाहको अवस्थाको बारेमा अनुगमन गरेको हो। अनुगमनका क्रममा दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका व्यवसायीलाई सात दिनभित्र कानूनी प्रक्रिया पूरा गर्ने निर्देशन दिएको नगरपालिकाले जनाएको छ। त्यसै गरी बजारमा बिक्रीका लागि राखेका ठूलो परिमाणका म्याद गुज्रिएका खाद्य पदार्थ पेय पदार्थ मदिरा तथा औषधिजन्य सामग्री बरामद गरी नष्ट गरिएको छ। अनुगमनका क्रममा नगर प्रमुख कर्णबहादुर बुढाथोकी उपप्रमुख पुरूषोत्तम आचार्य लगायतका जनप्रतिनिधिको पनि सहभागिता रहेको थियो। नगरपालिकाले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य तथा स्वास्थ्य सेवामा कानून विपरीत गतिविधि गर्नेलाई कानूनी कार्यवाही गर्ने चेतावनी दिएको छ। बजारलाई व्यवस्थित सुरक्षित र उपभोक्ता मैत्री बनाउन आगामी दिनमा नियमित अनुगमनलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।
1: सरकारी मापदण्डलाई अठेर गर्दै सञ्चालनमा रहेका कसर उद्योगमाथि जुम्ला प्रशासनले अनुगमन गर्दै मापदण्ड विपरीत सञ्चालनमा रहेकालाई कार्यवाही प्रक्रिया शुरू गरेको छ। जिल्लाभर अवैध रूपमा सञ्चालन भइरहेका कसर उद्योगले नदी दोहन वातावरणीय क्षति र बस्ती जोखिम बढ़ाएको गुनासो बढ़दै गएपछि जिल्ला विपद व्यवस्थापन समितिको टोलीले स्थलगत अनुगमन शुरू गरेको हो। अनुगमनका क्रममा जिल्लामा सञ्चालनमा रहेका चारवटा कसर उद्योग बाहेक अधिकांश उद्योग नेपाल सरकारले तोकेको कानूनी मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको छ। सरकारी नियमअनुसार नदी खोला बस्ती विद्यालय तथा राजमार्गबाट कम्तीमा 200 मिटर टाढा मात्रै कसर उद्योग सञ्चालन गर्न पाइने भए पनि जुम्लामा भने यी नीतिगत कुरा कागजमै सीमित भएको छ। जिल्ला प्रशासन कार्यालयले केही उद्योग राजमार्ग छेउमै सञ्चालन गरेको र केही उद्योगले नदीको प्राकृतिक धारमै परिवर्तन हुने गरी गिट्टी बालुवा वा ढुङ्गा उत्खनन गरिरहेको पाइएको बताएको छ। यसले नदी कटान पहिरो र बाढ़ीको जोखिम झनै बढ़ाएको बताइएको छ।
0: बाजुरा र हुम्ला सीमा विवाद रहेको रानीखर्क लामपाटा क्षेत्रमा एकजना पुरूषको लेक लागेर मृत्यु भएको छ। भेडा चराउन गएको 28 वर्षीय यब रोकाएको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरीकाले हुम्लाका प्रमुख शंकर खड्काले बताउनुभयो। रोकाएसँगै रहनुभएका 25 वर्षीय श्रीमती कविता चौलागाई र 10 महिनाको शिशुको अवस्था भने सामान्य रहेको छ। घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्र बुढाथोकीको नेतृत्वमा प्रहरी टोली खटिएको छ। टोली घटनास्थलतर्फ गए पनि दुर्गम क्षेत्रका कारण पुग्न समय लाग्ने प्रहरीले जनाएको छ।
1: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। रिलाई भने यो
10: विगत लामो समयदेखि तपाईहरूको विश्वासमा स्थापित किसान एग्रो एण्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
11: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याङ बनाउने, रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाई सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषारी छता प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलेरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोप राइटर सुनिता कुमारी साजी बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
12: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूआत गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 मेगाहर्ज र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
13: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झै
14: ने कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनु होला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्स फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
15: सम्पर्क वाना हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 0383-590-693।
9: रेडियो भेरी एफएम।
1: तपाईँले सबैको मन छुने रेडियो, रेडियो भेरीका साथै विभिन्न एफएम रेडियोहरूमा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक शेरफिरो लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बाजुरा जिल्लाका हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल र उपाध्यक्ष राज कला सार्के सहित 28 जना विरूद्ध विभिन्न आरोप सहित उजुरी दर्ता गरिएको छ। यही जेठ 2-5 गतेसम्म हुम्ला बाजुरा सीमा क्षेत्र र कर्णाली करिडोर अन्तर्गत पिलु चौर कवाड़ी सड़क खण्डमा भएको विवादका क्रममा हुम्लाका नागरिकलाई बन्दी बनाइएको तथा राजमार्ग अवरूद्ध गरिएको भन्दै हुम्ली समाजले दिएको उजुरीका आधारमा उहाँहरू विरूद्ध उजुरी दर्ता गरिएको हो। उजुरीमा संलग्न मध्ये 10 जना विरूद्ध सार्वजनिक अपराध सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय बाजुरामा समेत मुद्दा दर्ता गरिएको छ। यसै सन्दर्भमा हुम्लाको लामपाटामा गाली ग्लोज, कुटपिट र दुर्व्यवहार गर्नुका साथै सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएर शान्ति सुरक्षा खलबल्याउने कार्यमा संलग्न 12 जना विरूद्ध अभद्र व्यवहारको मुद्दा जिल्ला प्रहरी कार्यालय हुम्लामा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख शंकर खड्काले बताउनु भएको छ।
0: भेरी खबरमा अब केही खेल खबर। एसियाली खेलकुद छनौट अन्तर्गत महिला क्रिकेट को खेलमा नेपालले आज इण्डोनेसियासँग खेल्दैछ। पहिलो खेलमा चीनलाई 19 रनले हराएको नेपाल लगातार दोस्रो जित दर्ता गर्ने योजनामा छ। पहिलो खेलमा चीनसँग पराजित भएको इण्डोनेसिया पहिलो जितको खोजीमा छ। मलेसियामा जारी प्रतियोगितामा नेपालले चीनलाई हराउँदै विजय सुरुवात गरेको विरूद्ध पहिलो जित निकालेको हो। 126 रनको लक्ष्य पछ्याएको चीन पूरै विश्व ओभर खेल्दै 5 विकेटको क्षतिमा 106 रनमा समेटेको हो। चीनका लागि कप्तान जू मेजोले सर्वाधिक 23 रन जोड्नु भयो भने वाङ हुई वाङले 21 रन थप्नु भयो। चीनलाई सस्तैमा समेट्न नेपालका लागि रिया शर्माले 2 विकेट हात पार्दा पूजा महतो, मनिषा उपाध्याय र

पारी खेलेपछि विशाल स्कोर बनेको हो। उहाँले 12 छक्का र 5 चौका प्रहार गर्दै हैदराबादका बलरमाथि दबाव राख्नुभयो। सूर्यवंशी आईपीएल इतिहासकै सबैभन्दा छिटो शतक बनाउने क्रिस गेलको कीर्तिमान तोड्ने नजिक पुगे पनि 30 बलमै शतक बनाउने अवसर गुमाउँदै त्यो कीर्तिमान कायम गर्न भने असफल रहनुभयो।

0: दिलु रावत र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो फेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्जन त सधैँ बाज्ने।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अन्कल सेवाहरू,
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको AR कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
4: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
5: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्ष डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
4: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, SE दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै SE दिएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विस्तृत छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। AR कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया। लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
6: ए लिनुस् त।
4: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
6: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
4: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
6: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
4: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
7: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ।
8: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-481-45-875।
9: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।

0: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजोको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेज रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त भा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चार स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर सञ्चार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप्राइटर राधा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ भाग छ।
1: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भुरिगाउँ बजार बर्दिया।
2: दिउँसो घाम र तातो हावाले हायल कायल पार्छ, म बिहानै खेत लागे है छोरी।
3: ल यो छाता पनि बोक्नुहोस् बुबा, खेतबाट फर्किँदा घाम चर्को हुन्छ।
2: ए के बिर्से भनेको त छातैको बिर्से छु। ल्याउ छाता, बरु यो पानीको बोतलमा मैले जीवन जल पो मिसाउन भुलेछु।
3: तपाईँले बिर्सिनै हुन्छ भनेर मैले पानीमा जीवन जल मिलाइसकेकी छु बुबा। बरु पानी त सबै पिउनु नि, पसिना धेरै आउने भएकोले जिउ सुक्खा हुन्छ।
2: हुन्छ हुन्छ छोरी, अब बिहान काम दिउँसो आराम।
3: हो नि, बिहान काम दिउँसो आराम।
4: गर्मीको मौसममा लू अथवा अत्याधिक गर्मीबाट बच्न छाता ओढेर वा टाउको ढाकेर हिँडौं, पानी प्रशस्त पिउने गरौं, शरीरलाई शीतल राख्न मौसमी फलफूल खाऊ, साथै घर वा विद्यालयको छाना चिस्क्याउने उपायहरू अपनाऊ।
5: प्लान इन्टरनेसनल नेपाल र भेरी बाटा।

0: प्रोपराइटर सुशील राउत, सम्पर्क नम्बर 98245 51207, मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
1: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।

0: परमेश्वर गुरु साक्षात परम ब्रह्म तस्मै श्री गुरवे नमः।
1: शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पण को प्रतीक्षा में रहनुहुने तपाई तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फल ज्योतिष शास्त्रले, तपाईको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईका मेषादि बाह्र राशिफल र तपाईसँगका विशेष कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं। हरेक दिन कार्यक्रम ज्योतिष दर्पण 8 बजेबाट 9 बजेसम्म आउने गर्छ। कार्यक्रमको शुरूआती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढ़ाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आज मिति 2083 साल रहेको छ। आज जेठ महिना हो। आज जेठ महिनाको आज 14 गते बिहिबार, तदनुसार ईस्वी सन् 2026 आज मे 28 तारीक नेपाल सम्मत 1146 अनलार्थ रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु अधिक ज्येष्ठ शुक्ल पक्ष। सूर्योदयमा आज पवित्र दिन रहेको छ। द्वादशी 9:19 बिहान 8:55 द्वादशी रहनेछ भने तत्पश्चात त्रयोदशी रहनेछ। चित्र नक्षत्र 10:37, 9:26 बरियानी 59:31 कौलवकरण 40:35 आज आनन्द युगमा चर युग रहेको छ। आजको दिनमानको समय 34:11 बिहान सूर्योदय 5:11 जाँदा भयो। साँझ सूर्यास्त 6:52 जाँदा रहनेछ। आज प्रदोष व्रत रहेको छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु ग्रह गोचर। ग्रह गोचरमा यतिखेर सूर्य नाम गरेका ग्रह वृष राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था यतिखेर तुला राशिमा रहेका छन्। मंगल ग्रह मेष राशिमा रहेका छन् भने बुध ग्रह यतिखेर वृष राशिमा रहेका छन्। त्यस्तै गरेर आजको दिनमा हेर्दा शुक्र ग्रह बृहस्पति ग्रह दुईटै ग्रह यतिखेर हेर्दाखेरि मिथुन राशिमा रहेका छन् भने शनि मीन राशिमा रहेका छन् र राहु कुम्भ राशिमा रहेका छन् अनि केतु ग्रह यतिखेर सिंह राशिमा। आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईका आजका दिनले के भन्छ, आजको दिनलाई कसरी अगाडि बढ़ाउन सकिन्छ, तपाईका मेषादि राशिफलहरू कसरी अगाडि बढ़िरहेका छन् भन्ने कुरामा एकदमै धेरै ध्यान दिनुपर्ने हुन्छ। यो सबै कुराको जानकारी हामी तपाईँलाई दिन्छौं, तर अहिले एउटा कुरा भन्नै पर्यो। हामी खाँदबारीमा भोलिबाट तपाईँहरूसँग चिन्ह टिप्पणी हेर्ने काम गर्छौं। भोलि 15 गतेको शुभ दिनबाट हामी खाँदबारीमा रहेको होटल होराइजनमा रहेर हामी तपाईँहरूसँग केही दिनको बसाई त्यहाँबाट तपाईँलाई सेवा गर्नेछौ। जसलाई भेट्न मन लागेको छ, जसलाई आउन मन लागेको छ, जसलाई प्रत्यक्ष बसेर ग्रहको बारेमा छलफल गर्न मन लागेको छ, जसलाई चिन्ह बनाउन मन लागेको छ, जसलाई हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न मन लागेको छ, तपाईँहरू हामीसँग प्रत्यक्ष रूपमा आउन सक्नुहुनेछ। भेटघाट गरेर हामीसँग भेटेर तपाईँहरू हामीलाई चिन्हहरू देखाउने, चिन्हहरू बनाउने कामहरू गर्न सक्नुहुन्छ। किनभने धेरै वर्ष पहिले 3-4 वर्ष पहिले हामी खाँदबारी आएका थियौं। यो बीचमा पहिले हामी आएको पनि थाहा नपाउने धेरै हुनुहुन्छ अरे, अनि हजुरकै हातबाट चिन्ह गर्न मन लागेको छ तर तपाईँलाई भेटेर मन लागेको छ भन्ने मान्छे योपालि आउनुपर्छ। हामी 5-10 दिनको बसाई हामी तपाईँसँग खाँदबारीमा रहनेछ। अझ हामी तपाईँलाई के भनौँ भने तपाईँ कहाँनिर आउने अथवा होटल होराइजन भनेको कहाँनिर छ होला, होइन कतिलाई त गाउँतिरबाट आउनुपर्छ होला, थाहा नहुन सक्छ होला, होइन त्यसो भएको हुँदा तपाईँले के गर्नु पर्यो भने सबैभन्दा पहिले तपाईँ खाँदबारी त पक्कै आउनु भएको छ। यो सबै हाम्रो बस्ने व्यवस्थापनको लागि हामीलाई रेडियो संखुब सभाबाट हामीलाई दिपेन्द्र साकेसरले सबै कुराको व्यवस्थापन गर्नुभएको छ। तपाईँले दिपेन्द्र साकेसरलाई पनि खबर गर्नुहोला, अथवा तपाईँ कहाँनिर छ भनेर खोज्नको लागि भौतारिनु पर्ने अवस्था छैन। खाँदबारी बजारमा चाँदनी चोक तपाईँलाई थाहा छ, फुलपाती चोक तपाईँलाई थाहा छ, चाँदनी चोकबाट फुलपाती चोक जाने बाटोमा रहेको छ रेडियो, भन्दा अलिकति पछाडिपट्टि भानुचोकदेखि सायद त्यो दिशा पूर्व दिशा पर्छ यतापट्टि, त्यहाँ आउनुभयो भने भेट भइहाल्छ। आएर तपाईँले हामीलाई यिनै नम्बरमा फोन गरेर कहाँनिर अरे भनेर पनि हामीलाई सोध्न सक्नुहुन्छ, तर आजदेखि नआउनुहोला, भोलिबाट हामी तपाईँसँग भेट्नेछौँ। भोलिबाट हामी तपाईँसँग भेटेर धेरैभन्दा धेरै कुराहरू तपाईँलाई जानकारी दिनेछौ, तपाईँको ग्रहको बारेमा। मेन कुरा त यहाँ के छ भने धेरै समस्या चाहिँ चिना बनाउने कुरामा असाध्य अप्ठ्यारो परेको छ भन्नुभएको छ। चिना हामी पञ्चकुण्डलीवाला पाँच कुण्डलीवाला चिना हामी तपाईँलाई बनाएर दिन्छौ। जुन जुन चिनामा तपाईँले हामीसँग एउटा पाउनुहुन्छ, लग्न कुण्डली त यसै पनि परिहाल्यो, त्यस पछाडि राशि कुण्डली पनि परिहाल्यो, त्यसपछि नवांश कुण्डली पनि परिहाल्यो, त्यसपछि भावांश कुण्डली पनि परिहाल्यो, त्यसपछि हामी दिन्छौ द्वादशांश कुण्डली, यो पाँच कुण्डलीवाला चिना दिन्छौ। अर्को एउटा कुरो भने खानपारीमा हामी भोलिदेखि तपाईँहरूसँग पाँच दस दिनको लागि त्यहाँ बस्छौ, र यसपालि तपाईँहरूकोमा घरमै आएर ग्रह शान्ति गर्नु परेको खण्डमा पनि सल्लाह गर्न आउनुहोला। यो असारदेखि फटाफट रूपमा हामी साइट हेर्दै तपाईँलाई यो दिन तपाईँकोमा काम गर्ने भनेर दिन फिक्स गरेर तपाईँकोमा कतिजना पण्डित लाग्नुहुन्छ, तीनजना, चारजना, पाँचजना, सातजना, आठजना, दसजना, कतिजना पण्डित हुन्छन्, हामी सबै हाम्रो टिम लिएर आएर हामी हाम्रै टिमद्वारा तपाईँहरूको घरमा बरु तपाईँ घरमा बासै बसेर हामी तपाईँको घरमा सेवा गर्ने जमर्क गर्छौ। किन यो गरिरहेका छौँ भने धेरैले भन्नुहुन्छ आजभोलि सबै गुरुबाहरू तराई झर्नुभयो, सबै गुरुहरू एउटा गाउँमा एकजना गुरुबा हुनुहुन्छ, त्यो पनि त्यो गाउँकामा अरू कोही हुनुहुन्न, तपाईँ पाँचजनाको काम भनिदिनुहुन्छ, यहाँ पाँचजना गुरु नै पाइँदैन भन्नुभयो सबैले। त्यसो भएको हुँदा हामी शङ्खुब सभा र भोजपुरबाट यसपालि सुरुवात गरौं यो हाम्रो अभियान, अनि हामी सबै जिल्लामा, किनभने जो यतिखेर वेद पढेर मांस आहारहरू नगरेर शुद्ध आचरणमा रहेर होइन राम्रोसँग विधि गर्ने ब्राह्मणहरू पाउनले गाह्रो पनि हुन्छ भन्ने खबर आएछ। त्यसो भएको त ठिक छ त, यो सबै भक्तहरूको सेवा हाम्रो सेवा हो। त्यसो भएको हुँदा हामी तपाईँको गाउँमा बसेर तपाईँकै घरमा सुतेर आनन्दले होइन तपाईँको घरमा ग्रह शान्ति गर्ने कि रुद्री पाठ गर्ने कि वा लघु रुद्री पो गर्ने हो कि, लघु रुद्री भनेको एकजना ब्राह्मणले मजाले एघारचोटि रुद्री गर्दा त्यसलाई रुद्री भनिन्छ, एघारजना ब्राह्मणले एघारपल्ट रुद्री गर्दाखेरि त्यसलाई लघु रुद्री भन्ने गरिन्छ। त्यो गरे भने सन्तान नभएको ठाउँमा सन्तान हुन्छन्, घरमा कति कुराहरूमा अशुभ हुन्छन् होइन, त्यो भएको हुँदा हामी सबै कुराको काम तपाईँको घरमा बसेर काम गर्ने तयारी गर्दैछौँ। त्यसो भएको हुँदा तपाईँहरूले चाहिँ हामीलाई सम्पर्कमा रहेर हामीसँग भएका विभिन्न फेरि त्यसमा ती पण्डित गुरुहरूसँग म पनि सँगै भएर तपाईँहरूको घरमा आएर बसेर तपाईँकै अन्न खाएर तपाईँकै घरमा पूजा लाउने होइन, सात दिन त सबैले सघाउनु भएन, सप्ताह लाउन कम्तीमा एक दिन भए पनि तपाईँले रुद्री पूजा, नारायण पूजा, चण्डी पूजा, ग्रहको विधान कस्तो हुन्छ, ग्रह शान्ति गर्ने विधान, ग्रहमा के को ग्रह पूजा हुन्छ, सबै कुरा हामी तपाईँलाई जानकारी अवश्य दिने नै छौँ, तपाईँहरू जानकारी गराउन सक्नुहुनेछ हामीलाई। यसको लागि पनि भेट्न आउनुहोला। अनि यो भेट्दा अर्को फाइदा के हुन्छ, तपाईँको गाउँ गाउँमा गएर हामीले घरको वास्तुको पनि हामी निरीक्षण गरेर पाउँछौँ, तपाईँ घरको कुन दिशामा कतापट्टि फर्केको घर हो तपाईँको, प्राय जसो हच्चाको घरमा यो दिशा भनिन्छ भन्ने गरिन्छ, त्यसलाई पूरा रूपमा हेर्दा कतापट्टि पर्या हुन्छ सबै कुरो थाहा हुन्छ। त्यसो भएको हुँदा हामी यो काम यसपालि खाँदबारीमा भोलिदेखि गर्नेछौँ। तपाईँको नाम असारबाटै हामी टिप्दै टिप्दै जानेछौँ, कुन दिन जुरेको छ त्यही दिन जुरेको दिन तपाईँ घरमा यति गते पूजा लाउने है, यतिजना ब्राह्मण लाग्नुहुन्छ तपाईँकोमा, यति यत्रो खर्च हुन्छ, हामी सबै कुरो तपाईँलाई जानकारी गराउँछौँ। तर भेट्नु पर्यो जसलाई मन लागेको छ त्यसलाई, जुन घरमा ब्राह्मण गुरुहरू हुनुहुन्न, तपाईँको गाउँमा हुनुहुन्छ गुरुहरू ठिक छ, तपाईँले गराउनुहोस्, जुन घरमा ब्राह्मण पुग्नुहुन्न, जुन गाउँमा ब्राह्मणको एकदम अभाव छ भन्नुभएको छ नि, हामी त्यो गाउँमा जानेछौँ, यो पनि हाम्रो सेवा हो। अब पहाडमै घर बनाएर बसेर पनि भएन, किनभने भोजपुरमा आएर बसौँला, सङ्घर्षमा आएर बसौँला, अन्त कसले गर्ने भने हामी देशैभरि जहाँ जहाँ गुरुहरू पाउन त्यतै हामी दौडिने हाम्रो अभि यो कुरो रहेको छ। त्यसो भएको हुँदा सबै कुराको जानकारी गराई राशिफल भन्दा धेरै कुरा भने तपाईँलाई हामी रेडियो शङ्खुवा सभाबाट कार्यक्रम सुन्नुहुन्छ, भोजपुरबाट कार्यक्रम सुन्नुहुन्छ भने खाँदबारीमा भोलिदेखि तपाईँहरूसँग भेट्ने 5-10 दिनको यात्रा लिएर आएका छौं। कति आउनुहुन्छ त्यसपछि धेरै आउनुभएको छ भने दिन थपौंला, अथवा आउनु भएन भने फेरि राधे राधे भनौँला र फेरि फर्केर जाउँला, केही भएन। अनि यसपालि चाहिँ खाँदबारीमा बसेर एउटा नयाँ अभ्यास गर्दैछौँ हामीले, तपाईँको घरमा पण्डितहरू लिएर आएर शुद्ध आएर पूरा रूपमा चाहिँ हवनहरू गर्ने, अनिखेर चाहिँ रुद्रीहरू गर्ने, चण्डीहरू गर्ने, सबै कुरा गर्ने हामी तयारी गर्दैछौँ। सबै कुराको जानकारी सहित अब राशिफलतर्फ जाउँ। भोलिदेखि खाँदबारीमा चिनाहरण त छँदैछ, अहिलेको लागि भने यतिखेर तपाईँको मेष आदिबार राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशिको लागि दिन असाध्य सुखद छ, यात्रा फलदायक बन्न सक्छ, प्रेममा सफलता मिल्नेछ, प्रशंसा तपाईँको लागि धेरै वृद्धि रहने यो राशिमा मेषलाई देख्न सकिन्छ। काममा अधुरोपनहरू रहन सक्ने योग छ, छैटौं ग्रहले गर्दा अलिकति पारिवारिक अवस्था पनि कमजोरी हुन सक्ने योग राशिमा संकेत वृष राशिलाई देख्न सकिन्छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुन्छ, मन परेका व्यक्तिहरूसँग भेटघाट रहन्छ, तपाईँको लागि सुखद दिन, आफ्नो दाजुभाइसँग रहेर नयाँ कामको थालनी गर्ने दिन राशि मिथुनलाई संकेत छ। यतिखेर हेर्दा चौथो चन्द्रमा छ, अलिकति मन व्यजन रहन सक्छ, कृषि र पशु चौपायबाट मनकै घाटा हुन सक्ने सम्भावना रहेको छ, तपाईँले सोचेको काममा असफल हुने खालको योग पनि राशिमा संकेत देख्न सकिन्छ। सिंह राशि हुनेको लागि अलिकति नबनेका कामहरू बन्दै जान सक्ने योगहरू देखियो, काममा सफलता मिल्नेछ भने मान सम्मानमा पनि वृद्धि आजको राशिबाट सिंह राशिको संकेत देख्न सकिन्छ। कन्या राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ, दौड़धूप तपाईँको लागि धेरै राम्रो देख्न सकिन्छ, मान सम्मानमा पनि वृद्धि आजको राशिमा संकेत ग्रहहरूबाट देख्न सकिने युग रहेको छ। लामो दीर्घ यात्राहरूमा सहज हुन्छ, मन परेका व्यक्तिसँग भेटघाट हुनुका साथसाथमा पारिवारिक रमझमबाट पनि आजको दिन व्यतीत रहन्छ, लग्नमा चन्द्रमा सबैले तपाईँको प्रशंसा गर्ने युगहरू आजको राशिमा संकेत छ। मन परेका व्यक्तिहरूसँग भेटघाट होला, आफन्तहरूसँग नजिकिने शुभ अवसर प्राप्त होला, तर आमदानी भन्दा खर्चमा भने वृद्धि रहनेछ, पशु चौपायबाट घाटा बिहोर्नु पर्ने योग छ। बोली राम्रो होला, व्यवहार परिवर्तन होला, आजको दिनमा सुखद समाचार सुन्न पाउने योग र सम्भावना राम्रो छ, राजनैतिक अवस्थामा धेरै कुरामा राम्रो हुने योगहरू राशिमा संकेत छ। आजको दिन मकर राशिको लागि सफलताहरू मिल्ने राशिमा संकेत देखियो, लामो दीर्घ यात्राहरूमा पनि सहज हुने हल्का योग राशि मकरलाई देख्न सकिने योग छ। कुम्भ राशि हुनेको लागि आजको दिनमा गर्दै आएको हरेक काममा सफलता मिल्नेछ, 7.5 को सामान्य शनि भए पनि यतिखेर भने ग्रहमा त्यस्तो नराम्रो योगहरू देखिएको छैन, धार्मिक क्षेत्रमा रोचि बढ्नेछ, तपाईँले सोचेका कामहरूबाट पनि सफलता हात पर्ने योग राशिमा संकेत देख्न सकिन्छ। मीन राशि हुनेको लागि गर्दै आएको हरेक कामको लागि सफलता मिल्नेछ, लामो दूरीको यात्राहरूमा पनि सहज हुनेछ भने तपाईँले सोचेका काम र कर्तव्यहरूप्रति चासो र गुनासो वृद्धि राशिमा संकेत ग्रहमा देख्न सकिन्छ।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: अहिलेका तपाईं सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।
1: घर हुँदैन जुन घरमा स्त्री हुँदैन, यानि कि विवाह गर्न योग्य भएका वरको जब विवाह हुँदैन नि त्यो घर घर होइन। शास्त्रले भन्छ के भन्छ अरे, न गृहम गृहम इत्याहु गृहिणीम गृहम उच्यते। त्यो घर घर होइन जुन घरमा तपाईँको धर्म पत्नी हुनुहुन्न। त्यस कारणले गर्दा यो तपाईँहरूलाई जानकारी गराउँ, हामी घर घर बनाउनु पर्छ। वास्तुशास्त्रले पनि भन्छ, कुर्म पुराणमा पनि लेखेको छ। के लेखेको छ त भन्दा, त्रिवर्ग सेवी सततम देवतायाम च पूजनम कुर्या दहर नित्यम नमस्ते प्रयत सुरान विभागशील सततम क्षमायुक्त दया लुक गृहस्थस्तु समाख्यातो न गृहेण गृही भवेत। वाह, कति राम्रो कुरा छ है। के छ भने, धर्म अर्थ कामको सेवा गर्नको लागि, आर्थिक समाज निर्माणको लागि गृहस्थ अति आवश्यक छ। यो कुर्म पुराणको कथाहरू तपाईँलाई भने मैले, गृह जो मान्छे घरमा रहन्छ त्यसलाई गृहस्थी भनिन्छ। सामाजिक आर्थिक उन्नति गर्नको लागि र धर्म अर्थ काम मोक्षहरू यी चतुर्विधाहरू प्राप्त गर्नको लागि घर चाहिन्छ अरे हजुर। भनेपछि त घर बनाउनु पर्यो है। अनि भविष्य पुराणले के भन्छ त भन्दा, गृहस्थस्यम क्रिया सर्वाह न सिद्ध्यन्ति गृहम विना। सबै कुराहरू सिद्ध गर्नको लागि घर चाहिन्छ। घर भएन भने तपाईँको मन्त्र सिद्धि हुँदैन, तपाईँको कर्म सिद्धि हुँदैन, तपाईँको विद्या सिद्धि हुँदैन, तपाईँको आर्थिक सिद्धि हुँदैन, तपाईँका वचन सिद्धि हुँदैन, तपाईँका वाणी सिद्धि हुँदैन। आज निसर्जन यो सबै कुराहरू के हो त, यी सबै कुराहरू घर चाहिने वास्तुका निर्माण गर्नुपर्ने कुराहरू हुन्। गृहस्थस्य गृह सर्वा न सिद्ध्यन्ति गृहम विना। कति राम्रो श्लोक छ है। यस्तो श्लोकहरू पढ्दाखेरि त साँच्चीकै वास्तवमा यो पुराणमा लाग्ने हो भने, पुराणका श्लोकका अर्थहरू सुन्दै सुन्दै दिनदिनै यो चाहिँ होइन एकदम मन्त्रमुग्ध हुने हो भने वास्तवमा संसार अर्कै हुन्छ हजुर। हामी तपाईँ सबैजना पैसा भन्छौ पैसा भन्छौ पैसा भन्छौ, उसले धेरै गर्यो मैले धेरै गरिनँ, मैले गर्न सकिनँ, अरूको डाहा गरेका छ, अरूको डाहा गरेका छ, ऊभन्दा म ठुलो म भन्दा ऊ सानो, एकदमै समस्याहरू छ। त्यस कारणले गर्दा घर अति आवश्यक छ। वास्तु अनुसारले पनि तपाईँको घरमा उन्नति गर्न पनि मैले भनिसकेँ तपाईँलाई, मैले तपाईँलाई प्रत्येक दिनको प्रमाणहरू दिइरहेको छु। कुर्म पुराणको पनि तपाईँलाई श्लोकको पनि जानकारी गराए। त्रिवर्ग सेवी सततम देवतानाम च पूजनम, देवताको पूजा गर्न, त्रिवर्ग सेवी भनेको धर्म अर्थ काम प्राप्ति गर्नको लागि, त्यस्तै गरेर कुर्या दहरा नित्यम नमस्य प्रेत सुरहान भगवानलाई उपासना गर्दै हामी उज्जवल भविष्य कामना गर्नको लागि के चाहिन्छ, गृहम भवेत न गृहेण समाख्यात गृहस्थस्तु हो। आहा, यो घर भएन भने सबै कुराहरू अधुरो हुन्छ। अब हामी वास्तुमै जाउँ। आज तपाईँलाई म वास्तुको बारेमा जानकारी गराउँछु। हामी धेरै मान्छेहरूले वास्तुको बारेमा अध्ययन गर्न जरुरी छ। तपाईँको घरमा रोग लागेको छ, तपाईँको छोरीको विवाह भएन 35 वर्ष पुग्नुभयो, अथवा तपाईँको स्वयं वैवाहिक जीवन बिग्रिएको छ, एउटा गर्नुभयो भएन, दुईटा गर्नुभयो भएन, सन्तानमा बाधा परिरहेको छ, तपाईँलाई घरमा आमदानी भए भन्दा खर्च पनि हुन थालेको छ, यस्ता कुराहरू तपाईँलाई सताइरहेको छ भने, यस्ता कुराहरू तपाईँलाई दिग्धारी बनाएको छ भने, आज सज्जन तपाईँले घर वास्तु तपाईँको बनावटहरू मिलाउनुपर्छ। म तपाईँलाई आज एकदम जिरो लेभलबाट लान्छु है आज, किनभने हामी तपाईँलाई के भन्छौ भने, घर बनाउनको लागि सबैभन्दा पहिले तपाईँले माटो किन्नुपर्छ। माटो किन्नुभन्दा पहिले तपाईँले माटोको परीक्षण गराउनुपर्छ। अब सबैभन्दा पहिले सजिलो उपाय, तपाईँको राशि के हो, त्यो राशिको ठाउँबाट तपाईँले जग्गा किन्ने ठाउँको गाउँको नाम के हो, त्यो गाउँको नामको अक्षरबाट के राशि बन्छ, तपाईँको राशि के राशि हुन्छ, होइन त्यो दुईटा कुराको म्याचिङ गराउनु पर्छ सबैभन्दा सुरुमा है। यहाँ लेखेको छ शास्त्रमा के लेखेको छ भने यद्भम दयङ्क सुते सदिङ मित सम्भो ग्राम शुभ नाम भात सम्वर्गम द्विगणम विधाय च पर वर्गाढ्यम गदे शेषितम। आफ्नो घरको, यो फेरि मैले कहाँ पढेको छु, मुहूर्त चिन्तामणीको वास्तु प्रकरणको सबैभन्दा पहिलो श्लोकको अर्थ लगाइरहेको छु तपाईँलाई मैले अहिले सबैलाई थाहा हुन्छ। मुहूर्त चिन्तामणीको वास्तु प्रकरणको सबैभन्दा पहिलो श्लोकले के भन्छ भने तपाईँले किन्ने आँटीको जग्गाको गाउँको नाम उदाहरणको लागि म भरतपुरमा छु, भरतपुर भन्ने जग्गाको भबाट आउने नाम र मेरो आफ्नो राशिबाट कतिवटा राशि पर्छ, पहिलो दोस्रो तेस्रो चौथो पाँचौ के राशि पर्छ त, त्यसमा सबैभन्दा पहिले दुई राशि, नौ राशि, पाँच राशि, दस राशि र एघार राशि असाध्यै शुभ हुन्छ। जस्तै उदाहरणको लागि कुनै ठाउँको जग्गाको नाम मेष राशिबाट उठ्यो, त्यो ठाउँको नाम मेष राशि आयो है। मेष राशि ठाउँको नाम आउँदा तपाईँको पनि राशि मेषै भइदियो, सो राशि एक भयो, अथवा तपाईँको राशि दुई छ, अथवा तपाईँको राशिबाट त्यो जग्गाको राशि दुई छ भने त्यस्तो कुराहरूमा चाहिँ तपाईँलाई थाहा छ हजुर। तपाईँको राशिबाट होइन, आफ्नो राशिबाट दोस्रो राशि हजुर, मेष राशिवाला मान्छेले वृष राशि भएको व्यक्तिलाई जग्गा पार्छ। जस्तै उदाहरणको लागि ज जसको मेष राशि छ, मेष राशि फेरि तपाईँले पूर्वतिर मात्र लियो भन्नु होला, मेष राशि हुने मान्छेले इटारी भन्ने ठाउँमा फाप्छ, यो चाहिँ के हो राशिबाट, इटहरी इटारीको वृष राशि मेष राशि हुने व्यक्तिले दोस्रो पर्यो। त्यस्तै गरेर इनरमा पनि फाप्छ है। त्यस्तै प्रकारले पाँचौं राशि भनेको सिंह राशि हो होइन, सिंह राशिमा के हुन्छ, महेन्द्रनगर हुन्छ पश्चिममा, माधवपुर हुन्छ सिंह राशि भनेको है मेष राशिको लागि। अनि धनुराशि पनि फाप्छ, धनुराशिमा त अब भक्तपुर पनि फाप्यो है। त्यस्तो यस्ता प्रकारका राशिहरू हुन्छन्। अनि दशौं राशि भनेको मकर राशि, मकर राशिवालालाई पनि फाप्छ। अनि कुम्भ राशिवाला यस्तै गरी भनौँ न तपाईँले बुझ्नुभयो, दुई पाँच नौ दस र एघार राशिवाला व्यक्तिहरूको ठाउँको नामलाई सबैभन्दा पहिले छान्ने गर्नु राम्रो हुन्छ। त्यसमा पनि के छ भने आफ्नो नाम त जुड्यो, तर नाम जुड्ने बित्तिकै त हुँदैन फेरि है। त्यसमा पनि तपाईँ अलिकति यहाँ के लेखेको छ भने सबैभन्दा बीचको बस्तीमा चाहिँ तपाईँले घडेरी खोज्नु पर्यो, बीचको बस्तीको घडेरीको चार गुणा मिलेको हुनुपर्छ, पूर्व पश्चिम उत्तर र दक्षिणपट्टिको कुनै पनि भाग चाहिँ बाङ्गो छड्के र टेढो भयो भने तपाईँको त्यो घरमा वास्तु बिग्रिन्छ। अर्को कुरा, त्यो घरमा तपाईँले अब त एउटा एकदम सजिलो उपाय भन्छौँ हामीले पढेको कुराहरू, सामान्यतया माटो परीक्षण गर्नको लागि ज्योतिष गुरु कहाँ आउनु पर्दैन, म तपाईँलाई आज सिकाइदिन्छु। तपाईँ जुन घडेरीमा घर बनाउने प्रयास गर्दै हुनुहुन्छ, बेलुका सूर्य अस्तको बेलामा गएर खाल्टो खन्नुहोला, लगभग लगभग दुई तीन हात खाल्टो खन्नुहोस् होइन, दुई तीन हात मान्छे भनौँ न एक मान्छे जतिको खाल्टो खन्नुहोस्, एक मान्छे जतिको खाल्टोमा चार पाँच बाल्टिन पानी लगेर राखिदिनुहोस्, खनाइदिनुहोस् त्यो पानी, यो फेरि दिउँसो गर्न पाइँदैन हजुर नियम छ त्यसमा पनि। अनि त्यो बाल्टिनमा खन्याएको पानी, चार पाँच बाल्टी पानी सन्ध्याकालमा यानि कि सूर्य अस्तको समयमा खनेर तपाईँ घर जानुहोस्, तपाईँ भोलिपल्ट बिहानै आउनुहोस्, आउँदाखेरि त्यो पानी त्यहीँ रहेको रहेछ भने त्यो घरेले मान्नुहोस् सबैभन्दा बेस्ट है। त्यो घडेरीमा अलिअलि चिसो भएको तर पानी नभएको रहेछ भने त्यो पनि ठिकै छ है। त्यो घडेरीमा पानी छँदै छैन कति पनि, सुक्खा भयो त्यो जमिन, मतलब हुन्छ नि हिजो बेलुका राखेको पाँच बाल्टिन पानी पनि सुक्यो, त्यहाँ चिसो पनि केही पनि भएन भने त्यस्तो जग्गामा घर नबनाउनु भन्छ शास्त्रले। तर अब के छ, यो पहाड़तिर फेरि अलिकति भिरालो पनि जग्गाहरू हुन्छ, अब भिरालो जग्गामा पानी त पक्कै रहँदैन हजुर। त्यस्तो ठाउँमा तपाईँहरूले अलिकति के गर्नु भने, भन्न खोजेको यो कुरा के हो भने, अलिकति ओसिलो जग्गा चाहिन्छ क्या हजुर घर बनाउनलाई, असाध्य मरुभूमिमा पनि घर थाप्दैन है हजुर। त्यसो हुँदा तपाईँले त्यो गर्नु, अर्को एउटा कुरा अर्को पनि उपाय छ हजुर, के गर्नु पर्यो भने तपाईँले चाहिँ एउटा त्यस्तै खाल्टो खन्नुहोस्, त्यो खाल्टोमा तपाईँले एउटा कुनै मकैको चनाको एउटा कुनै दाना गेडागुडीहरू होइन तपाईँले चाहिँ थपक्क त्यहाँ त्यहाँ राखिदिनुहोस्। त्यहाँ राखिसके पछाडि भोलिपल्ट आउनुहोस्, भोलिपल्ट आउँदाखेरि त्यो हिजोको भन्दा ठुलो भयो अथवा अलिकति फुलेको जस्तो भयो अथवा त्यहाँ चिसोपनहरू त्यहाँ रहेछ भने त्यो पनि शुद्ध हुन्छ। भन्न खोजेको कसरी हुन्छ, अलिकति चिसो चिसो खालको खालको ठाम खोज्नुहोस् है भनेर शास्त्रले भनेको छ। त्यसरी सुक्खा भयो हिजोको र आजको उस्तै भयो, न फुलेको छ न सुकेको छ भने त्यो पनि ठिकै छ, कम्तीमा तातोपन त रहेनछ, तर हिजोभन्दा आज अझ उसको चाहिँ के भयो सुक्खापन बढी भयो भने त्यो घर त्यो स्थानमा घर नबनाउँदा राम्रो हुन्छ है। यसो गरेर हामी माटोको परीक्षण गर्छौँ। अर्को कुरो के हुन्छ भने वास्तुशास्त्रले धेरै छ क्या हजुर नियम, त्यहाँ खन्दाखेरि तलपट्टि खन्दाखेरि कुनै हड्डीको टुक्रा देखियो, कपालहरू देखियो होइन, त्यहाँ चाहिँ कुनै मांस मासुहरू देखियो अथवा त्यस्तो ठाउँलाई अशुभ मान्ने गरिन्छ भने खन्दै जाँदाखेरि गरी यहाँ फुल देखियो, मतलब क्या फुलहरू त्यहाँ कसैले गाडेको फुलहरू देखियो, दुबैहरू सुगन्धित हल्का सेन्ट आउँदै आएको देखियो भने त्यस्तो घडीलाई शुभ पनि मान्ने गरिन्छ। सज्जन कार्यक्रममा हामी तपाईँलाई माटोको परीक्षण गराउँदैछौँ आज, घरमै बसी बसी तपाईँलाई है हामी घर बसी बसी सिक्ने हो क्या अब, अनि त्यति गरिसके पछाडि सबै कुरा शुभ भयो भने अब तपाईँले सबैभन्दा पहिले भूमि पूजनको लागि तपाईँले तयारी हुनुपर्छ। भूमि पूजन गर्दाखेरि पनि त्यसको मुहूर्तहरू कहिले खन्न मिल्छ कहिले शिला पूजा गर्न मिल्छ, त्यो शिलामा के राखेर पूजा गर्नुपर्छ भन्ने कुराहरू पनि हुन्छ। कति घरमा चाहिँ वास्तु बिग्रेको छ तर के गर्नु, महँगीको जमाना छ, त्यसै घरमा नबनाइ भएको छैन भने सामान्यतया बिग्रेको छ भने पनि त्यसलाई वास्तुका पिरामिडहरू राख्न सकिन्छ। त्यो घरमा ऊर्जा कमी हुनसक्छ, त्यो घरमा ऊर्जा कमी भयो भने भोलि घर बनाइसकेपछि त्यहाँ जो आएर स्वर बस्छ त्यो मान्छेको काम गराए पनि एकदम लोसे पारा हुन्छ, जति कमाए पनि धन खर्च भइरहने अलक्षिणी खालको हुन्छ, लगायतका विभिन्न कुराहरू हुन्छन्। त्यो गर्नको लागि चाहिँ तपाईँले के गर्नु पर्यो, त्यस्तो खालको घरलाई निर्माण गर्नको लागि चाहिँ त्यहाँ वास्तुका पिरामिडहरू राख्यो भने घरमा एउटा ऊर्जा एउटा शक्ति एउटा तपाईँ घरमा चाहिने तत्त्वपनहरू, तपाईँ घरमा बिरामी हुनुहुन्छ स्वास्थ्य ठिक गर्नको लागि अथवा तपाईँ घरमा पढ्ने मान्छेहरू पढ्न छोडे वैवाहिक जीवन पनि बिग्रन थाल्यो, दाम्पत्य जीवनमा समस्या र पारिवारिक समस्याहरू आउन थाल्यो, यी यस्ता लगायतका विभिन्न कुराहरू भयो भने वास्तु पिरामिडहरू भन्ने हुन्छ क्या हजुर। वास्तु पिरामिड एउटा यस्तो तत्त्व हो त्यो साइन्सले पनि प्रुभ गरेको छ, त्यो तपाईँको घरमा त्यसले पोजिटिभ इनर्जी होइन त्यसले तपाईँलाई धेरै कुरामा त्यो पोजिटिभ इनर्जी तपाईँको लागि ल्याइदिन्छ र तपाईँलाई धेरै कुरामा राम्रो हुन्छ। आदरणीय सज्जन, यो वास्तुको शिलान्यास गर्ने विधि हो अनि त्यस पछाडि हामी घर बनाइन्छ, घर राख्दाखेरि ढोका राख्ने साइजहरू पनि हुन्छन् होइन, त्यसपछि हाम्रो विभिन्न कामहरू गर्ने साइतहरू हुन्छन्। घर बनाइयो, घर बनाउँदै गर्दाखेरि घरमा बीचमा कुनै पनि कोठामा बिम पर्यो भने त्यो घर अशुभ मानिन्छ। खाने ठाउँ पकाउने ठाउँको पनि व्यवस्था गर्नुपर्छ, मैले धेरैचोटि तपाईँलाई सयौंचोटि भयो यो कुरा भनेको, अब तपाईँ भनेको मान्दिनुहुन्न होइन। पूर्व र दक्षिणको कोणलाई आग्नेय कोण भनिन्छ, त्यो कोणमा खाना पकाउने ठाउँ राख्नुहोला, त्यो कोणमा खाना पकाउने ठाउँ राख्नु भयो भने असाध्यै राम्रो हुन्छ। पूर्व र उत्तरको कोणमा स्थान कोण भन्छ, त्यहाँ देवालयहरू मन्दिरहरू स्थापना गर्नुहोस्, बैठक कोठाहरू बनाउनुहोस्, जहाँ टिभी रूम राख्ने चलन छ त्यहाँ बनाउनुहोस्। तपाईँ मास्टर बेडरूम घरको मालिक हुनुहुन्छ भने दक्षिण र पश्चिमको बीचको नैऋत्य कोणलाई चुज गर्नुहोस्। त्यसो गर्दाखेरि तपाईँ त्यो घरमा बलवान, तपाईँको एउटा साहस, तपाईँको एउटा होइन बलवानता त्यहाँ तपाईँलाई प्राप्त हुन्छ। अनि त्यस्तै गरेर हामी धेरै कुराहरूको विचार गर्दै गर्दै भर्याङलाई पनि त्यही अनुसार राख्ने, कहिल्यै पनि झुकिएर पनि पूर्व उत्तरको साइडमा शेष ट्याङ्की त राख्दै नराख्नु, घरमा ठुलो हानि हुन्छ, कमाएको पैसा सबै स्वाहा हुन्छ, यो मैले भन्दै भन्दै भन्दै भन्दै आएको छु तपाईँहरूलाई है। त्यति मात्रै होइन क्या हजुर, घर बनाइसकेर बढार्ने कुरा पनि मैले तपाईँलाई भनिसकेको छु भन्न त होइन, मैले तपाईँलाई घरमा कसरी बढार्ने बिहान उठेर चाहिँ के मन्त्र पढ्ने, बिहान तपाईँ चाहिँ पूर्व फर्केर सुतिरहनु भएको हुन्छ, पूर्व फर्केर सुतिरहेको व्यक्ति बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले हात ढोग्नुपर्छ हजुर। हात ढोगेर भन्ने ओम कराग्रे वसते लक्ष्मी कर मध्ये सरस्वती कर मूल स्थितो ब्रह्मा प्रभाते कर दर्शनम। म उठ्ने बित्तिकै पहिले हात ढोग्ने गर्नुहोस्। यो हातबाट तपाईँको दिन शुरूआत हुन्छ, तपाईँको पहिलो बाढीबाट दिन शुरूआत हुन्छ। उठ्ने बित्तिकै मोबाइल चलाउने काम बन्द गर्नुहोस्। मैले अस्ति पनि भने उठ्ने बित्तिकै मोबाइल चलाउने काम, उठ्ने बित्तिकै अरू अरू ध्यानहरू गर्ने, अरू अरू क्षेत्रमा तपाईँको मन लगाउने जस्ता कार्यहरू तपाईँलाई धेरै कुरामा दुःख दिन्छ। तपाईँले सबै उठ्ने बित्तिकै ओम कराग्रे वसते लक्ष्मी कर मध्ये सरस्वती कर मूल स्थितो ब्रह्मा प्रभाते कर दर्शनम। हातमा ढोग्ने हजुर, केही भन्न आउँदैन भने लो मेरो राधे, लो मेरो कृष्ण, लो मेरो शिव, लो मेरो हरि, यस्तो यस्तो नाम जब हात ढोग्ने म जान्दिनँ, मैले हात ढोगे आजको मेरो दिन शुभ आउँछ है राधे भन्ने, त्यो दिन तपाईँको अवश्य मेरो शुभ हुन्छ नै आएको पनि छ नभन् त हामीलाई के लाग्छ र है। त्यसो हुँदाखेरि तपाईँले घरमा उठ्नेदेखि लिएर सुत्नेदेखि लिएर सधैँभरि सुत्ने बेला हात पाउहरू नधुइकन तपाईँ सुत्नुभयो, यो भनौँ न दिउँसोको खुट्टा तपाईँले नधुइकन त्यतिको ओछ्यानमा पल्टिनु भयो भने तपाईँलाई दिन दशाहरू सुरु भएर है हजुर। चट्टा बेलुका भएपछि साँझ पर्नुभन्दा अगाडि भ्याइन्छ भने, नभएदेखि साँझ परेपछि घरमा आइन्छ, अथवा साँझ कटेपछि घरमा आइन्छ भने पनि सिनिक्क एकदम पवित्र भएर हात खुट्टाहरू सट्ट धोएर अनि तपाईँले बल्ल घरभित्र पस्ने गर्नुपर्छ। तपाईँ दिनभरिको हावा, दिनभरिको वायु प्रदूषण तपाईँको लागि धेरै कुरामा असर गरिरहेको हुन्छ। त्यस्ता त्यस्ता विधानहरू हुन्छन्। अब घर भन्दाखेरि रङ कस्तो लगाउने, कुन राशिलाई कस्तो रङ लगाउँदा तपाईँ घरमा तबी पल्छ, तपाईँलाई कस्तो रङले सुट गर्छ, कस्तो रङ लागेको व्यक्तिको घरमा कस्तो रोग लाग्छ यो पनि थाहा हुन्छ हजुर। हामी भन्छौँ नि तपाईँको घरको वास्तु हेर्नुपर्छ अनि बल्ल थाहा हुन्छ। हो तपाईँको वास्तु हेर्यो भने के त त्यहाँ तपाईँको रङ हेर्छौँ हामी। तपाईँको घरमा गएर तपाईँले कस्तो रङ लगाउनु भएको छ, तपाईँको राशि के हो, तपाईँले सेफ्टी ट्याङ्की कहाँ बनाउनु भएको छ, तपाईँले पिउने पानीको धारा कहाँ राख्नु भएको छ, तपाईँले पूजा कोठा कता राख्नु भएको छ, मन्दिर मुनि टोयलेट बनाउनु अशुभ हो तो छ कि छैन, लगायतका विभिन्न कुराहरूलाई हामी यहाँबाट परीक्षण गर्छौँ क्या हजुर। तपाईँको घरमा गएर वास्तु हेर्नुपर्छ भन्छौँ नि मेरो कतिलाई, त्यो चाहिँ के हो, त्यस्तै त्यस्तै कुराहरू हामीले गएर हेर्ने हो। तपाईँको घर बाङ्गो छ कि, तपाईँको घर कुन लेन्थमा बनेको छ, कुन आकृतिमा तपाईँको घर बनेको छ लगायतका धेरैभन्दा धेरै कुराहरू हामी तपाईँलाई यसरी त्यहाँ वास्तुको बारेमा जानकारी गराउँछौँ। यो वास्तु असाध्य महत्वपूर्ण कुरा छ, यो वास्तु मिलेको घरमा धेरै ठुलो उन्नति हुन्छ हजुर। ओहो वास्तु मिलेको घरमा तपाईँको एक दिन पनि गएर बस्नुभयो भने थाहा हुन्छ मान्छेलाई म कतिको घरमा जान्छु, अनि जाने बित्तिकै त्यहाँ वास्तु असाध्य बिग्रेको हुन्छ, मलाई त्यहाँ एकदम नराम्रा खालका भावहरू, नराम्रा खालका चाहिँ इनर्जीहरू आउन थाल्छ, अनि मलाई त्यहाँ बस्न मनै लाग्दैन, अनि भन्नुहुन्छ गुरुजी आमा जानु बस्दै बस्नु भएन। त तपाईँको घरको वास्तु नमिलेर हुन सक्छ, वास्तु मिलाउनुहोस्। वास्तु मिलेपछि राम्रो हुन्छ, कति घरमा फेरि बाध्यता भएर वास्तु नमिलेको घरमा पनि गएर बस्नुपर्ने बाध्यता त हुन्छ, र पनि त्यस्तो अलिकति इनर्जीहरू कमी हुने गर्छ है। हामीले सजग हामी वास्तुको कुरा गर्दा आज म एकदम तपाईँलाई छोटो अनि एकदमै इम्पोर्टेन्ट कुराहरू, अब अरू सबै कुरा नमिले पनि घरको गेट बनाउनु पर्ने कुराहरूलाई म तपाईँलाई एकदमै ध्यान दिएर सुन्नको लागि अनुरोध गर्छु। यो महत्वपूर्ण कुरा छ हामीलाई, यो वास्तु पद चक्रम भन्छौ, वास्तु पद चक्रमा के लेखेको हुन्छ भने तपाईँको पूर्वपट्टिको घर, तपाईँको दक्षिणपट्टिको घर, तपाईँको पश्चिमपट्टिको घर र तपाईँको उत्तरपट्टिको घरमा है, यो चार दिशाको घरमा कुन कुन बेला जग हाल्ने भन्ने पनि नियम फरक छ। जस्तै भदौ असोज र कार्तिक यो महिनामा पूर्व फर्केको घरको जग हाल्नु भनेर लेखेको छ, बुझ्नुभयो के अरे पूर्व के अरे माफ गर्नु होला, भदौ असोज र कार्तिक यो तीन महिनाको समयमा पूर्वपट्टि घर मोहडा भएको घरको जग हाल्नु, मंसिर पुष र माघमा दक्षिण मोहडा भएको घरको जग्गा हो। बुझ्नुभयो? फागुन, चैत र वैशाख यो तीन महिना पश्चिम मुख भएको चैतसम्मको लागि हो। अब वैशाख माफ गर्नुहोला, जेठ, असार र साउन यो तीन महिना उत्तरपट्टिको मोहडा भएको घरमा जगाउनुपर्छ। सबै कुरा त साध्य लाग्दैन र पनि सकभरि यो पनि मिल्यो भने त झन् राम्रो हो, होइन? त्यसो गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। अर्को कुरा, मेन कुरा भनेको हामी घरमा जाँदा जुन हामी हाम्रो आफ्नो जग्गामा प्रवेश गर्ने ठाउँलाई हामी गेट भन्ने गरिन्छ, त्यो सबैभन्दा ठुलो इम्पोर्टेन्ट कुरा हो। अब यसमा तपाईँ ध्यान दिनुहोस्, पूर्व मोहडाको लागि म कुरा गर्छु है। आज सुरुमा पूर्व मोहडा घर भएको मान्छेले मानौ उदाहरणको लागि तपाईँको 30 फिट जग्गा त्यहाँ छ है, 30 फिट छ भने तपाईँले त के गर्ने भने 9 भाग लगाउनुहोस् अगाडिको भागलाई। तपाईँले त्यहाँ 9 भाग लगाउँदा 9 × 3 = 27 है, 9 × 9 = 27 के भयो तपाईँको 3 फिट पर्यो। भनेपछि अब सबैभन्दा पहिले पूर्वपट्टिको ढोकाको मतलब पूर्वपट्टिको मोहडा सबैलाई 9 भाग लाग्दा पूर्व र उत्तरबाट गन्ने आउनु यी स्थानकोटबाट पूर्वपट्टि आउँदै गर्दा दुई घाट छोडेर तेस्रो र चौथो भागमा चाहिँ गेट बनाउनु पर्छ। भनेको लगभग 30 फिट भएको घरमा तपाईँको चाहिँ 6 फिटसम्म गेट नबनाउने स्थानपट्टि, 7 फिट, 8 फिट, 9 फिट योमा जस्तै 7 फिट, 8 फिट, 9 फिट, 10 फिट, 11 फिट यो खालको घडेरीमा चाहिँ तपाईँले के गर्ने गेट बनाउने, त्यो खालको अवस्था हुन्छ। बुझ्नु भएको छ भने दिउँसो पनि फोन खान सक्नु 98-56-58 र 98-142-73-601 फोन गर्न सक्नुहुन्छ। पूर्वबाट गर्दै जाँदा पूर्वको मोहडालाई 9 भाग लगाउने, 9 भाग मध्येको तेस्रो र चौथो भागलाई चाहिँ गेट बनाउने सोधो विषयमा भन्दा है। अर्को कुरा के छ भने अब आग्नेयबाट फेरि दक्षिणतिरकोमा मतलब त्यहाँ पनि अब के छ घरको चाहिँ जग्गाको चाहिँ 9 भाग बनाउने, त्यो 9 भाग मध्येमा तेस्रो भागसम्म गेट नबनाउने दक्षिण मोहडा भएकोलाई चाहिँ, जस्तै दक्षिणपट्टिको मोहडा 30 फिट छ भने पनि 9 फिटसम्म गेट बनाउन पाइँदैन, 9 फिटदेखि यता 10, 11, 12, 13, 14 यो खालको साइजमा छ। तपाईँले गेट बनाउनु भयो भने प्रत्येक दिन पस्ने गेट बनाउनु भयो भने त्यो घरमा शुभ हुन्छ। अब पश्चिमतिरको साइडमा के हुन्छ त, पश्चिमतिर भन्न खोजेको पश्चिम मोहडा भएको घडेरी पनि त हुन्छ नि। पश्चिम मोहडा भएको घडेरीमा चाहिँ उही 9 भागै लगाउने हो, अनि नैऋत्य कोणबाट भनेको दक्षिण साइडबाट गन्दै आउँदा तेस्रो भाग छोडेर चौथो र पाँचौ भागमा पर्ने गरी त्यहाँ दैनिक रूपमा हिँड्ने गेट हुन्छ नि सानो, त्यो गेट हाम्रो 8-9 फिट पनि हुन्छ, गेट 9-10 फिट, 12 फिट पनि गेट हुन्छ अलि राम्रा घरमा ठुल्ठुला घरमा होइन। अब त्यो खालको गेटमा त्यो भए पनि हामी दैनिक रूपमा हिँड्ने गेट चाहिँ दैनिक रूपमा हामी त्यहाँ चल्ने गेट चाहिँ के बनाउने, तपाईँको चाहिँ तेस्रो भावबाट छोडेर चौथौ र पाँचौं दुईटा भावमा तपाईँले त्यो मोहडाको गेट बनाउनु भयो भने असाध्यै शुभ हुन्छ। अब उत्तरपट्टि के गर्ने त, फेरि उत्तरपट्टि चाहिँ पश्चिमबाट गर्दै जाँदा दोस्रो अनि माफ गर्नुहोला पहिलो अनि दोस्रो दुई भाग छोडेर तेस्रो चौथो र पाँचौंमा घर गेट बनाउनु शुभ हुन्छ। यो किन भनियो त भन्दा पूर्वपट्टिको 9 भागमा के नाम हुन्छन् त देवताका वास्तुपदमा के हुन्छ त भन्दा पूर्वपट्टिमा शिखी, पर्जन्य, जयन्त, इन्द्र, सूर्य, सत्य, भेष, अन्तरिक्ष र अनिल नाम गरेका देवताहरूको वास हुन्छ। यो वास्तुको नाम हो है, देवताको नाम हो। अनि शिखी र पर्जन्यलाई छोडेर यो दुईटा अशुभ नाम हो, अनि हामी जयन्त र इन्द्र भएको स्थानबाट हामी भित्र पस्यौँ भने जयन्त र इन्द्रले तपाईँको के गर्छन् उन्नति र प्रगति गराउँछन्। एउटा कुरा, अब दक्षिणपट्टि को हुन्छ त भन्दा अनिल, पुषाह, विथथ, वृक्षत, यम, गन्धर्व, भृङ्गराज, मृग र पितृ यो 9 भागमा हुन्छन्। यो 9 भाग मध्येमा चाहिँ चौथो भागलाई चाहिँ वृक्ष बृहत क्षेत्र भनिन्छ। यो बृहत क्षेत्रमा चाहिँ ठ्याक्कै अब हामी प्रत्येक दिन हिँड्ने बाटो गेट बन्यो भने त्यो घरमा शुभ हुन्छ दक्षिणपट्टिको लागि गेटको लागि। अब पश्चिमपट्टिको साइडमा के हुन्छ, सुरुमा पितृ भइहाले अनि दौबारी कहाँ हुन्छ, सुग्रीवाह हुन्छ, कुसुमदन्त हुन्छ, वरुण हुन्छ, असुर हुन्छ, शोषा हुन्छ, पापक्षमा हुन्छ अनि रोग हुन्छ। यो नौ प्रकारको भाग लागेको हुन्छ। त्यसमा हामीले पहिलो दोस्रो र तेस्रो छोडेर कुसुमदन्तलाई र वरुणलाई लिएर ढोका बनायो भने हाम्रो पश्चिमपट्टि फर्केको घरको मोडाले साथ सपोर्ट गर्छ। अब तपाईँले सबैको बुझ्नुहोला है। अब उत्तरपट्टि के हुन्छ, रोग हुन्छ, नाग हुन्छ, मुख्य हुन्छ, भल्लाट हुन्छ, सोमा हुन्छ, भोजन कहाँ हुन्छ, अदिति हुन्छ, दिति हुन्छ र सिखी पुनः स्थानमा आइपुग्यो। फेरि यता पनि नौभाग्य हुन्छ। अब यतापट्टि के हुन्छ, रोग र नागलाई छोडेर पहिलो र दोस्रो भागलाई छोडेर मुख्य भल्लाट र सोमा तीनटा देवताको ठाउँबाट हामी भित्र प्रवेश गर्ने गेट बनाइयो भने हामीलाई धेरै कुरामा राम्रो, धेरै कुरामा शुभ, धेरै कुरामा आनन्द, धेरै कुरामा मंगलप्रद हुन्छ है हजुर। अब तपाईँले यहाँ सबैको नाम त थाहा नहोला अथवा रेकर्ड गर्नुभएको भए नाम पनि थाहा होला होइन। थाहा नभए पनि के बुझ्नु पर्यो भन्दा पूर्वपट्टि घर मोहडा फर्केको मान्छेले पूर्वको मोहडाको लम्बाइ नाप्ने, त्यसलाई नौ भाग बनाउने, पहिलो भाग र दोस्रो भागलाई छोडेर तेस्रो र चौथो भावमा ठ्याक्क आफ्नो दैनिक रूपमा हिँड्ने गेटहरू पार्ने राम्रो हुन्छ। अर्को कुरा के छ भने दक्षिणपट्टिमा चाहिँ तीनटा पहिलो दोस्रो र तेस्रो घडेरीको मोहडा नाप्ने, नौ भाग लगाउने, पहिलो दोस्रो र तेस्रो भावलाई छोडेर चौथो भावमा चाहिँ दैनिक हिँड्ने गेट बनाउने। पश्चिमपट्टि चाहिँ नौ भागै लगाउने आफ्नो मोहडालाई र पहिलो दोस्रो र तेस्रोलाई छोडेर चौथो र पाँचौंलाई चाहिँ आफ्नो मूलद्वार बनाउने। उत्तरपट्टि चाहिँ झन् नौ भागै लगाउने, नौ भागमा पहिलो र दोस्रो छोड्ने र तेस्रो चौथो र पाँचौं भावलाई लिएर हामीले गेट बनायो भने हामीले त्यो घरमा सुख शान्ति समृद्धि र आनन्द हुन्छ। कति घरमा यो गेट पनि मिलेको हुँदैन, हामी जाने बित्तिकै गेट मिलेन है तपाईँको हुन्छ। ठ्याक्कै ईशान कोणमा पनि गेट बनाउनु हुँदैन, ठ्याक्कै आग्नेय कोणमा पनि गेट बनाउनु हुँदैन, ठ्याक्कै नैऋत्य कोणमा पनि गेट बनाउनु हुँदैन। अब तपाईँलाई कसलाई थाहा छ हजुर, त्यहाँ ठेकेदारजीले जहाँ मिलाउनु भयो अथवा इन्जिनियर साहबले जहाँ चाहिँ ट्याक्क पारिदिनु भयो त्यही हामीले बनाउने बाध्यता हामीलाई पर्छ। त्यसो हुँदा यो चाहिँ हामी के अनुरोध गर्छौँ भने घरको नक्सा तयार गर्नुभन्दा पूर्व, घर कस्तो बनाउँछु भन्नुभन्दा पूर्व घरमा पारिवारिक सल्लाह गर्नुपर्छ। पारिवारिक सल्लाहमा म चाहिँ यति तले घर बनाउँछु अथवा यति कोठे घर बनाउँछु अथवा टिन लगाउँछु अथवा चाहिँ खरले थाउँछु, अब के छ आफ्नो आफ्नो सामर्थ्य अनुसार यस्तो घर बनाउँछु। अब पहिले कुरो गुरुजीलाई चाहिँ यस्तो यस्तो छ भन्नु पर्यो, अनि त्यो भनिसके पछाडि चाहिँ अनि बल्ल म इन्जिनियरकोमा जान्छु भनेर कल्पना गर्नु पर्यो क्या हजुर। यो हामीसँग चाहिँ के हुन्छ भने गुरुहरूलाई चाहिँ अन्तिममा गएर भेट्ने हो, गुरुहरूलाई त मिलाएर भेट्दा भइहाल्ने भने जस्तो हुन्छ, त्यो भएपछि तपाईँले अन्तिममा आएपछि कुरो बिग्रिन्छ, अनि त्यो बिग्रिसकेकोलाई हामीले भत्काउन मिल्दैन हजुर फेरि होइन। अनि हामीले बाध्यता भएर तपाईँलाई के भन्छौँ, ठिकै छ भन्न हामीलाई बाध्यता पर्छ हजुर, कि तपाईँले नजानिकन हामीलाई सुरुमै सोधे वा सबै कुरो थाहा हुन्थ्यो, जानी बुझबुझ आएपछि त्यस्तो हुन्छ है। आदरणीय सज्जन, कार्यक्रम हामी ज्योतिषतर्फ गोसाईमा छौँ, हामी तपाईँलाई जानकारी गराइरहेका छौँ, हामी प्रत्यक्ष रूपमा यस्ता कुराहरूलाई जोड्ने प्रयास गर्दा कथाकथा तपाईँलाई नबुझेको जस्तो भान मलाई हुन्छ, किनभने एउटै कुरामा तपाईँले मलाई दिनदिनै फोन गरेर त्यही कुरामा चाहिँ सोधिरहनुहुन्छ, जुन कुरो मैले रेडियोबाट बारम्बार जानकारी गराइरहेको छु, बारम्बार तपाईँको बारेमा तपाईँका लागि चाहिने कुराहरू हामीले भनिरहेको छु। अब वास्तु मात्र मिलेर हुँदैन, फेरि ग्रहको पनि शान्ति त गर्नु पर्यो, घरमा आनन्द छाउनुको लागि त बिहान उठेर नित्य कर्म गर्नु पर्यो, जप गर्नु पर्यो, सन्ध्या वन्दन गर्नु पर्यो, उठ्ने बित्तिकै कपकुप खाने बानी गर्न भएन, थोरै भए पनि भगवान्लाई सेवा गर्नु पर्यो, शालग्राम सकेर शालग्राम पूजा गर्नु पर्यो, अरू केही नगरे पनि कलशमा पानी चिलिक्क पार्न माझेर राख्नु पर्यो, अनि त्यसरी पानी कलशहरूमा पानी फेर्नु पर्यो, जो भए पनि श्रीमान भए पनि श्रीमान श्रीमती भए पनि छोरा छोरी नाति भान्जा भान्जी जो भए पनि देवताको ठाउँमा अगाडि गएर पाँच मिनट बसेर भए पनि ओम नम शिवाय, अरू मन्त्र छैन भने पनि ओम नम शिवाय जपेर बस्दा पनि तपाईँको मन मस्तिष्क, तपाईँको एउटा उमङ्ग, तपाईँको एउटा चाहिँ हुन्छ नि धेरै कुरामा तपाईँलाई चाहिँ राम्रो हुन्छ। त्यसमा हामी तपाईँसँग यस्ता कुरा गर्छौ, यो ज्ञानका कुरा हुन्। तपाईँलाई मैले आज वास्तवमा सबै कुरा हेरेर बताइरहेको छु, सबै कुराहरू तपाईँलाई मैले यो गेट राख्नदेखि लिएर सबै कुराहरू यहाँबाट हामीले जानकारी गराइरहेका छौँ। आदरणीय सज्जन, हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट एकै साथमा कार्यक्रम सुनिरहनु भएको छ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीका जिज्ञासाहरूको हामी समस्याको समाधान गर्ने एउटा प्रयास गर्छौं। हामी मुहूर्त चिन्तामणिको वास्तु प्रकरणको 21 श्लोकमा पुगेका छौं। अहिले 21 श्लोकले के भन्छ भने, स्नानाग्नि पाक सैनास्त्र भूजस्त धान्य भण्डार दैवत गृहाणि च पूर्वतस्य तन्मध्यस्तु मथनाज्य पुरी स विद्या अभ्यास सख्यो रोदन तो स धर्म सर्वधाम। स्नान अग्नि पाक शयन, के भन्यो? स्नान अग्नि पाक अग्नि, यो के छ? पकाउने ठाउँ चाहिँ आग्नेय कोणमा हुनु पर्यो हो। अनि के हुन्छ भने, स्नान घरबाट आग्नेयपट्टि पकाउने ठाउँ बनाउनु पर्यो भनेको, स्नान गर्ने ठाउँ चाहिँ दक्षिणपट्टि बनाउनु पर्यो रे है। अब सबै कुराको हेर्दाखेरि के हुन्छ भने, अलिकति के महत्वपूर्ण तपाईँलाई कुरा के बुझ्नु पर्यो भने, स्नान घर पाक घर आग्ने आग्नेयकोटामा चाहिँ पर्नु पर्यो। अब भन्न त यहाँ धेरै कुराहरू छ, रुने कोठा पनि छुट्याइदिएको छ हामीलाई, पश्चिमपट्टि र उत्तरपट्टिको साइडको बिच कोठालाई, त्यहाँ गएर रोनु, त्यहाँ गएर गरेका मनमा भएका पीरहरू व्यथाहरू सम्झिनु, त्यहाँ त्यो धेरै दिन रहँदैन क्या हजुर। मैले कतिचोटि भनेको छु, उत्तर र पश्चिमको कोठामा भएर छोरी मान्छेलाई सुताइदियो भने विवाह चाँडो हुन्छ भनेर, त्यहाँ गएर गरेका चिन्ता, त्यहाँ गएर गरेका गफहरूले धेरै दिन टिक्दैन हजुर। त्यस कारण त्यहाँ गएर रुनु, दुःख धेरै दिन टिक्नु हुँदैन। त्यो हिसाबले ज्योतिष शास्त्रमा वास्तुहरूले यसरी जानकारी गराएको हुन्छ होइन। अनि हामी यसै गरी वास्तुको बारेमा चर्चाहरू तपाईँलाई गरिरहेका छौँ। वास्तुको बारेमा आनन्द लिनुहोला, तपाईँले वास्तुको बारेमा धेरै कुराहरू छन्। तपाईँको पनि भर्याङहरू देब्रेपट्टि चढ्नु परेको छ, आफू चढ्दाखेरि देब्रेपट्टि रेलिङ छ भने त्यो भर्याङ बिग्रिएको छ, त्यस्तो घर छ, टोइलेट बाथरुम बिग्रिएको छ, घर पाङ्गो छ, तपाईँको घरमा अलिकति पकाउने ठाउँ उल्टो छ, पूजा गर्ने ठाउँ उल्टो छ होइन, विद्यार्थी पढ्ने ठाउँ उल्टो छ, बैठक उल्टो छ भने अवश्य मेव वास्तु पिरामिड पाइन्छ, त्यसलाई जगाएको र अभिमन्त्रित गरेर त्यसलाई पूरा रूपमा विधान गरेको वास्तु पिरामिड घरमा राख्नुहोस्। त्यो घरमा ऊर्जा दिन्छ, त्यो घरमा उन्नति दिन्छ, तपाईँको पारिवारिक द्वन्द्वलाई पनि ठिक गरिदिन्छ। त्यसो गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। सज्जन, हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र दैनिक रूपमा तपाईँहरूसँग यसै गरी तपाईँको बारेमा, तपाईँका केही घरको
0: यो हो संस्कार र संस्कृतिको सम्वाह सनातन।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्दन सबै बाजे।
3: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौ। तनाव भए खुल्ला कुरा गरौं, समाधान लागु पदार्थ होइन। लागु पदार्थबाट टाढा बसौं, स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
4: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
5: पछि नेपालगंज गुलेरियातिर गएको बेला ल्याउला नि।
4: कहाँ त्यस कस्तो भन्नुभएको हजुर, हाम्रै भुरीगाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
5: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
6: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
7: बाँके, बर्दिया, दाङ र रोल्पा जिल्लाका सार्वजनिक निकायहरूमा भ्रष्टाचार जन्ने कसुर भएको थाहा पाएमा वा कुनै राष्ट्र सेवक कर्मचारीले घुस रिश्वत माग गरेमा निम्न ठेगानामा उजुरी गरौं। मोबाइल नम्बर 98580 43888, कार्यालय प्रमुख, 98580 45788, सूचना अधिकारी, र फोन नम्बर 081550626, 081550627, फ्याक्स नम्बर 081550426, 24 घण्टा सम्पर्क गर्न सकिने मोबाइल नम्बर 98580 53488, साथै पैसा नलाग्ने टेलिफोन नम्बर 107 समेत सम्पर्क गर्नुहोला, र कार्यालयको इमेल ciaanepalganj@gmail.com। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटोल, सम्पर्क कार्यालय नेपालगंज।
5: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो।

भन्दा बढ़ी 27 वटा संस्थानले नाफा आर्जन गर्दा 16 वटा भने घाटामा। दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न इजरायली सेनाको आदेश, इरानमा फेरि अमेरिकाको आक्रमण। र महिला टी20 छनौट अन्तर्गत नेपालले आज इण्डोनेसियासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद ईद उल जोहा आज देशभरका मस्जिदमा मनाउँदैछ। ईद उल फित्र अर्थात रमजान पर्वको 79 दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ़ने परम्परा छ। नमाज पढ़िसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गरिन्छ। यस अवसरमा दरबार मार्गको नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भीड़ लाग्छ। हिजरी सम्वत अनुसार 1439 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो। यस पर्व पर्सी शनिबारसम्म मनाइन्छ। बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ। भोलि गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबार भएकाले आजदेखि लगातार 4 दिन सार्वजनिक विदा हुने भएको छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिममा तातो दिन कायमै रहे पनि भोलि भने तापक्रम घट्नेछ। केही दिन यता पश्चिम तराईमा 40 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेकोमा हिजो सबैभन्दा बढ़ी धनगढ़ीमा 39 र नेपालगंजमा 38 डिग्री सेल्सियस तापक्रम पुगेको थियो। महाशाखाका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन कायमै रहनेछ। साथै सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभाग तथा बाँकी तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ। बागमती गण्डकी लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कोशी मधेश कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। भोलि पनि हावाहुरी सहित पानी पर्ने महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक डाक्टर विनोद पोखरेलका अनुसार आज बेलुकादेखि भोलिसम्मै सुदूरपश्चिमदेखि बागमती प्रदेशका धेरै जसो भागमा ठूलो पानी पर्ने सम्भावना

0: नागरिक उड्डयन प्राधिकरणको संचित नाफा सबैभन्दा धेरै रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित समितिले माग गरेको दरखास्तमा परेका आवेदक मध्येबाट स्वीकृत उम्मेद्वारको सूची सार्वजनिक गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको समितिले ती विश्वविद्यालयका लागि माग गरिएका उम्मेद्वारको कागज पत्र छानबिनपछि स्वीकृत उम्मेद्वारको नामावली सार्वजनिक गरेको हो। विवरण त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि 43, पूर्वाञ्चल विश्वविद्यालयका लागि 34, पोखरा विश्वविद्यालयका लागि 33, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 13, कृषि तथा वन विश्वविद्यालयका लागि 13, मध्यपश्चिम विश्वविद्यालयका लागि 17, सुदूरपश्चिम विश्वविद्यालयका लागि 18 र राजश्री जनक विश्वविद्यालयका लागि 21 जनाको दरखास्त स्वीकृत भएको छ। सबै विश्वविद्यालयका लागि प्राप्त 218 उम्मेद्वारले आवेदन दिएकामा 169 जना उम्मेद्वार प्रतिस्पर्धाका लागि योग्य भएका हुन्। यी उम्मेद्वारले प्रस्तुतिकरण र अन्तर्वार्तामा भाग लिनेछन् भने त्यसका आधारमा समितिले मूल्यांकन गरी सम्बन्धित विश्वविद्यालयको उपकुलपतिका लागि 3 जनाको नाम कुलपति एवं प्रधानमन्त्री समक्ष सिफारिश गर्ने व्यवस्था छ। नेपाल खुल्ला विश्वविद्यालयको रिक्त उपकुलपति पदमा यसअघि नै नियुक्ति प्रक्रिया शुरू भइसकेको छ। प्रेस काउन्सिल नेपालले पेशागत आचरण विपरीतका काम नगर्न नगराउन संचार माध्यम, आम पत्रकार, संचारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्ता लगायतसँग आग्रह गरेको छ। पछिल्लो समय सो अनुगमनबाट त्यस्ता प्रवृत्तिहरू देखिएको उल्लेख गर्दै काउन्सिलले विज्ञप्ति निकालेर त्यस्ता विभिन्न प्रवृत्ति र क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलका अनुसार अनलाइन न्यूज पोर्टल दर्ता गर्ने तर त्यसबाट कुनै पनि सामग्री सम्प्रेषण नगरी मीडियाको नामबाट वा सम्बद्ध संचारकर्मीद्वारा संचालित सामाजिक सञ्जालबाट भ्युअर बढ़ाउने उद्देश्यले अपुष्ट सामग्री सम्प्रेषण गर्ने प्रवृत्ति देखिएको छ। यस्तै बिना अनुमति सार्वजनिक निकायमा प्रवेश गरी अमर्यादित शैली तथा व्यवहार प्रस्तुत गर्ने, हप्की दप्की एवं दुर्व्यवहार जन्य क्रियाकलाप गर्ने, विद्यालय हाताभित्र गई अभिभावक, शिक्षक र संरक्षकको अनुमति बेगर बाल बालिकासँग अन्तर्वार्ता लिई भिडियो अपलोड गर्ने गरिएको छ। संचार माध्यमबाट तथ्यहीन अपुष्ट आरोपहरू लगाई व्यक्तिको चरित्र एवं गोपनीयता प्रतिकूल हुने एवं व्यावसायिक साखमा असर गर्ने गरी मिथ्या भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने कार्य आचार संहिता विपरीत भन्दै काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ। अब विदेशको खबर। इजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न आदेश दिएको छ। इजरायली रक्षा बल आईडीएफले त्यहाँका बासिन्दालाई जहरानी नदीको उत्तरतिर सर्न भनेको हो।

0: हिजबुल्लाहलाई बारम्बार युद्ध विराम उल्लंघन गरेको भन्दै आईडीएफले अत्यन्त कड़ाईका साथ कार्यवाही गर्ने चेतावनी दिएको छ। हिजबुल्लाहले भने इजरायलमाथि नै युद्ध विराम तोड़ेको आरोप लगाएको छ। हिजो इजरायली सेनाले दक्षिणी शहर टायरमा हवाई आक्रमण गरेको थियो। त्यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी लेबनानमा जारी स्थल कार्यवाही थप विस्तार गरिने घोषणा गर्नुभएको थियो। वहाँले उत्तरी इजरायलका नागरिक तथा सीमावर्ती क्षेत्रमा रहेका इजरायली सैनिकमाथि हिजबुल्लाहले ड्रोन आक्रमण गरेपछि सैन्य अभियान तीव्र पारिएको बताउनुभयो। आईडीएफले 9 वटा ठाउँ खाली गर्न आदेश दिएपछि इजरायल लेबनान सीमामा ठूलो सैन्य तनावको खतरा बढ़ाएको छ। इरानमा अमेरिकाले फेरि आक्रमण गरेको छ। गैराती अमेरिकाले हर्मुज नजिक आफ्नो सेना र व्यावसायिक जल यातायातका लागि खतरा ठानिएका इरानी सैन्य संरचनालाई लक्ष्य गरेर आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले लेखेको छ। इरानी पक्षले शहरको पूर्वी क्षेत्रमा 3 वटा विस्फोट भएको र वायु प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाएको छ। यसअघि सोमबार पनि अमेरिकाले आफूले रक्षात्मक कार्यवाही गरेको जनाएको थियो। अमेरिका र इरान बीच 3 महिनादेखि जारी युद्ध अन्त्यका लागि वार्ता चलिरहेका बेला फेरि आक्रमण भएको हो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र ओमानले संयुक्त रूपमा हर्मुज जलमार्गको जल यातायात व्यवस्थापन गर्ने सहमति भएको भन्ने इरानी सरकारी संचार माध्यमको दावी अस्वीकार गर्नुभएको छ। हर्मुज जलमार्ग खुल्ला रहने उहाँको भनाइ छ। इरान अमेरिका युद्ध अन्त्यका लागि कतार मार्फत अप्रत्यक्ष वार्ता भइरहेको छ। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले आज इण्डोनेसियासँग खेल्दैछ। मलेसियाको क्वालालम्पुरमा नेपाली समय अनुसार दिउँसो 12 बजे खेल शुरू हुनेछ। नेपाल रहेको समूह बीमा चीन र इण्डोनेसिया छन्। नेपालले समूह चरणको पहिलो खेलमा हिजो चीनलाई हराउँदै विजय शुरूआत गरेको छ भने इण्डोनेसियाले पहिलो खेलमा चीनसँग हार बेहोरेको थियो। नेपालले आजको खेल जितेमा सेमी फाइनलमा पुग्नेछ। समूह एमा मलेसिया, हङकङ र थाइल्याण्ड रहेका छन्। नेपाली महिला टोलीले इण्डोनेसियासँग सन् 2019 एकपटक मात्र खेलेको थियो। नेपाल 92 रनले विजय भएको थियो। यस प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आईसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देशले भाग लिँदैछन्। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज बकर ईद मनाइँदै आजदेखि 4 दिनसम्म सार्वजनिक बिदा। आज र भोलि हावाहुरी सहित वर्षाको सम्भावना, पश्चिम तराईमा पनि गर्मी कम हुने। सार्वजनिक संस्थानको कुल सम्पत्ति 32 खर्ब भन्दा बढ़ी, 27 वटा संस्थानले नाफा आर्जन गर्दा 16 वटा भने घाटामा। दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न इजरायली सेनाको आदेश। इरानमा फेरि अमेरिकाको आक्रमण। र महिला टी20 छनौट अन्तर्गत नेपालले आज इण्डोनेसियासँग खेल्दै।
1: नेपाल बैंक
2: गर्जन सधैं बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
3: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
4: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
5: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
3: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
5: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डल्ने फोटोका दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
4: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
3: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
1: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
6: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कति चोटि भनिसके, एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
1: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भन्या हो र? पल्ला घरको श्यामी अनि तिम्रो देवर हरिके छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
6: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
1: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त, कति बाकसबाट पैसा झिकेर ल्याउ न, मलाई हतार भइसक्यो।
6: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
7: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
6: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 98 64 35 80 76, 98 48 0 67 100 र 98 69 54 88.
7: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुरबाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
8: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौ, धुम्रपान र मदिरा टाढा राखौ, तनावलाई नियन्त्रण गरौ, आजको निर्णय भोलिको जीवन उज्यालो हो, नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: लक्ष्मी
1: ए लक्ष्मी अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
2: ए लिनुस् त।
1: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
2: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
1: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
2: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भुरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
3: हाम्रो यहाँ थान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ।
4: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484-45875।
5: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
1: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरी गाउँमा
2: यही जेठ 16 गते शनिबारको दिन
1: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने

0: सम्पर्क नम्बर 98-85-25-002।
1: भुरिगाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
0: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
1: जहाँ पाए त्यही जाने पनि होइन। भुरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छैन त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98-482-58-950 र 98-489-761।
2: होइन अञ्जना, पैसा छन् सन्ती गनेर बसेकी छौ त कताको तयारी हो?
3: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
2: अनि टिभीएस कम्पनीको किन नि?
3: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
2: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
3: अब कता हुनु नि, हाम्रै भुरिगाउँ रहेको लाछा मोटरसाइकल वर्क सपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
2: ठाकुर बाबा नगरपालिका एक भुरिगाउँ बर्दिया, प्रोपराइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98-151-72-681 र 98-164-24-650।
0: के हजुरहरू नयाँ घर बनाउँदै हुनुहुन्छ वा तलाथप गर्दै हुनुहुन्छ? याद राख्नुहोस्, वाटर प्रुफिङ सही समयमा नगरेपछि सिपेज ड्याम्पनेस वा क्र्याप देखिन सक्छ, अथवा छतको सरियाहरूमा खिया लागेर बिग्रने वा करेन्ट लाग्ने समस्या बढ्न सक्छ। त्यसैले सही समयमा नै वाटर प्रुफिङ गरेर ढुक्क हुनुहोस्। बर्दियामा नै पहिलो पटक लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स ठाकुर बाबा नगरपालिका एक भुरिगाउँ नयाँ बस पार्कले दक्ष प्राविधिकबाट सुपथ मूल्यमा काम गरिरहेको छ। हाम्रो यहाँ पुरानो घर, बाथरूम र साइकु र जस्ता पाताबाट पनि पानी चुहिने समस्याको समाधान गरिन्छ। याद राख्नुहोस्, लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्सलाई एकपटक अवश्य सम्झनुहोस्। प्रोपराइटर सोमराज लामा, सम्पर्क मोबाइल नम्बर 98-124-41-116। फेरि सुन्नुहोस् है, 98-124-41-116। लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स, ठाकुर बाबा नगरपालिका एक भुरिगाउँ नयाँ बस पार्क, वर्दिया।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतल नगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
3: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
4: रेडियो टाइगर स्टुडियो टाइम।
5: यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग सुन्दै
1: ये नानी कता हिँड्यो बा आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो बिरानी पनि खुबै हुन थाल्यो गाह्रो पो भयो त बा
2: ल काका किन चिन्ता गर्नु भएको घर सञ्चालित स्टोर छ नि
3: हो अब चिन्ता छोड्नुहोस् तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू पहाड़ी तथा रैथाने गेडागुडी दालहरू शुद्ध र ताजा कोदो र फापरको पिठो जुम्ली मार्सी र स्थानीय अनधि चामल घरमै तयार गरिएको शुद्ध घिउ र मह रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98-6-71-777 घर संसार स्टोर रेडियो टाइगर भएको भवन ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया
4: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो लागू पदार्थको एकपटकको प्रयोगले पनि लत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं तनाव भए खुल्ला कुरा गरौं समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं स्वस्थ र उज्यालो भविष्य रोजौं स्वास्थ्य कार्यालय बर्दिया
5: यो हो रेडियो टाइगर 99.2 MHz
6: रेडियो टाइगर स्टूडियो टाइम अहिले दिउँसोको 3 बजेको छ।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिश। अहिलेको समस्या समाधानपछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव। विद्यालयमा आइतबारको विदा फिर्ता लिन मेयर्स फोरमको आग्रह। संघीय सरकारको निर्णयले पालिकाको अधिकार कुञ्चित गरेको भनाई। भारतको केरला आएपछि मनसूनको गति सुस्त बन्यो। नेपालभित्र नै मिति अनिश्चित। युक्रेनसँगको युद्धमा झण्डै 5 लाख रूसी सैनिक मारिएका बेलायती गुप्तचर निकायको दावी। बेलायती भूमिमा धेरै जासुसी षड्यन्त्रहरूको पछाडि रूसको हात रहेको आरोप। र इण्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनौटको सेमिफाइनल। नेपाल खबरमा अब पूरा खबर। सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोगले नयाँ सहकारी संस्था दर्ता नगर्न र शाखा थपको स्वीकृति रोक्न सिफारिश गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनले नयाँ सहकारी संस्था दर्ता नगर्न, शाखा वा सेवा केन्द्र खोल्न स्वीकृति नदिन र एक भन्दा बढ़ी शाखा सञ्चालनमा रहेका सहकारीहरूलाई हिसाब राफसाफ गरी शाखा बन्द गर्न लगाउन सिफारिश गरेको हो। प्रतिवेदनले अहिलेको व्यतिथि व्यवस्थापन भएपछि सम्भावित अध्ययन गरेर प्राधिकरणको सिफारिशमा पालिकालाई दर्ता गर्ने अधिकार सुम्पने व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने सुझाव दिएको छ। स्वावलम्बन र पारस्परिक सहयोगको भावनामा सञ्चालन हुने यस व्यवसायको कार्यक्षेत्र संस्था दर्ताका बखत बढ़ीमा एउटा पालिका मात्र हुनुपर्ने उल्लेख छ। नियामक निकायका पदाधिकारी तथा अभियानकर्मीले नै सहकारी सिद्धान्त र व्यवसायको दुरूपयोगमा सहयोग पुर्याएकाले नेपालभर कार्यक्षेत्र विस्तारको स्वीकृति दिएको प्रतिवेदनमा भनिएको छ। सहकारी ऐन 2074 को भावना विपरीत संस्था दर्ता गरेकामा जिम्मेवार अधिकृत तथा पालिकाका कर्मचारीबारे अनुसन्धान गरी कार्यवाही गर्न पनि आयोगले सिफारिश गरेको छ। मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने, ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकतामा राखेर सुधारका काम अघि बढ़ाएको जनाएको छ। काठमाडौँ उपत्यका मेयर्स फोरमले विद्यालयमा आइतबार पनि विदा दिने निर्णय फिर्ता लिन आग्रह गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले सरकारले संविधान विपरीत विद्यालयमा विदा दिने निर्णय गरेको निष्कर्ष निकाल्दै विदा फिर्ता लिन माग गरेको हो। मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनी समेत दिनुभयो। शिक्षा ऐन अनुसार विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्छ।

0: आइपुगेको मनसून त्यसको 12 दिनपछि नेपालको पूर्वी भागमा आइपुग्छ। यसपालि केरलामा 6 दिन अघि अर्थात मे 24 तारीकमै मनसून आइपुगेको हो। केरला आउँदासम्म गति तीव्र रहे पनि पछिल्ला दिनमा सुस्त बनेको छ। गएको वर्ष सर्दर भन्दा 15 दिन अघि नै मनसून नेपाल प्रवेश गरेको थियो। नेपालमा अहिले पश्चिमी वायुले वर्षा गराइरहेको छ। यसपालि प्री मनसूनमा औसत भन्दा निकै बढ़ी पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा फागुन 17 जेठ 17 गतेको अवधिमा 226 मिलिमिटर वर्षा हुन्छ, तर यसपालि अहिलेसम्म नै 286 मिलिमिटर वर्षा भइसकेको छ। यो औसत भन्दा 125% धेरै हो। प्री मनसूनमा धेरै वर्षा भए पनि यस वर्षको मनसूनमा औसत भन्दा कम वर्षा र बढ़ी गर्मीको अनुमान रहेको छ। गुल्मीमा दल परिवर्तन गरेपछि दुईजना वडा अध्यक्ष पदमुक्त भएका छन्। मुसिकोट नगरपालिका वडा नम्बर 2 वडा अध्यक्ष रविन्द्र केसी र धुरकोट गाउँपालिका वडा नम्बर 3 वडा अध्यक्ष पदम बहादुर विष्ट आफू निर्वाचित भएको दल कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपामा प्रवेश गरेपछि पद खोसिएको हो। निर्वाचन आयोगले आज सूचना निकालेर नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेका कारण पद रिक्त भएको जानकारी दिएको छ। राजनीतिक दल सम्बन्धी ऐन 2073 अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा पद स्वतः रिक्त हुने व्यवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। पोखराको पृथ्वी चोकमा नेपाली कांग्रेस र नेकपा एमाले सरकारी जग्गा कब्जा गरेर बनाएका भवन पोखरा महानगरपालिकाले डोजर चलाएर भत्काइदिएको छ। पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा कांग्रेस र एमाले भातृ संस्थाका नाममा भवन बनाएर 20 वर्षभन्दा बढ़ी समयदेखि भाडामा लगाउँदै आएका थिए। महानगरले पटक पटक सूचना जारी गर्दा पनि भवन खाली नगरेपछि वैशाख 4 कार्यपालिका बैठकले 35 अन्तिम सूचना दिएको थियो। निर्धारित समयभित्र भवन नहटाएपछि डोजर चलाएको महानगरपालिकाले जनाएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सरकारी र सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सर्वदलीय सहमति भएको बताउँदै यो अभियान त्यही सहमतिका आधारमा अघि बढ़ाएको जानकारी दिनुभयो। अब भत्काएका भवनको जग्गामा भित्री सड़क 2 लेनको बनाउने महानगरको योजना छ। अब विदेशको खबर। बेलायतको सबैभन्दा ठूलो गुप्तचर निकाय गवर्नमेन्ट कम्युनिकेशन हेडक्वार्टर्स जीसीएसक्यूले सन् 2022 शुरू भएको युक्रेनसँगको युद्धमा झण्डै 500,000 रूसी सैनिक मारिएको दावी गरेको छ। युक्रेनमा पूर्ण स्तरको आक्रमणपछि 500,000 रूसी सैनिकको ज्यान गएको एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। गुप्तचर निकायकी प्रमुख एनक्रिस्ट बटलरले आफ्नो पहिलो सार्वजनिक भाषणमा यो तथ्याङ्क सार्वजनिक गर्नुभएको खबरमा उल्लेख छ। उहाँले बेलायती भूमिमा धेरै जासूसी षड्यन्त्रहरूको पछाडि रूसको हात रहेको र पछिल्ला

0: उत्तरमा बेलायत सहित अन्य नेटो देशहरू विरूद्ध अघोषित हाइब्रिड युद्ध चलाएको आरोप पनि लगाउनुभयो। रूस र युक्रेन दुवैले समय समयमा एकअर्काको सैन्य क्षतिको तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् तर आफ्नो क्षतिको बारेमा विस्तृत जानकारी दिएका छैनन्। यद्यपि गएको फेब्रुअरीमा युक्रेन राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले भने सन् 2022 यता 55,000 सैनिक मारिएका जानकारी गराउनु भएको थियो। खेल खबर एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा नेपाल समूह बीको विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरमा आयोजित भएको समूह चरणको अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई 4 विकेटले हरायो। इण्डोनेसियालाई दिएको 114 रनको लक्ष्य नेपालले 19 ओभर 3 बलमा 6 विकेट गुमाएर भेटायो। नेपालका कप्तान इन्दु वर्माले नट आउट 42, टोनी पाखरिनले 29 र सीतारा नम्बरले 6 बलमा नट आउट 13 रन बनाइन्। यसअघि टस जितेर ब्याटिङ गरेको इण्डोनेसियाले 20 ओभरमा 4 विकेट गुमाएर 113 रन बनाएको थियो। नेपालका मनिषा उपाध्यायले 2, रियाज शर्माले 1 विकेट लिए समूह चीन उपभित्रा बन्दै सेमिफाइनलमा पुग्दा इण्डोनेसिया बाहिरिएको छ। यस्तै समूह एबाट थाइल्याण्ड समूह विजेता र मलेसिया उपभित्रा बन्दै सेमिफाइनलमा पुगेका छन्। यो समूहबाट हङकङ बाहिरिएको छ। अब नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्नेछ। यो खेल जितेमा नेपाल एसियाली खेलकुदमा छनौट हुनेछ। यो खेलमा पराजित भएमा तेस्रो स्थानका लागि खेल्ने मौका पाउनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिश। अहिलेको समस्या समाधानपछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव। विद्यालयमा आइतबारको विदा फिर्ता लिन मियर्स फोरमको आग्रह। संघीय सरकारको निर्णयले पालिकाको अधिकार कुण्ठित गरेको भनाई। भारतको केरला आएपछि मनसुनको गति सुस्त बन्यो। नेपालभित्र निमिति अनिश्चित। युक्रेनसँगको युद्धमा झण्डै 5,00,000 रूसी सैनिक मारिएका बेलायती गुप्तचर निकायको दावी। बेलायती भूमिमा धेरै जासुसी षड्यन्त्रहरूको पछाडि रूसको हात रहेको आरोप। र इण्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनौटको सेमी फाइनलमा।
1: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।
2: डाक्टर आउने सम्बन्धी सूचना राजवंशी मेडिकल भुरी गाउँमा
3: यही जेठ 16 गते शनिबारको दिन
2: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया। सम्पर्क नम्बर 98585200002।
4: बाँके, बर्दिया, दाङ र रोल्पा जिल्लाका सार्वजनिक निकायहरूमा भ्रष्टाचार जन्य कसुर भएको थाहा पाएमा वा कुनै राष्ट्र सेवक कर्मचारीले घुस रिश्वत माग गरेमा निम्न ठेगानामा उजुरी गरौं। मोबाइल नम्बर 98580 43888, कार्यालय प्रमुख 98580 45788, सूचना अधिकारी र फोन नम्बर 081550626, 081550627, फ्याक्स नम्बर 081550726। 24 घण्टा सम्पर्क गर्न सकिने मोबाइल नम्बर 98580 53488, साथै पैसा नलाग्ने टेलिफोन नम्बर 107 समेत सम्पर्क गर्नुहोला र कार्यालयको इमेल CIAA@gmail.com। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटोल, सम्पर्क कार्यालय नेपालगंज।
2: खुशीको खबर,
5: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको 2 र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
2: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
6: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरेद्वारा गरिन्छ।
2: साइना मेडिकल हलका सेवाहरू,
7: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
6: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
5: साथै रगत, सुगर, थाइराइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
6: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
5: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
8: यो हो बर्दियाको आवाज,
9: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: पानी बचाई बाली लगाऊ।
6: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निन्योको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ। धान सर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। किरान मध्य र पुसा क्षेत्रमा पालै पालो रोपौ। कम पानीमा राम्रो हुने धानका जात जस्तै सुक्खा धान, फर्दिनार, सामा मन्सुली र बहुगुणी प्रयोग गरौं। डीएसआर विधि, सुक्खा खेतमा धान छर्ने डाइरेक्ट ड्राई सिडिङ विधि, अल्टरनेट होइटिङ एन्ड ड्राइङ विधि र एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ। खेत सम्याऊ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ, समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाउने गरौ।
5: पानी बचाई खेती गरौ, उत्पादन बढाऊ, परिवार र देश समृद्ध बनाऊ।
6: यो सन्देश बबई सिंचाई आयोजना प्रविधि वर्गद्वारा प्रसारित गरिएको हो।
7: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के हजुरहरू नयाँ घर बनाउँदै हुनुहुन्छ वा तलाथप गर्दै हुनुहुन्छ, याद राख्नुहोस् वाटर प्रुफिङ सही समयमा नगरेपछि सिपेज ड्याम्पनेस वा क्र्याक देखिन सक्छ अथवा छतको सरियाहरूमा खिया लागेर बिग्रने वा करेन्ट लाग्ने समस्या बढ्न सक्छ। त्यसैले सही समयमा नै वाटर प्रुफिङ गरेर ढुक्क हुनुहोस्। बर्दियामा नै पहिलो पटक लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ नयाँ बस पार्कले दक्ष प्राविधिकबाट सुपथ मूल्यमा काम गरिरहेको छ। हाम्रो यहाँ पुरानो घर बाथरूम र साइकु र जस्ता पाताबाट पनि पानी चुहिने समस्याको समाधान गरिन्छ। याद राख्नुहोस् लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्सलाई एकपटक अवश्य सम्झनुहोस्। प्रोपराइटर सोमराज लामा, सम्पर्क मोबाइल नम्बर 98 120 41 116। फेरि सुन्नुहोस् है 98 120 41 116। लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ नयाँ बस पार्क वर्दिया। डाक्टर आउने सम्बन्धी सूचना राजवंशी मेडिकल भुरीगाउँमा
1: यही जेठ 16 गते शनिबारको दिन
0: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98 85 25 00 02।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।

0: बचाई बाली लगाऊ।
1: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निन्योको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ। धान सर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। किरान मध्य र पुसा क्षेत्रमा पालै पालो रोपौं। कम पानीमा राम्रो हुने धानका जात जस्तै सुक्खा धान, अर्धनाद, सामा मन्सुली र बहुगुणी प्रयोग गरौं। डीएसआर विधि, सुक्खा खेतमा धान सर्ने डाइरेक्ट ड्राई सिडिङ विधि, अल्टरनेट वेटिङ एन्ड ड्राइङ विधि र एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ। खेत सम्याऊ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ, समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाउने गरौं।
0: पानी बचाई खेती गरौ, उत्पादन बढाऊ, परिवार र देश समृद्ध बनाऊ।
1: यो सन्देश बबई सिंचाई आयोजना वैदी वर्गद्वारा प्रसारित गरिएको हो।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अन्कल सेवाहरू,
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
1: यो हो

0: रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
1: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
2: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
1: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौँ त।
2: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
1: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरी गाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याऊ न, मलाई हतार भइसक्यो।
2: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
3: हजुर हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्ट का साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
2: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-67-187 र 9869-54-78।
3: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरी गाउँ बर्दिया।
4: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरी गाउँमा
5: यही जेठ 16 गते शनिबारको दिन
4: दिउँसो 1-4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू, पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने, मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरी गाउँ बजार बर्दिया, सम्पर्क नम्बर 9585-25002।
6: बाबा मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
7: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
8: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ।
4: अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 9245-51-207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन शपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
0: ए रमेश, पर्ख न कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए ओ मारस है, म फेरि नमन शपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 33582।
1: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
2: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: सम्बन्धी सूचना राजवंशी मेडिकल भुरी गाउँमा
1: जेठ 16 गते शनिबारको दिन
0: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाग, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98 85 25 00 02।
2: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला साँझको 5 बजेको छ। के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
3: निजी पोली क्लिनिकहरू मध्ये केपी पोली क्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोली क्लिनिकका सेवा तथा सुविधाहरू:
2: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लास्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथ रोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क केपी पोली क्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
4: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
5: पछि नेपालगंज गुलेरियातिर गएको बेला ल्याउला नि।
4: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै फुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
6: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
7: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649-20111।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 90.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाघ छ।

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया, रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ठहराउने सम्बन्धी सूचना राजवंशी मेडिकल भुरी गाउँमा
1: यही जेठ 16 गते शनिबारको दिन
0: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98585002।
2: आवाज रेडियो टाइगर 92.2 मेगाहर्ट्ज।

0: होइन अञ्जना, पैसा छन् शान्ति गरेर बसेकी छौ त कताको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौती भन्ने तयारी गर्दैछु।
0: अनि टिभीएस कम्पनीको किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाई हो।
0: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक धमाधम बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफर बाटो छुट्नुहोला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 9851 72681 र 9814 24650।
2: आपने सुनती बाती रेडियो टाइगर 99.2 मेगाहर्ट्ज।

0: गर्जन सधै बाघ झै रेडियो टाइगर 99.2 मेगाहर्ज
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिश। अहिलेको बेथिति समाधानपछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव। नवयुवा आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग।
0: झण्डै दुई तिहाई बहुमत पाएको सरकारले भोलि पहिलो बजेट ल्याउँदै सुशासन, आर्थिक सुधार, रोजगारी र शिक्षा प्राथमिकता, संसद सचिवालयको तयारी पूरा।
1: नेपालमा नै हान्टा भाइरसको जोखिम नभए पनि सतर्कता आवश्यक। निदान गर्ने सुविधा नभएकोले तत्काल पूर्व तयारी गर्न विज्ञको सुझाव।
2: टेस्टमा एकदम समस्या छ भनेपछि त्यो टेस्टहरू चाहिँ हामी कसरी सकेसम्म चाँडो उपलब्ध गराउन सक्छौ? होइन, यहाँ रोगी देख्यौं नदेख्यौं तर हामीसँग टेस्ट चाहिँ हुनु पर्यो। होइन,
0: आउँदो पाँच वर्ष तापक्रममा नयाँ रेकर्डको चेतावनी। विश्व जलवायु संकट अझ गहिरिँदै गएको संकेत।
1: र इण्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनौटको सेमी फाइनलमा। काभा महिला भलिबल च्याम्पियनशीपको दोस्रो सेमी फाइनलमा नेपाल र इरानको खेल चल्दै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरी

0: छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: नेहरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। सहकारीमा भएको व्यतिथी जाँचबुझ आयोगले नयाँ सहकारी संस्था दर्ता नगर्न र शाखा थपको स्वीकृति रोक्न सिफारिश गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनले नयाँ सहकारी संस्था दर्ता नगर्न, शाखा वा सेवा केन्द्र खोल्न स्वीकृति नदिन र एक भन्दा बढ़ी शाखा सञ्चालनमा रहेका सहकारीलाई हिसाब रापसाप गरी शाखा बन्द गर्न लगाउन सिफारिश गरेको हो। प्रतिवेदनले अहिलेको व्यतिथी व्यवस्थापन भएपछि सम्भाव्यता अध्ययन गरेर प्राधिकरणको सिफारिशमा पालिकालाई नै दर्ता गर्ने अधिकार सुम्पर्ने व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने सुझाव दिएको छ। स्वावलम्बन र पारस्परिक सहयोगको भावनामा सञ्चालन हुने यस व्यवसायको कार्यक्षेत्र संस्था दर्ताका बखत बढ़ीमा एउटा पालिका मात्र हुनुपर्ने उल्लेख छ। नियामक निकायका पदाधिकारी तथा अभियान कर्मीले नै सहकारी सिद्धान्त र व्यवसायको दुरूपयोगमा सहयोग पुर्याएकोले नेपालभर कार्यक्षेत्र विस्तारको

0: सुधारका काम अघि बढ़ाएको जनाएको छ।
1: यसैबीच नेपाली कांग्रेसले भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसाले विज्ञप्ति निकालेर मानव अधिकार आयोगको प्रतिवेदनप्रति आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको धारणा समेत माग गरेको हो। यसअघि सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अधुरो अपूर्ण रहेको निष्कर्ष निकालेको कांग्रेसले मानव अधिकार आयोगको प्रतिवेदनलाई पनि अपर्याप्त भनेको छ। कांग्रेसले आन्दोलनको प्रारम्भिक चरण संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता शान्तिपूर्ण विरोध र सुशासनको मागसँग सम्बन्धित रहेको आयोगको निष्कर्षलाई सकारात्मक रूपमा लिएको छ, तर त्यसपछि आन्दोलनका नाममा योजनाबद्ध हिंसात्मक गतिविधि भएको, सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाट र हत्या भएको घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान र कार्यवाही हुनुपर्ने माग गरेको छ। त्यसैगरी राज्य संयन्त्रबाट भएको अत्यधिक बल प्रयोग र मानव अधिकार उल्लंघन घटनामा संलग्न व्यक्तिहरूमाथि पनि संवैधानिक तथा कानूनी दायराभित्र रही कार्यवाही हुनुपर्ने कांग्रेसको धारणा छ। राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक निकाय भएको र सर्वोच्च अदालतले समेत आयोगका सिफारिशहरू सरकारका लागि बाध्यकारी हुने नजिर स्थापित गरिसकेको उल्लेख गर्दै आयोगका सिफारिश कार्यान्वयन गर्न पनि कांग्रेसले सरकारसँग आग्रह गरेको छ।
0: सरकारले भोलि आर्थिक वर्ष 2083-84 लागि बजेट सार्वजनिक गर्दैछ। नवयुवा आन्दोलनपछिको चुनावमा झण्डै दुई तिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सरकारको पहिलो बजेटप्रति सर्वसाधारणको विशेष चासो छ। अर्थमन्त्री डाक्टर सोणी मुवाग्ले रासपाको वाचापत्रलाई आधार मानेर बजेट तर्जुमा गर्नुभएको छ। चालू आर्थिक वर्षको 19.64 अर्बको तुलनामा यसपटक 2-3 खर्ब बढ़ी अर्थात केही महत्वाकांक्षी कार्यक्रम सहितको बजेट आउने अपेक्षा छ। बजेटमा सुशासन, आर्थिक सुधार, रोजगारी, शिक्षा, स्वास्थ्य, प्रविधि र राज्य संरचना सुधारलाई मुख्य प्राथमिकतामा राखिँदैछ। रासोपाले 10 वर्षभित्र नेपाललाई मध्यम आय भएको देश बनाउने, वार्षिक 7% आर्थिक वृद्धि हासिल गर्ने र 7 वर्षभित्र अर्थतन्त्रलाई 100 अर्ब अमेरिकी डलर बराबरको बनाउने लक्ष्य राखिसकेकोले त्यसै अनुसार बजेटमा कार्यक्रम समेटिँदैछन्। स्रोतको चाप भएकोले सामाजिक सुरक्षा भत्ता नबढ़ाइने भए पनि निजामती कर्मचारीको पारिश्रमिक वृद्धि र सबै सरकारी सेवा अनलाइन प्रणाली मार्फत उपलब्ध गराउने व्यवस्था बजेटमा समेटिँदैछ। साथै भ्रष्टाचार नियन्त्रणका लागि गठित उच्चस्तरीय आयोगलाई पर्याप्त स्रोत उपलब्ध गराइने र कृषि, पर्यटन, ऊर्जा तथा सूचना प्रविधिलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा प्रस्तुत गरिने बजेट निर्माणमा संलग्न अधिकारीहरूले जानकारी दिएका छन्।
1: यसैबीच संघीय संसद सचिवालयले बजेट पेश हुने भोलिको संयुक्त बैठकको तयारी पूरा गरेको छ। सिंहदरबारमा नयाँ र निर्माणाधीन संसद भवनमा अहिले प्रतिनिधि सभाको बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमा नै भोलि दिउँसो 4 बजे संयुक्त बैठक राखिएको छ। बैठकमा प्रतिनिधि सभा चुनावपछिको नयाँ सरकारका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट पेश गर्नुहुनेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यलाई पाउने 4 बजे नै उपस्थित हुन सूचित गरेको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले नयाँ भवनको प्रतिनिधि सभा कक्षमा संयुक्त बैठक चलाउने तयारी भए पनि अहिलेसम्म फिनिशिङ काम पूरा नभएकोले बहुउद्देश्यीय हलबाटै बजेट प्रस्तुति हुन लागेको जानकारी दिनुभयो।
0: काठमाडौँ उपत्यका मेयर्स फोरमले विद्यालयमा आइतबार पनि विदा दिने निर्णय फिर्ता लिन आग्रह गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले सरकारले संविधान विपरीत विद्यालयमा विदा दिने निर्णय गरेको निष्कर्ष निकाल्दै विदा फिर्ता लिन माग गरेको हो। मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे कानूनी प्रक्रियामा जान सक्ने चेतावनी समेत दिनुभयो। शिक्षा ऐन अनुसार विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्छ, तर सरकारले अप्रत्याशित रूपमा आइतबार विदा दिने निर्णय गर्दा अध्ययन अध्यापन प्रभावित हुने अवस्था सिर्जना भएको उहाँको भनाइ छ। सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने देखिन्छ।
1: औसत मितिभन्दा 6 दिन अघि नै भारतको केरलामा आइपुगेको मनसुनी वायुको गति सुस्त देखिएको छ। शुरूमा गति राम्रो भए पनि केही दिनदेखि पश्चिमी वायुले धकिलेर मनसुनी वायुको गति कमजोर हुँदा अझै दक्षिण भारतसम्म आइपुग्न नसकेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार दक्षिणी बंगालको खाड़ीमा मनसुनको गति सुस्त देखिएकाले नेपालभित्र नै मिति अनिश्चित भएको छ। सामान्यतया भारतको केरलामा मे 30 तारीकमा आइपुगेको मनसुन त्यसको 12 दिनपछि नेपालको पूर्वी भागमा आइपुग्छ। यसपालि केरलामा 6 दिन अघि अर्थात मे 24 तारीकमै मनसुन आइपुग्छ। गति तीव्र रहे पनि पछिल्ला दिनहरूमा सुस्त बनेको हो। गएको वर्ष सरदर भन्दा 15 दिन अघि नै मनसून नेपाल प्रवेश गरेको थियो। नेपालमा अहिले पश्चिमी वायुले वर्षा गराइरहेको छ। यसपालि प्री मनसूनमा औसत भन्दा निकै बढ़ी पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा फागुन 17 गतिदेखि जेठ 17 गतिको अवधिमा 226 मिलिमिटर वर्षा हुन्छ, तर यसपालि

0: हिजोसम्ममा 286 मिलिमिटर वर्षा भइसकेको छ। यो औसत भन्दा 125% धेरै हो। प्री मनसुनमा धेरै वर्षा भए पनि यस वर्षको मनसुनमा औसत भन्दा कम वर्षा र बढ़ी गर्मी हुने अनुमान छ। यसैबीच आज दिउँसोपछि सुदूरपश्चिमको मध्य पहाड़का केही क्षेत्रमा पनि पानी परेको छ। यस्तै गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा पनि पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। धनकुटाको पाखरीबासमा भने एक घण्टामै झण्डै 75 मिलिमिटर वर्षा मापन भएको छ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। हान्टा भाइरसको नेपालमा जोखिम र पूर्व तयारी बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
3: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511779 वा 98576121314 सम्पर्क गर्नुहुन अनुरोध छ।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिश, अहिलेको व्यथिति समाधानपछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव, नवयुवा आन्दोलनबारे मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग, झण्डै 2/3 बहुमत पाएको सरकारले भोलि पहिलो बजेट ल्याउँदै सुशासन, आर्थिक सुधार, रोजगारी र शिक्षा प्राथमिकता, संसद सचिवालयको तयारी पूरा, भारतको केरला आए पनि सुनी वायुको गति सुस्त बन्यो, नेपालभित्र निमिति अनिश्चित लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग। झण्डै 2 महिना अघि नेदरल्याण्डको जहाजमा रहेकामा हान्टा भाइरस देखिएसँगै विश्वमा यसको चर्चा छ। जहाजमा रहेका 5 जनामा हान्टा भाइरस संक्रमण भएकामा 3 जनाको ज्यान गएको थियो। संक्रमण पुष्टि हुँदा जहाजमै भएका झण्डै 150 जनालाई आवश्यक क्वारेन्टिनमा राखेर परीक्षण गरेको भए पनि त्यसअघि नै जहाजबाट झरेकाहरूमध्ये धेरैजना अझै सम्पर्कमा आइसकेका छैनन्। नेपालमै अहिलेसम्म हान्टा भाइरस देखिएको छैन भने निदान गर्न सक्ने सुविधा पनि उपलब्ध छैन। हान्टा भाइरस कस्तो भाइरस हो भनेर साथी सम्झना महर्जनले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीलाई सोध्नु भएको छ।
6: यो एक किसिमको जुनोसिस भनिन्छ अंग्रेजीमा। त्यो भनेको चाहिँ निश्चित किसिमका जनावरहरूमा प्राकृतिक रूपमा रहने भाइरस कहिलेकाहीँ अब मानिसहरूमा संक्रमण भएर अनि मानिसहरूलाई पनि लाग्न सक्छ होइन। यो चाहिँ मुसाको विसा पिसाबहरू होइन सँग सम्पर्कमा आयो, कुनै कारणले त्यसलाई छोइयो होइन, वा विसा पिसाबका कणहरू चाहिँ हावामा तैरिएको र त्यसलाई चाहिँ कुनै तरिकाले सासले तानिने होइन, त्यो मुखतिर होइन घाँटीतिर पुग्यो भने संक्रमण हुन्छ?
7: सामान्यतया चाहिँ अब हान्टा भाइरस भइहाल्यो भने चाहिँ यो लक्षण चाहिँ हो है भनेर पहिचान चाहिँ कसरी गर्ने?
6: सुरुमा त्यही ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन्छ, अनि वाकवाकी लाग्ने, अनि बिस्तारै त्यो कमजोरी एकदम बढ्ने, एकदमै शिथिल हुने। एउटा निश्चित समूहलाई, थोरै मान्छेहरूलाई चाहिँ हार्ट फेलियर, मुटुले चाहिँ रगत अगाडि पम्प गरेर धकेल्न नसक्दाखेरि होइन, ब्लड प्रेसर कम हुने, कमजोरी हुने, फोक्सोमा पानी जम्ने, रगतमा अक्सिजन कम हुने, श्वास प्रश्वासमा समस्या हुने, हेर्दा सामान्य जस्तो देखिने मान्छे एक्कासी होइन श्वास फेर्न गाह्रो हुने अवस्थामा पुग्छन्। त्यो चाहिँ अब हान्टा भाइरसको एउटा अलिकति विशिष्ट खालको लक्षण हो होइन। जटिल लक्षणहरू देखिसकेपछि पहिचान गर्दा चाहिँ ढिलो भइसक्छ धेरै होइन।
7: केबाट सर्दो रहेछ?
6: लक्षण भएका मान्छेबाट मात्रै नसरिकन लक्षण सुरु हुनुभन्दा एक दुई दिन अगाडिदेखि नै अरूलाई सर्न सक्ने एक दुईवटा केसहरू देखिन् भनेको चाहिँ अब जुनसुकै भाइरस अथवा किटाणुहरूको शरीरमा संक्रमण हुँदाखेरि तपाईँलाई शरीरमा किटाणु प्रवेश गरिसकेका छ, उसको शरीरका रोग प्रतिरोधी प्रणालीका कोषहरूसँग लडाई भइरहेछ तर शरीरमा लक्षण देखिसकेका छैन, त्यो अवधिलाई इन्क्युबेसन पिरियड भनिन्छ होइन। अब यो हान्टा भाइरसको केसमा इन्क्युबेसन पिरियड एकदमै लामो हुन्छ होइन, यो 6-8 हप्तासम्म हुन सक्छ। अधिकांशलाई चाहिँ 2-3 हप्ताभित्रै लक्षण देखिन्छ भने इन्क्युबेसन पिरियड उनीहरूको लागि 2-3 हप्ता, अधिकांश मान्छेको त्यही नै हुन्छ। हान्टा भाइरस इबोलाको अर्को एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने निको भइसकेपछि पनि शरीरको विभिन्न अङ्गमा चाहिँ लामो समयसम्म त्यो भाइरसको रिजर्भायर चाहिँ हुन सक्दो रहेछ भन्ने चाहिँ देखिएको छ कि। अन्डरकोषमा चाहिँ यो भाइरस बसिरहने अनि सम्भवतः यौन सम्पर्कबाट 6 महिनापछि पनि सर्ने, यो भर्खरै प्रकाशित हान्टा भाइरस सम्बन्धी एउटा रिपोर्टमा पनि छ।
7: विशेष गरेर सरकारले गर्नुपर्ने पूर्व तयारी चाहिँ के सुझाव दिनुहुन्छ?
6: अहिले चाहिँ विश्वभरि कहाँ कहाँ के भइरहेछ, कुन कुन देशमा कस्तो किसिमका अपडेटहरू आइरहेछन्, त्यसमा अप टु डेट हुनु पर्यो, चनाखो भएर त्यसलाई याद गर्नु पर्यो। ट्राभल एडभाइजरी दिनुपर्ने हो कि तपाईँहरू चाहिँ यो यो देश जान चाहिँ अहिले नजानु होला भनेर भन्नुपर्ने हो कि, अथवा एयरपोर्टमा हेल्थ डेस्कहरू त राखेका छ होइन, टेस्टमा एकदम समस्या छ, हान्टा भाइरसको टेस्ट त सायद उपलब्ध छैन नै जस्तो लाग्छ होइन अहिलेसम्म, भनेपछि त्यो टेस्टहरू चाहिँ हामी कसरी सकेसम्म चाँडो उपलब्ध गराउन सक्छौँ होइन। यहाँ रोगी देख्यौँ नदेख्यौँ तर हामीसँग टेस्ट चाहिँ हुनु पर्यो होइन। एउटा मात्रै सम्भावित संक्रमित मान्छे होइन हाम्रो देशमा आइपुग्यो भने उसलाई राख्ने कहाँ हो, त्यो राख्ने ठाउँको टुङ्गो, त्यो ठाउँको स्टाफहरूलाई कस्तो किसिमको ट्रेनिङ दिने, त्यहाँ कस्तो कस्तो प्रोटोकलहरू चाहिँ हामीले लागू गर्ने, तयारी अवस्थामा राख्ने। अब आर्मीले जसरी हामीले कङ्गोबाट आउने दैनिकहरूलाई चाहिँ क्वारेन्टिनमा राख्छौँ भनेको छ, त्यस्तो किसिमको चाहिँ तयारी हुनु पर्यो। यहाँ
7: व्यक्तिलाई र समुदायलाई सुरक्षा सतर्कता अपनाउन चाहिँ के कस्ता सुझाव चाहिँ दिनुहुन्छ?
6: हान्टा भाइरस केसमा त अहिले हामी एकदम सुरक्षित छौँ भन्नुपर्छ होइन। त्यसो हुँदा सबैले अलिकति समाचारहरू सुन्ने अनि सही जानकारी लिने, मैले अहिले नै पनि अलिअलि फेक न्युजहरू आइरहेको सुनेको छु, फेक न्युजबाट पनि एकदमै सावधान हुनु पर्यो, आधिकारिक स्रोतहरू मात्रै फलो गर्नु पर्यो अनि आफूले फेरि त्यसलाई फैलाउने काम चाहिँ गर्नु भएन। आधिकारिक निकायबाट त्यो चिजको पुष्टि भएको छैन भने चाहिँ तपाईँले आफूले त्यसलाई सेयर गर्नु भएन।
1: उहाँ हुनुहुन्थ्यो संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी। नेपाल दर्पणमा खबरकै सिलसिला, देशको पहाड़ र हिमाली क्षेत्रमा पूर्वाधार निर्माण र सेवा प्रवाहको प्रति व्यक्ति लागत बढ़ने क्रम तीव्र बनेको छ। सरकारले हिजो सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 82-83 अनुसार ग्रामीण क्षेत्रको जनसंख्या घट्दै र शहरी क्षेत्रको जनसंख्या बढ़दै जाँदा यस्तो अवस्था आएको हो। उच्च जनघनत्व रहेको तराई मधेस क्षेत्रमा ठूला पूर्वाधार आयोजनामा थप लगानी गर्नुपर्ने आवश्यकता पनि सर्वेक्षणले देखाएको छ। गाउँबाट शहरतर्फ बसाईसराई बढ़दै जनसंख्याको भौगोलिक संरचनामा उल्लेखनीय परिवर्तन देखिएको छ। सर्वेक्षण अनुसार देशको झण्डै 17% भूभाग ओगटेको तराई मधेस क्षेत्रमा 53.7% जनसंख्या बसोबास गर्छन् भने पहाड़ी तथा हिमाली क्षेत्रमा 46.3% जनसंख्या रहेको छ।
0: यसैबीच सरकारले सिंचाईयोग्य क्षेत्रफल 15,90,000 हेक्टर नआएको दावी गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको मन्त्रालयको प्रगति विवरण अनुसार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले मन्त्री स्तरीय संघीय स्तरमा सञ्चालन गरेका आयोजनाबाट सिंचाई सुविधा 15,90,388 हेक्टरमा पुगेको, चालू आर्थिक वर्षको साउनपछि 2,557 हेक्टर सतह सिंचाईको मर्मत सम्भार र 174 हेक्टर नयाँ सतह सिंचाई प्रणाली विस्तार भएको मन्त्रालयले जनाएको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
2: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू:
2: ओपिडी सेवा,
3: विशेषज्ञ ओपिडी सेवा,
2: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
2: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
2: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
2: पूर्व कर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
2: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
8: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। पोखराको पृथ्वी चोकमा नेपाली कांग्रेस र नेकपा एमाले सरकारी जग्गा कब्जा गरेर बनाएका भवन पोखरा महानगरपालिकाले डोजर लगाएर भत्काइदिएको छ। पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा कांग्रेस र एमाले भातृ संस्थाका नाममा भवन बनाएर 20 वर्षभन्दा बढ़ी समयदेखि भाड़ामा लगाउँदै आएका थिए। महानगरले पटक पटक सूचना जारी गर्दा पनि भवन खाली नगरेपछि वैशाख 4 गतेको कार्यपालिका बैठकले 35 दिने अन्तिम सूचना दिएको थियो। निर्धारित समयभित्र भवन नहटाएपछि डोजर चलाएको महानगरपालिकाले जनाएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सरकारी र सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सर्वदलीय सहमति भएको बताउँदै यो अभियान त्यही सहमतिका आधारमा अघि बढ़ाएको बताउनुभयो। अब भत्काएका भवनको जग्गामा भित्री सड़क 2 लेनको बनाउने महानगरको योजना छ।
1: गुल्मीमा दल परिवर्तन गरेपछि 2 जना वडा अध्यक्ष पदमुक्त भएका छन्। मुसिकोट नगरपालिका वडा नम्बर 2 वडा अध्यक्ष रविन्द्र केसी र धुरकोट गाउँपालिका वडा नम्बर 3 वडा अध्यक्ष पदम बहादुर विष्ट आफू निर्वाचित भएको दल कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा प्रवेश गरेपछि पद खोसिएको हो। निर्वाचन आयोगले आज सूचना निकालेर नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेका कारण पद रिक्त भएको जानकारी दिएको छ। राजनीतिक दल सम्बन्धी ऐन 2073 अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा पद स्वतः रिक्त हुने व्यवस्था छ।
0: नेपाल उद्योग वाणिज्य महासंघले इन्धन तथा निर्माण सामग्रीको अप्रत्याशित मूल्य वृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै निर्माण व्यवसायहरूको मागप्रति पूर्ण ऐतिबद्धता जनाएको छ। महासंघले निर्माण उद्योगलाई धराशय हुनबाट जोगाउन सरकारले तत्काल न्यायोचित मूल्य समायोजनको व्यवस्था गर्नुपर्ने माग गरेको छ। आज महासंघले निकालेको विज्ञप्तिमा देशको आर्थिक गतिविधि तथा पूर्वाधार विकासको मेरुदण्डका रूपमा रहेको निर्माण उद्योग अहिले ऐतिहासिक कठिन अवस्थाबाट गुज्रिरहेको उल्लेख छ। मध्यपूर्वमा युद्ध शुरू भएपछिको अवधिमा निर्माण व्यवसायहरूले झण्डै 10 अर्ब रूपियाँभन्दा बढ़ी नोक्सानी बिहोर्नु परेको महासंघले जनाएको छ।
1: 8 महिनापछि बाढ़ीले ध्वस्त पारेको बीपी राजमार्ग पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढ़ेको छ। गएको वर्षको बाढ़ी र पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको 30 किलोमिटर सड़क खण्डमा क्षति पुर्याएको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा राजमार्गको स्तर उन्नतिसहित पुनर्निर्माण अघि बढ़ेको हो।
0: नेपाल दर्पणमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले आउँदो 5 वर्ष विश्वका लागि थप तातो र नयाँ तापक्रम रेकर्डहरू कायम हुने चेतावनी दिएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओका अनुसार सन् 2026 देखि 2030 को 5 वर्षीय औसत तापक्रम पूर्व औद्योगिक औसतभन्दा 1.5 डिग्री सेल्सियस माथि पुग्ने सम्भावना 75% रहेको छ, जसले विश्व जलवायु संकट अझ गहिरिँदै गएको संकेत गर्छ। अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा तातो 11 वर्ष सन् 2015 यता मात्रै देखिएका छन्। डब्ल्यूएमओले सन् 2031 अगाडि नै नयाँ सबैभन्दा तातो वर्ष घोषणा गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ। प्रतिवेदनका प्रमुख लेखक लियोन हर्मनस का अनुसार सन् 2026 को अन्त्यतिर एलनिनो विकास हुने पूर्वानुमान छ, जसले सन् 2027 अर्को कृत्रिमानी तातो वर्ष बनाउन सक्छ। यसअघि सन् 2024 को तापक्रम पूर्व औद्योगिक औसत भन्दा 1.55 डिग्री सेल्सियस भन्दा माथि पुगिसकेको थियो। प्रतिवेदनले आर्कटिक क्षेत्रमा तापक्रम वृद्धि विश्व औसत भन्दा झन तीव्र हुने चेतावनी पनि दिएको छ।
1: विदेशकै अर्को खबरमा इजरायली सेनाले दक्षिणी लेबनानमा पुनः हवाई आक्रमणलाई तीव्र पारेको छ। इजरायल डिफेन्स फोर्सेज हिजबुल्लाह लडाकु समूहका संरचनाहरूलाई निशाना बनाएर लेबनानको प्रमुख शहर टायर सहित विभिन्न क्षेत्रमा बमबारी गरिरहेको बीबीसीले जनाएको छ। लेबनानको राष्ट्रिय समाचार संस्थाका अनुसार बिहिबार बिहान मात्रै 3 पटक इजरायली हमला भएको छ। इजरायली सेनाले सीमावर्ती क्षेत्रका बासिन्दालाई जारानी नदीबाट उत्तरतिर जान उर्दी जारी गरेको छ। यो आदेशले लेबनानको झण्डै 14% भूभाग ओगट्छ। लेबनानी सरकारका अनुसार एउटा परिवारमाथि ड्रोन प्रहार हुँदा बालबालिका सहित 6 जनाको ज्यान गएको छ। इजरायल र हिजबुल्लाह दुवैले गएको अप्रेल 17 तारीकमा लागू भएको युद्धविराम एकअर्काले उल्लंघन गरेको आरोप लगाइरहेका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार लडाई शुरू भए यता त्यहाँ कम्तीमा 3,213 जनाको ज्यान गइसकेको छ। अन्तर्राष्ट्रिय रेडक्रसले दक्षिणी लेबनानको अवस्था निकै गम्भीर रहेको चेतावनी दिएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा नेपाल समूह बीको विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। मलेसियाको कलालम्पुरमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई 4 विकेटले हरायो। इण्डोनेसियाले दिएको 114 रनको लक्ष्य नेपालले 19 ओभर 3 बलमा 6 विकेट गुमाएर भेटायो। नेपालका कप्तान इन्दु वर्माले नट आउट 42, सोनी पाखरेले 29, सीता राणा मगरले 6 बलमा नट आउट 13 रन बनाइन्। यसअघि टस जितेर ब्याटिङ गरेको इण्डोनेसियाले 20 ओभरमा 4 विकेट गुमाएर 113 रन बनायो। नेपालका मनिषा उपाध्यायले 2, रिया शर्माले 1 विकेट लिए। नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई 19 रनले हराएको थियो। समूह बीबाट चीन उपविजेता बन्दै सेमी फाइनलमा पुग्दा इण्डोनेसिया बाहिरिएको छ। यसै समूह एबाट थाइल्याण्ड समूह विजेता र मलेसिया उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। यो समूहबाट हङकङ बाहिरिएको छ। अब नेपालले सेमी फाइनलमा मलेसियासँग खेल्नेछ। यो खेल जितेमा नेपाल एसियाली खेलकुदमा छनौट हुनेछ। यो खेल पराजित भएमा तेस्रो स्थानका लागि खेल्ने मौका पाउनेछ। यस्तै अर्को सेमी फाइनलमा थाइल्याण्ड र चीन खेल्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्।
1: खेलकै अर्को खबरमा सिंगापुरमा हुने एसियाली खेलकुद छनौट खेल्न जाने नेपाली क्रिकेट टोलीको विदाई भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज काठमाडौँमा कार्यक्रम गरी नेपाली टोलीको विदाई गरेको हो। आउँदो आइतबारदेखि जेठ 25 गतेसम्म चल्ने प्रतियोगितामा 8 देश सहभागी छन्। समूह एमा नेपाल सहित मलेसिया र चीन छन्। समूह बीमा आयोजक सिंगापुर, ओमान, हङकङ र बहराइन छन्। दुवै समूहको शीर्ष 2मा रहने टोली एसियाली खेलकुदमा छनौट हुनेछन्। उद्घाटन खेलमा नेपालले आइतबार चीनसँग खेल्नेछ।
0: नेपाल इरानसँग पराजित भएको छ। त्रिपुरेश्वरको दशरथ रंगशाला कवडहलमा आज भएको खेलमा नेपाल इरानसँग 3-0 सोझो सेटमा पराजित भयो। इरानले पहिलो सेट 25-20, दोस्रो सेट 25-15 र तेस्रो सेट 25-11 जित्यो। अब इरानले फाइनलमा भोलि काजकिस्तानसँग खेल्नेछ। आज भएको पहिलो सेमी फाइनलमा भारतलाई सोझो सेटमा हराउँदै काजकिस्तान फाइनलमा पुगेको हो।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिश। अहिलेको बेस्थिति समाधानपछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव। नवयुवा आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग।
1: झण्डै 2/3 बहुमत पाएको सरकारले भोलि पहिलो बजेट ल्याउँदै सुशासन, आर्थिक सुधार, रोजगारी र शिक्षा प्राथमिकता। संसद सचिवालयको तयारी पूरा।
0: नेपालमा अहिले नै हान्टा भाइरसको जोखिम नभए पनि सतर्कता आवश्यक। निदान गर्ने सुविधा नभएकाले तत्काल पूर्व तयारी गर्न विज्ञको सुझाव।
1: आउँदो 5 वर्ष तापक्रममा नयाँ रेकर्डको चेतावनी। विश्व जलवायु संकट अझ गहिरिँदै गएको संकेत।
0: र इण्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनौटको सेमी फाइनलमा। काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल इरानसँग पराजित।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सुर्खेत लेखवेशीका हेमन्त कुमार दर्लामीको लोभलाग्दो उद्यम, दक्षिण कोरियाबाट फर्केर गाउँमै साबुन उद्योग सञ्चालन, मासिक लाखौंको आमदानी।
1: सुर्खेतमा टिप्परको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु, टिप्पर चालक प्रहरीको नियन्त्रणमा।
0: मनसुनी वायुको गति सुस्त, नेपाल भित्रिने मिति अनिश्चित।
1: र एसियाली खेलकुद क्षणमा इण्डोनेसियालाई हराउँदै नेपाल सेमी फाइनलमा प्रवेश।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई, साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्र .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा, सुर्खेतको लेखबेसी नगरपालिका नौका हेमन्त कुमार दर्लामीले साबुन उद्योग सञ्चालन गरी मनज्ञ आमदानी लिन सफल हुनुभएको छ। उहाँले लेखबेसी नगरपालिका 84 एचके सोप इण्डस्ट्रीज सञ्चालन गरी मनज्ञ आमदानी गर्नुभएको हो। शुरूमा नेपालमा केही भएन भनेर मलेसिया जानुभएका दर्लामी स्वदेश फर्केर दक्षिण कोरिया जानुभयो। 7 वर्ष 5 महिना विदेशमा बस्नुभएको उहाँले 2076 अघि साबुन उद्योग नै सञ्चालन गर्ने उद्देश्यले नेपाल फर्किएको बताउनुभयो। 2 वर्ष 5 महिना मलेसिया र 5 वर्ष दक्षिण कोरियामा श्रम गरी आएको आमदानीबाट अहिले उद्योग सञ्चालन गरेर उत्पादित साबुनबाट मनज्ञ आमदानी गरिरहेको बताउनुभयो। आफ्नै जग्गामा उद्योग सञ्चालन गर्नुभएका उहाँले हालसम्म उद्योगमा 5 करोड़ रूपियाँ बढ़ी लगानी भइसकेको भन्दै ए र बी दुई गुणस्तरमा उद्योगले 5 रंगका साबुन उत्पादन गर्ने गरेको बताउनुभयो। 2076 नै उद्योग स्थापना प्रक्रिया शुरू भए पनि कोविड 19 संक्रमण समयले उद्योगमा उत्पादनको मिति 2 वर्षपछि सरेको भन्दै उहाँले 2078 मात्रै उद्योगले लेखबेसी साबुनलाई बजारमा ल्याएको हो, अहिले उद्योगमा 15 जनाले रोजगारी पाएको भन्दै सबै खर्च कटाएर मासिक 4 लाख रकम बस्ने गरेको उहाँको भनाइ छ। उद्योगबाट उत्पादन गरेका साबुनहरू अहिले कर्णाली प्रदेश सहित सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशबाट समेत माग आउने गरेको छ। उहाँले स्वदेशमा लगानी गर्न सके रोजगारी सृजना हुन सक्ने उदाहरण आफू बनेको उल्लेख गर्नुभयो। साबुन उत्पादनको लागि कच्चा पदार्थको समस्या रहेको भन्दै आफूले कच्चा पदार्थ बंगलादेश, भारत लगायतका देशबाट ल्याउनु पर्ने बाध्यता रहेको उहाँले दुखेसो गर्नुभयो।
1: सुर्खेतमा टिप्परको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भेरीगंगा नगरपालिका 2 का 23 वर्षीय कमल ओली रहनु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता दिपेन्द्र मोग्राठीका अनुसार गैराती कालापानी स्थित भित्री सड़क खण्डमा घटना घटेको थियो। कालापानी खोलाबाट 70 तर्फ जाने गरेको कर्णाली प्रदेश 02/001/0647 नम्बरको टिप्परले पैदल ओलीलाई ठक्कर दिएको थियो। दुर्घटना लगत्तै घाइते ओलीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याइ पनि ओलीको उपचारका क्रममा मृत्यु भएको जनाएको छ। प्रहरी टिप्पर र चालक वीरेन्द्रनगर नगरपालिका 10 का 52 वर्षीय मानबहादुर चौधरीलाई 70 नियन्त्रणमा लिएको छ।
0: उता बैतडीमा जेसीबीको ठक्करबाट एकजनाको मृत्यु भएको छ। पुर्थौडी नगरपालिका 5 का 40 वर्षीय दलबहादुर बोहराको जेसीबीको ठक्करबाट मृत्यु भएको हो। आज बिहान 9:15 पुर्थौडी 5 को सल्लेरी काटी ग्रामीण सड़क निर्माणका क्रममा जेसीबीको बकेटले ठक्कर दिँदा बोहरा घाइते हुनुभएको थियो। त्यसपछि उहाँलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको थियो। उपचारका क्रममा डडेलधुरा अस्पतालमा आज उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले बताउनुभयो। मृतक बोहरा सड़क निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेको प्रहरीले जनाएको छ।
1: सल्यानको बनकाटको पनि नगरपालिका 12 चौरा स्थित विशिष्ट गुफा सामुदायिक वन क्षेत्रमा व्यवहारिसी अवस्थामा लुकाइराखिएको अवैध 3 नाल भरुवा बन्दुक फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अवैध रूपमा भरुवा बन्दुक रहेको भन्नेको पेशो सूचनाका आधारमा प्रहरी चौकी बनगाडबाट खटेको टोलीले विशेष खोजतलास गर्दा तथा निगरानी गरेको थियो। खोजीका क्रममा सामुदायिक वनभित्र लुकाइराखेको भरुवा बन्दुकका 3 नाल साबिक अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब परीक्षक दीपक पातलीले बताउनुभयो। प्रहरीले फेला पारेको भरुवा बन्दुकका नाल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढ़ाएको जनाएको छ। पछिल्लो समय ग्रामीण तथा वन क्षेत्रमा लुकाइराखिएका घरेलू तथा अवैध हात हतियार फेला पर्ने क्रम बढ़दै गएको भन्दै प्रहरीले यस्ता गतिविधिबारे सूचना उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। अवैध हतियार नियन्त्रणमा तथा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन जिल्लाभरि निगरानी बढ़ाएको पनि प्रहरीले जनाएको छ।
0: कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक विदाका दिन समेत ओपीडी सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालले सूचना जारी गर्दै विदाका दिन पनि सेवा सञ्चालन गर्ने जानकारी दिएको हो। अस्पतालका निर्देशक डाक्टर गणेश थापाले जारी गरेको सूचना अनुसार गणतन्त्र दिवस, राष्ट्रिय धान दिवस, साउने संक्रान्ति तथा देउडा पर्व, प्रदेश स्थापना तथा शहीद दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, धान्य पूर्णिमा, क्रिसमस डे, तमु लोछार, पृथ्वी जयन्ती, माघे संक्रान्ति, प्रजातन्त्र दिवस, नारी दिवस र ग्याल्पो लोछार, पृथ्वी जयन्ती, माघे संक्रान्ति, प्रजातन्त्र दिवस, नारी दिवस, ग्याल्पो लोछारको सार्वजनिक विधामा पनि ओपीडी सेवा उपलब्ध हुने जनाइएको छ। ईद उद फित्र र बकर ईदको विधामा नेपाल सरकारको निर्णय अनुसार मिति तोकेपछि त्यही अनुसार सेवा सञ्चालन गर्ने अस्पतालले जनाएको छ। कर्णाली सँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशबाट पनि बिरामीहरू आउने प्रदेश अस्पतालमा बिरामीहरूको चाप निकै हुन्छ। आइतबार र शनिबार विदाको कारण अझै बिरामीको चाप बढेकाले विदाको दिनमा पनि ओपीडी सञ्चालन गर्ने निर्णय गरिएको प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी अनिता गेवालीले बताउनुभयो। बिरामीको सहजताका लागि यस्तो कार्य गरिएको उहाँको भनाइ रहेको छ। दैनिक 1500 2000 बराबरको हाराहारीमा अस्पतालमा नियमित रूपमा ओपीडी सेवा बिरामीहरूले लिइरहेका छन्।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लगनै हो छोटो विश्राम।
2: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सीडीओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
5: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
6: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
7: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
5: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
7: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
6: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति, रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
5: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
7: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ।
4: त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
6: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484201156।
8: बाबा, आज मेरो साथीको बर्थडे रे, पैसा दिनुहोस् न त, केही गिफ्ट किनेर लिएर जान्छु। उहाँहरू कति धनी हुई बक्सिन्छ, कस्तो राम्रो घरमा बसी बक्सिन्छ, कस्तो गाडी चढी बक्सिन्छ।
9: मान्छे धनी देखे कि खाई बक्सिन्छ, गई बक्सिन्छ, चढी बक्सिन्छ, तर त्यो पैसा कसरी कमायो, त्यसको पछाडि के छ, केही मतलब छैन है, कसरी बिग्रियो हाम्रो समाज।
8: अनि यो 500 चाहिँ के आउँछ र के किनेर लिएर जानु के बाबा?
9: त्यसो भए नजाऊ न, तिम्रो साथीको बुवा र म एउटै अफिसको, म भन्दा जुनियर हो, तर उसले पैसा कसरी कमायो, के गरी कमायो सब थाहा छ मलाई, तर म त्यसरी कमाउन चाहन्न।
8: हजुर जहिले यस्तै गर्नुहुन्छ के, बस्नुहोस् एक्लै।
10: किन अफेयर जानेर, मैले के गरेको छ र, के गर्नु भएको छ, के गर्नु भएको छैन, उहाँको अवस्था छ, हिँड्नुहोस् न गुरुको नाम सब।
11: आम्दानीको स्रोत भन्दा धेरै गुणा सम्पत्ति।
9: छोरी आयो बर्थडे पार्टीमा गएर, मैले टिभीमा हेरेको छु तिम्रो साथीको।
8: हजुरले हिँड्नु भएको बाटो ठिक रहेछ बाबा। तिम्रो बाबालाई आज यस्तै गरी लड्को भएदेखि हाम्रो कस्तो बेजित हुनुपर्छ हेर त छोरी।
12: इमानदारी त नै सबभन्दा ठुलो सम्पत्ति हो, आफ्नो पदको दुरुपयोग नगर्नु।
13: अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौँ।
14: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो रायगढद्वारा जनहितमा जारी सन्देश।
15: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
0: लाखौंको आमदानी, सुर्खेतमा टिप्परको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु, टिप्पर चालक प्रहरी नियन्त्रणमा लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। हुम्लाको दक्षिणी क्षेत्रको ताजाकोट गाउँपालिका 5 को पैमा गाउँको सिङ्गो बस्ती पहिरोको जुत्ता जोखिममा रहेको छ। गाउँमाथि भिर र तल बलौटे माटो खसिरहने भएकाले कुनै समयमा पनि पहिरो जान सक्ने भन्दै विज्ञहरूले सचेत रहन सुझाव दिएका छन्। त गाउँ तलको जमिन वर्षेनी पहिरो गएर गाउँकै छेउछाउसम्म पुग्ने गरेको छ। पहिमा गाउँमा खड्के भूमिले बर्खामा पानी धेरै पर्दा स्थानीय पहिरोको डरले गाउँ छाडेर खोला पारेका होटलमा गएर बस्ने गरेको बताउनुभयो। पहिले हिउँदोमा बस्ने बस्ती भए पनि 5-6 वर्ष यता सिरुपाटाको गाउँ छाडेर 12 महिना स्थानीय पैमाको बस्तीमा बस्न थालेका हुन्। यो बस्तीसँगै कर्णाली करिडोर जोडिएका कारण स्थानीयले बस्ती छाड्न मानेका छैनन्। गाउँपालिका उपाध्यक्ष सुरेन्द्र थापाले अहिले पैमा गाउँमा 74 घरधुरी रहेको बताउनु भयो। गाउँपालिकामा विपद व्यवस्थापन समितिले यस बस्तीलाई पहिरोको उच्च जोखिममा पहिचान गरेको छ। पैमा बस्तीमा सबै घर परम्परागत ढुङ्गा र माटोले छापेका रहेका छन् भने तल बलौटे माटो भएकाले यो ठाउँ पहिरोको उच्च जोखिममा रहेको छ। स्थानीयको उपयुक्त स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि दावी उहाँले गर्नुभएको छ।
0: कर्णाली करिडोर अन्तर्गत हुम्ला खण्डको सर्केघाट गाउँपालिकाकै स्थित खच्चामा सुखा पहिरो खस्दा सड़क अवरुद्ध भएको छ। सड़क माथिबाट खसेको पहिरोका कारण यातायात सेवा ठप्प भएको हो। सड़क माथिबाट खसेको सुक्खा पहिरोले खच्चा क्षेत्रमा सड़क पुर्याएको डीएसपी शंकर खड्काले बताउनुभयो। उहाँले करिब 10 मिटर माथिबाट खसेको पहिरोका कारण सड़कमा थुप्रिएको माटो र ढुङ्गा हटाउन नसकेकाले हालसम्म सड़क सञ्चालनमा आउन सकेको छैन। ठूलो जेसीबी पुगेपछि पहिरो हटाएर सड़क सञ्चालनमा ल्याइने प्रहरीले जनाएको छ। सड़क अवरुद्ध भएपछि माथिल्लो हुम्लाका 5 गाउँपालिकातर्फ जाने तथा त्यहाँबाट फर्किने सवारी साधन खच्चा र सर्केघाट क्षेत्र रोकिएका छन्। यो क्षेत्रमा पटक पटक सुक्खा पहिरो खस्ने समस्या रहेको स्थानीयले बताएका छन्।
1: हुलाकी राजमार्ग अन्तर्गत नेपालगंज गुलरिया सड़कको खजुरा खण्डमा रहेको पेडारी नालाको पुल निर्माण कार्य 97% सम्पन्न भएको छ। हुलाकी राजमार्ग योजना कार्य नेपालगंजका प्रमुख लीला बहादुर भण्डारीले बहुप्रशिक्षित पेडारी नालाको मूल निर्माण 97% सम्पन्न भए अन्तिम चरणमा पुगेको बताउनुभयो। पुलमा हाल सवारी आवागमन खुलिसकेको र कम्प्याक्सन कार्यसँगै पुलको दायाँ बायाँ भइरहेको स्तर उन्नति काम पनि सँगसँगै अघि बढ़िरहेको उहाँको भनाइ छ। हुलाकी राजमार्ग योजना कार्यालयले 34.4 मिटर लम्बाई र 22 मिटर चौड़ा भएको 4 लेनको यो पुल नारायणी निर्माण सेवाले 8,96,00,000 रूपियाँमा ठेक्का सम्झौता गरी निर्माण शुरू भएको जनाएको छ। ठेक्का सम्झौताको म्याद सकिन 6 दिन मात्र बाँकी रहँदा 97% काम सम्पन्न भएको छ। निर्माण व्यवसायी जय बहादुर खत्रीले सड़कलाई दीर्घकालीन रूपमा बलियो बनाउन कम्प्याक्सन पूरा गर्नु आवश्यक भएकाले काममा केही ढिलाइ भएको बताउनुभयो। निर्माण व्यवसायी खत्रीले थोरै समय म्याद थप गरी भदौमा मात्र कालो पट्टी गर्ने तयारी गरिरहेको बताउनुभयो। पुलको दायाँ बायाँ 50 मिटर क्षेत्रमा अर्को निर्माण कम्पनीले काम गरिरहेको र दुवै कम्पनीको समन्वयपछि मात्रै कालो पट्टी सम्पन्न गरिने उहाँको भनाइ छ। पुल निर्माण सम्पन्न भएपछि 60 वर्षभन्दा पुरानो जीर्ण पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य यात्रीले सुरक्षित आवागमनको सुविधा पाउने स्थानीयले बताएका छन्।
0: बाँकेको खजुरा गाउँपालिकाले समयमै काम सम्पन्न नगर्ने 5 वटा आयोजनाको ठेक्का रद्द गरेको छ। वडा नम्बर 4F गाउँमा करिब 500 मिटर सड़क कालोपत्रे गर्न एनआईसी बैंकदेखि मनकामना जाने सड़क तथा नाली निर्माण र गोपाल सिंह आलेको घरदेखि लालबहादुर रामजालीको घरसम्मको बाटो स्तर उन्नति तथा बी गाउँ 90 नम्बरदेखि 105 नम्बरसम्मको बाटो स्तर उन्नतिका लागि योजना वर्षौंदेखि आलोपत्र परेर पछि ठेक्का रद्द गरिएको हो। पालिकाले यी सबै 5 वटा ठेक्का एउटी निर्माण कम्पनीले लिए पनि काम नगरेपछि रद्द गर्ने निर्णय गरेको जनाएको छ। निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समय बितिसक्दा पनि सुधार नदेखिएको तथा काम सम्पन्नतर्फ निर्माण व्यवसाय अग्रसर नभएकाले सम्झौता रद्द गरी कालो सूचीमा किन नराख्ने भन्दै पालिकाले गत मंगिर 2 गते सार्वजनिक सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताउनु भएको छ।
1: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
3: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
16: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलहात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिते धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा स्वीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी साजी बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
2: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
16: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता। डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
16: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्ष डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
2: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी। सम्पर्क मोबाइल नम्बर 9842866857 र 9815945522। एआर कम्प्युटर इन्स्टिच्युट भुरीगाउँ बजार बर्दिया।
17: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
1: ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरिब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिन व्यवस्था भएको।
18: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 9855-51960 र 9762-88-84-566।
19: रेडियो भेरी FM।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, स्थानीय सरकारसँगको विवादका बीच कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मेयर सुशीला साईसँगको विवादका बीच आज बिहान अस्पताल उद्घाटन गर्नुभएको हो। विवाद कायम रहेका बेला अस्पताल उद्घाटन कार्यक्रम राखिएपछि आज बिहानैदेखि अस्पताल र सड़क क्षेत्र वरपर उल्लेख्य संख्यामा सुरक्षाकर्मी खटाएर सुरक्षा व्यवस्था कड़ा पारिएको थियो। 1500 लम्कीचुहा अस्पताल सञ्चालनको विषयमा प्रदेश सरकार र नगरपालिका बीच सहमति बन्न सकेको छैन। प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल सञ्चालनका लागि मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर कमलेश प्रसाद यादव सहितका 3 कर्मचारी गत वैशाखमा पठाएको थियो, तर मेयर शाहीले अस्पताल प्रदेशलाई हस्तान्तरण नभएको भन्दै उनीहरूलाई हाजिरी नगर्न भनेपछि विवाद बढ़ेको थियो। त्यही विवादका कारण गत वैशाख 30 गते अस्पतालमा तालाबन्दी भएपछि लम्की क्षेत्र तनाव भएको थियो। अस्पतालको विषयलाई लिएर मेयर शाहीका समर्थकहरूले प्रदर्शन अवरोध गर्न सक्ने भन्दै आज बिहानदेखि नै सुरक्षा व्यवस्था कड़ा पारिएको थियो। मेयर शाही भने हाल विदेशमा रहनु भएको छ।
1: मुस्लिम धर्मावलम्बीहरूले आफ्नो चाड बकर ईद आज मनाउँदैछन्। ईद उल फित्र अर्थात रमजान पर्वको 70 दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। 3 दिनसम्म मनाइने यो पर्वलाई ईद उल जुहा पनि भनिन्छ। बलिदानको पर्वका रूपमा मनाइने बकर ईद मुस्लिम महिना जुली हिज्जको 10 दिन मनाउने गरिन्छ। हिजरी सम्पत अनुसार 1435 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्नो छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालेको हो। आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढेर गरिन्छ। नमाज पढिसकेपछि घरमा गई बलि दिने र एकाप्समा शुभकामना आदान प्रदान गर्ने चलन पनि रहेको छ। यसैबीच आजदेखि देशैभर लगातार 4 दिन सार्वजनिक बिदा हुने भएको छ।
0: औषध मिति भन्दा 6 दिन अघि नै भारतको केरलामा आइपुगेको मनसुनी वायुको गति सुस्त देखिएको छ। शुरूमा गति राम्रो भए पनि केही दिनदेखि पश्चिमे वायुले धकेलेर मनसुनी वायुको गति कमजोर हुँदा अझै दक्षिणी भारतसम्म आइपुग्न नसकेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञानका सह प्राध्यापक विनोद पोखरेलले बताउनुभयो। उहाँका अनुसार दक्षिणी बंगालको खाड़ीमा मनसुनको गति सुस्त देखिएकोले नेपाल भित्रिने मिति अनिश्चित बनेको हो। सामान्यतया भारतको केरलामा मे 30 तारीकसम्म आइपुगेको मनसुन त्यसको 12 दिनपछि नेपालको पूर्वी भेगमा आइपुग्छ। यसपालि केरलामा 6 दिन अघि अर्थात मे 24 मनसुन आइपुगेको हो। केरला आउँदासम्म गति तीव्र रहे पनि पछिल्ला दिनमा सुस्त बनेको हो।

0: हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
2: यति बेला साँझको 7 बजेको छ।
3: 'पानी बचाई बाली लगाऊ'
4: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निन्योको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ। धान सर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। किरान मध्य र पुसा क्षेत्रमा पाले पालो रोपौ। कम पानीमा राम्रो हुने धानका जात जस्तै सुक्खा धान, अर्धनाद, सामा मन्सुली र बहुगुणी प्रयोग गरौं। जीएसआर विधि, सुक्खा खेतमा धान छर्ने डाइरेक्ट ड्राई सिडिङ विधि, अल्टरनेट रोइटिङ एन्ड ड्राइङ विधि र एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ। खेत सम्याऊ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ, समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाउने गरौ।
3: पानी बचाई खेती गरौ, उत्पादन बढाऊ, परिवार र देश समृद्ध बनाऊ।
4: यो सन्देश बबई सिंचाई आयोजना वैदी वर्गद्वारा प्रसारित गरिएको हो।
5: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
6: गरेको छैन नि म्याडम।
7: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
10: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन

जय नेपाल सत्य सेवा सुरक्षण प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारका साथमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको पद बहाली पश्चात भएका

0: गराउने, दुईजनालाई ध्यानाकर्षण गराउने, पाँचजनालाई सख्त चेतावनी सहित जिम्मेवारीबाट अलग गर्ने, एकजनालाई नसिहत र एकजनालाई ग्रेड घटुवा गर्ने समितिले सिफारिश गरेको छ। साथै समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न हिरासत व्यवस्थापन कार्य निर्देशन 2081 को पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्ने, ड्युटीका समयमा अन्य काममा संलग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्ने सुझाव दिएको छ। कुनै पनि असामान्य गतिविधि तुरुन्तै रिपोर्ट गर्ने प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्न लगाउने, विशेषत अन्तर्जातीय सम्बन्ध, नाबालिग संलग्नता तथा सामाजिक तनाव उत्पन्न हुन सक्ने घटनाहरूमा आवश्यक तथ्य संकलन, पक्षहरू एवं परिवारजनसँग समन्वय तथा अनुसन्धान सम्बन्धी निर्णयहरूमा कार्यालय प्रमुखको प्रत्यक्ष निगरानी र सक्रिय संलग्नता सुनिश्चितता गर्न समितिले सुझाव दिएको छ। यसै गरी जिल्ला प्रहरी प्रमुखलाई हिरासत व्यवस्थापन जस्तो संवेदनशील विषयमा नियमित अनुगमन, निरीक्षण तथा सुपरिवेक्षणलाई अझ प्रभावकारी बनाउँदै मुद्दा चलाउने कार्यालयलाई आवश्यक जनशक्ति व्यवस्थापन, घटना एवं सूचना व्यवस्थापन तथा समन्वयलाई थप सुदृढ गर्न सचेत गराई प्रत्येक प्रहरी इकाईमा आवधिक निरीक्षण, हिरासत अवस्थाको नियमित मूल्याङ्कन तथा सुधारमुखी कार्य योजना कार्यान्वयन गर्न समेत समितिले सुझाव दिएको छ।
1: आफ्नै 42 वर्षीय श्रीमती ओम कुमारी भुजेलको हत्या गरेको अभियोगमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका 3 का 45 वर्षीय रामलाल बुलोनलाई जेठ 12 गते प्रहरीले पक्राउ गरेको छ।
0: वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 7 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका 11 स्थित WWICS इमिग्रेशन सर्भिस नेपाल प्राइभेट लिमिटेडका संचालक, भारतीय नागरिक 26 वर्षीय अमित कुमार र 39 वर्षीय राहुल कुमार, चितवन जिल्ला कालिका नगरपालिका 6 की 27 वर्षीय मुस्कान घिमिरे, मकवानपुर जिल्ला बकैया गाउँपालिका 9 का 39 वर्षीय जनक बहादुर वाइबा, सुनसरी जिल्ला रामधुनी नगरपालिका 5 का 27 वर्षीय मिलन घिमिरे, मोरङ जिल्ला बेलबारी नगरपालिका 3 का 27 वर्षीय कमल थापा र मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका 4 की 40 वर्षीय नितु घिमिरे रहेका छन्। पक्राउ परेका मध्ये अमित र राहुलले क्यानाडा पठाइदिन्छु भन्दै 4 जना पीड़ितहरूबाट 1,57,65,400 रूपियाँ, मुस्कानले ग्रीस पठाइदिन्छु भन्दै 1 जना पीड़ितबाट 12 लाख रूपियाँ, जनकले फ्रान्स पठाइदिन्छु भन्दै 1 जना पीड़ितबाट 16 लाख रूपियाँ, मिलनले क्रोएसिया पठाइदिन्छु भन्दै 2 जना पीड़ितहरूबाट 3,35,000 रूपियाँ, कमलले बेलायत रोमानिया लगायतका देशहरू पठाइदिन्छु भन्दै 3 जना पीड़ितहरूबाट 27,50,000 रूपियाँ र नितुले अमेरिका पठाइदिन्छु भन्दै 3 जना पीड़ितहरूबाट 26 लाख रूपियाँ लिई सम्पर्क विहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले अमित र राहुललाई काठमाडौँ महानगरपालिका 11 जेठ 9 गते, मुस्कानलाई टोखा नगरपालिका 3 बाट, जनकलाई ललितपुर महानगरपालिका 23 बाट र मिलनलाई ललितपुर महालक्ष्मी नगरपालिका 4 बाट जेठ 10 गते तथा कमललाई काठमाडौँ नागार्जुन नगरपालिका 1 बाट र नितुलाई काठमाडौँ महानगरपालिका 7 बाट जेठ 11 गते पक्राउ गरेको हो।
1: अवैध विद्युतीय चुरोट भेप सहित ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका 8 बस्ने 31 वर्षीय नवीन खड्कालाई जेठ 11 गते प्रहरीले पक्राउ गरेको छ। नवीनले काठमाडौँ महानगरपालिका 22 स्थित आरबी कम्प्लेक्सको भवनमा स्माइल योर चोइस र भेप मान्डु ट्रेड प्राइभेट लिमिटेड नामक पसल सञ्चालन गरी भेप बिक्री वितरण गर्ने गरेको खुल्न आएको छ। साथै प्रहरीले सोही कम्प्लेक्सको भवनमा भण्डारण गरी राखेको 29,140 थान भेप समेत बरामद गरेको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो। तपाई यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको पद बहाली पश्चात भएका उल्लेखनीय कार्यहरू एक सामग्री।
0: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको पद बहाली पश्चात संगठनको क्षमता अभिवृद्धिका साथै सांगठनिक सुदृढीकरणमा विभिन्न प्रयासहरू भएका छन्। जसमध्ये प्रहरी कल्याण, कर्मचारी हित तथा मनोबल अभिवृद्धि, प्रविधि, डिजिटल प्रणाली तथा फोरेन्सिक आधुनिकीकरण, नीतिगत, कानूनी तथा संगठनात्मक सुधार, संस्थागत क्षमता विस्तार, समुदाय केन्द्रित तथा सामाजिक सुरक्षा कार्यक्रम, पूर्वाधार विकास तथा सेवा विस्तारका क्षेत्रहरूमा उल्लेखनीय प्रयासहरू भएका छन्। प्रहरी कल्याण कर्मचारी हित तथा मनोबल अभिवृद्धितर्फ प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मलाई आकस्मिक समस्या समाधानका लागि 5% ब्याज दरमा 2

0: लाख रुपियाँ आकस्मिक सहुलियत कर्जा उपलब्ध गराउने गरी कल्याण कोषको सेवा विस्तार गरिएको, यस अवधिमा प्रहरी कल्याण कोषबाट 4847 जना प्रहरी कर्मचारीहरूलाई 2,38,73,23,905 रुपियाँ बराबरको सहुलियत कर्जा, घर खरिद वा निर्माण कर्जा, शैक्षिक कर्जा, सवारी साधन खरिद कर्जा, निर्व्याजी उपचार सापटी आकस्मिक सहुलियत कर्जा उपलब्ध गराइएको छ। प्रहरी कल्याण संचालन कार्यविधि 2080 संशोधन गरी समयानुकूल सेवा अभिवृद्धि र सेवा सुविधा विस्तार गर्नुका साथै प्रहरी कल्याण कोषबाट प्रवाह हुने सेवाहरूलाई सरल, सहज र छरितो हुने गरी व्यवस्था मिलाइएको छ।
1: यसै गरी प्रविधि, डिजिटल प्रणाली तथा फोरेन्सिक आधुनिकीकरण तर्फ नेपाल प्रहरी प्रधान कार्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स एन्ड एडभान्स एनालाइटिक सेल्स AIASC को स्थापना गरी सञ्चालन गरिएको, अभियुक्त र कसुरदारको अभिलेख एकीकरण रेकर्डिङ र ट्रैकिंग प्रणाली सम्बन्धी SOP स्वीकृत भए कार्यान्वयनमा आएको छ। यस अवधिमा 6,74,753 जनालाई चारित्रिक प्रमाणपत्र वितरण गरिएको छ। हाल नेपाल प्रहरीमा सञ्चालनमा रहेको प्रहरी मोबाइल एप मार्फत सर्वसाधारणले उजुरी तथा निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ। विभिन्न सरकारवाला निकायहरूसँगको समन्वयमा प्रदेशका नाकाहरू सहित देशभरका विभिन्न स्थानमा 1,042 सीसीटीभी क्यामेरा जडान गरिएको छ। नीतिगत, कानूनी तथा संगठनात्मक सुधारतर्फ सर्व कार्यान्वयनलाई व्यवस्थित बनाउन बढुवा तथा पदस्थापन भएका प्रहरी कर्मचारीहरूलाई आफ्नो दरबन्दीमा हाजिर भए पश्चात मात्रै दर्जियानी चिन्ह प्रदान गर्ने पद्धतिको शुरूआत गरिएको छ। संगठनको निष्पक्षता, पारदर्शिता र व्यावसायिक मर्यादालाई अक्षुण राख्ने उद्देश्यले बाह्य प्रभाव पार्ने वा त्यस्तो प्रभावमा संलग्न प्रहरी कर्मचारीहरूको गतिविधि तीन पुस्ते रेकर्डमा अभिलेखीकरण गर्ने कार्यको संस्थागत रूपमा औपचारिक शुभारम्भ गरिएको छ।
0: प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा उप समिति गठन भई छलफल अगाडि बढ़ाइएको छ। कार्य सम्पादन र मूल्यांकन अभिलेख ढाँचा प्रतिवेदन 2082 स्वीकृत भई कार्यान्वयनमा ल्याइएको छ। नेपाल प्रहरी रणनीतिक सम्मेलन प्रतिवेदन 2082 स्वीकृत भई कार्यान्वयनमा ल्याइएको, ट्रेनिङ नीट एनालाइसिस TNA कार्यविधि 2082 स्वीकृत भई कार्यान्वयनमा आएको, नेपाल प्रहरीका लागि आवश्यक हात हतियार तथा खरखजना र भीड़ नियन्त्रणका लागि आवश्यक असभावका सामग्रीहरूको आवश्यकताको मापदण्ड 2082 स्वीकृत भई कार्यान्वयनमा आएको छ, जेएनजी लगायतका युवा पुस्ताहरूको अभिरूचि र जोखिमको विश्लेषण प्रतिवेदन 2082 स्वीकृत भई कार्यान्वयनमा आएको, भीड़ नियन्त्रणको क्रममा ब्याटन फायर आर्म्सको प्रयोग मापदण्ड 2082 स्वीकृत भई कार्यान्वयनमा आएको, भीड़ नियन्त्रणको विशिष्टीकृत प्रशिक्षण क्षमता विकासको निमित्त मापदण्ड निर्माण गर्ने सम्बन्धी प्रतिवेदन 2082 स्वीकृत भई कार्यान्वयनमा आएको छ। यसै गरी नेपाल प्रहरी रणनीतिक योजना 2083-2085 स्वीकृत भई कार्यान्वयनमा आएको छ। नेपाल सरकारबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीका नेपाल प्रहरीसँग सम्बन्धित बुदाहरू कार्यान्वयन भइरहेको छ। नेपाल प्रहरी ठाडो निवेदन उप छलफल र मेलमिलाप सम्बन्धी कार्यविधि 2082 स्वीकृत भई कार्यान्वयनको लागि देशभरका प्रहरी कार्यालयहरूलाई पत्राचार गरिएको छ।
1: यसै गरी संस्थागत क्षमता विस्तारतर्फ देशभरका विभिन्न 17 प्रहरी कार्यालयहरूका लागि 48,929 वर्ग मिटर जग्गा प्राप्ति भएको छ। कार्य सम्पादन मूल्यांकन मार्गनिर्देशनका आधारमा जिल्ला प्रहरी कार्यालयहरूको मासिक कार्य सम्पादनको स्तर मापन गर्ने पद्धतिको शुरूआत भएको छ। नेपाल प्रहरीमा नयाँ UNFPU मिशन स्थापनाको लागि UNDPO मा प्रस्ताव पठाइएको र यसका लागि नियमित समन्वय गरिएको, नेपाल प्रहरीमा ड्रोन तथा एन्टी ड्रोन इकाई स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढ़ाइएको, स्वदेश तथा विदेश तालिम अन्तर्गत 11,500 जना जनशक्तिलाई प्रशिक्षण प्रदान गरिएको छ।
0: यसै गरी समुदाय केन्द्रित तथा सामाजिक सुरक्षा कार्यक्रम मार्फत गरीब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक छात्रवृत्तिका लागि 2082-10 महिना 20 गते स्वर्गीय कृष्ण बहादुर कार्कीको स्मृतिमा देवीस्थान माध्यमिक विद्यालय मालिका गाउँपालिका वडा नम्बर 7 घमिर गुल्मीमा रू 5,00,000 बराबरको अक्षय कोष स्थापना गरिएको छ। यस्तै मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर 1 र 12 महागढ़ीमाई नगरपालिका 10 न्यानो कपड़ा वितरण गरिएको छ। पर्साको वीरगंज स्थित मानव सेवा आश्रममा र कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर 2 स्थित गुरूकुल कैलाश आश्रममा खाद्यान्न सामग्री वितरण गरिएको छ। प्रहरीको सम्पर्कमा आउने बालबालिका र प्रहरी कर्मचारीका कम उमेरका बालबालिकाहरूको स्याहारका लागि 10 प्रहरी कार्यालयहरूमा प्रति जिल्ला ₹1,50,000 रकम उपलब्ध गराई बाल मैत्री कक्ष स्थापना गरिएको छ।
1: त्यसै गरी सो अवधिमा समुदाय प्रहरी साझेदारी अन्तर्गत 6,517 कार्यक्रम मार्फत 11,33,962 जना नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। सो अवधिमा पूर्वाधार विकास तथा सेवा विस्तार तर्फ जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्व सहित इलाका प्रहरी कार्यालयहरू कोहलपुर, बरथुवा, बुटवल, गढवा, सिमरनगढ र वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तु गरी 8 प्रहरी कार्यालयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन भएको छ।
0: यसै गरी गत 6 अवधिमा अपराध अनुसन्धान तथा कानूनी कारवाही, ट्राफिक व्यवस्थापन तथा सड़क सुरक्षा, विपद व्यवस्थापन तथा सुरक्षा परिचालनका क्षेत्रहरूमा उल्लेखनीय प्रयासहरू भएका छन्। सो अवधिमा देशभरबाट 4,666 जना लागु औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको छ। उक्त अवधिमा गाँजा 22,620 किलो, चरेस 443 किलो, खैरो हेरोइन 19 किलो, पोलेन 14 किलो, अफिम 16 किलो तथा नाइट्राभेट 35,903 ट्याबलेट, डाइजेपाम 24,387 एम्पुल, फेनारागन 35,457 एम्पुल, बुप्रेनोर्फिन 23,696 एम्पुल, लुपिजेसिक 42 एम्पुल, स्पास्मो 69,878 ट्याबलेट, ट्रामा 6,82,158 ट्याबलेट, प्रोमेथाजाइन 1,074 ट्याबलेट समेत बरामद भएको छ।
1: यसै गरी सो अवधिमा 11,109 जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी 4,470 वर्ष कैद सजाय कार्यान्वयनमा आएको र 1,10,38,94,625 रूपियाँ बराबरको जरिवाना असुल उपहार गरिएको छ। सम्पत्ति शुद्धिकरण मुद्दामा 3,11,52,63,310 रूपियाँ बिगो रकम दावी सहित 103 जना प्रतिवादी विरूद्ध कानूनी कार्यवाही गरिएको छ। करिब 1 बराबरको सुन, चाँदी, भन्सारसली, हुन्डी, स्रोत नखुलेको रकम लगायतका राजस्व चुहावटका गतिविधिमा संलग्न 758 जना व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कार्यवाही गरिएको छ। यसै गरी अवैध हात हतियार तथा विस्फोटक पदार्थ सहित 127 जनालाई पक्राउ गरिएको छ, जसबाट 615 थान हतियार सहित ठूलो परिमाणमा गोली, बारूद, डेटोनेटर, पिक लगायतका विस्फोटक पदार्थहरू बरामद भएका छन्। साइबर अपराधका 58 मुद्दा दर्ता गरी विद्युतीय माध्यमबाट ठगी भएको 8,85,31,670 रूपियाँ पीड़ितलाई फिर्ता दिलाइएको छ।
0: यसै गरी मानव बेचबिखन तथा ओसार पसार अपराधमा संलग्न 41 जना व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ। सो अवधिमा देशभर ज्यान सम्बन्धी कसुरका 4,237, आत्महत्या सम्बन्धी 3,414, चोरी सम्बन्धी 2,059, संगठित तथा आर्थिक अपराध सम्बन्धी 4,540, सामाजिक अपराध सम्बन्धी 5,465, महिला तथा बालबालिका सम्बन्धी 1,935, सवारी सम्बन्धी 1,480 र विविध 7,146 गरी कुल 30,276 मुद्दा दर्ता गरी कानूनी कार्यवाही गरिएको छ। यस्तै सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम सम्बन्धी 82,217 जनचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ, जसबाट 45,56,892 जना लाभान्वित भएका छन्। यसै गरी ट्राफिक नियम उल्लंघन गर्ने 5,61,139 सवारी साधनलाई कार्यवाही गरी 49,91,463 रूपियाँ राजस्व संकलन गरिएको छ। नेपालभरका राजमार्ग तथा सीमा नाकामा गरी 19 स्थानमा ट्राफिक कम्युनिकेशन एप TCA सञ्चालनमा रहेको, देशभरका 77 जिल्लाका 228 युनिटमा ट्राफिक भायोलेसन रेकर्ड सिस्टम TVRS सञ्चालन भइरहेको, साथै नागरिकको सुविधालाई मध्यनजर गरी देशव्यापी रूपमा डिजिटल चिट लागू गरिएको छ।
1: सो अवधिमा देशभर विभिन्न स्थानमा भएका 4,206 विपदका घटनाहरूमा 23,484 जना प्रहरी परिचालित भई 213 जना नागरिकहरूको उद्धार समेत गरिएको छ। देशभर विभिन्न स्थानमा भएका बन्द हड़ताल लगायतका विरोध कार्यक्रमको सुरक्षार्थ 59,062 जना प्रहरी परिचालन गरी भरपर्दो सुरक्षा व्यवस्थापन गरिएको छ। साथै नेपाल प्रहरीद्वारा काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न स्थानका सुकुम्बासी एवं भूमिहीन नागरिकहरूको व्यवस्थापन कार्यमा आवश्यक सहजीकरण गरिएको छ।
0: यतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको पदबहाली पश्चात भएका उल्लेखनीय कार्यहरू एक सामग्री।
1: हस्तो यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र मिनरवा वज्राचार्य, सहकर्मी अम्बिका केसी र म दीपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
2: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ए कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
1: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
0: विजय सुनचाँदी पसलमा नै किन नि?
1: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत भिना र चाइनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9843638558। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाघ छ।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081-530-105 र 97-053।

0: टिभीएसको बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाठा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाइ खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98-151-72-681 र 98-164-24-650।
2: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
3: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लास्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृग सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नसा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: लक्ष्मी
1: ए लक्ष्मी अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
2: ए लिनुस् त।
1: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
2: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
1: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
2: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
3: हाम्रो यहाँ हान्ड कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
4: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98485485775।
2: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर
1: माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.

0: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा बजेटको पूर्व सन्ध्यामा निजी क्षेत्रका चाहना कस्ता?
1: निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो, करको दायरा बढाउने तर दर घटाउनु पर्यो।
0: गणतन्त्र दिवस समारोहमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने उनको शैलीबारे एकजना नागरिक अगुवा भन्छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा तीनटा कुराहरूले हामीलाई झस्कायो। शासनको लागि म्यान्डेट दिएको, उहाँ अल्मलिनुभयो, बनालिनुभयो।
0: अनि इरानले युद्ध विरामको खतरनाक उल्लंघन गरेको अमेरिकी सेनाको आरोप। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले कुवेतमा बलिस्टिक क्षेपयास्त्र आक्रमण गरेर इरानले युद्ध विरामको खतरनाक उल्लंघन गरेको आरोप लगाएको छ। अमेरिकाले इरानमा गरेको क्षेपयास्त्र आक्रमणको बदलामा अमेरिकी अखडालाई निशाना बनाइएको तेहरानले बताएको छ। दुवैतर्फबाट भएका पछिल्ला आक्रमणले कमजोर युद्ध विरामलाई चुनौती दिए पनि दिगो शान्तिका लागि वार्ता जारी छ। इरानका सर्वोच्च नेता मुस्तफा अली खामेनेईले अमेरिका र इजरायलले आफ्नो देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाएका छन्। बीबीसी संवाददाता योल्यान्ड नेल भन्छन्, युद्ध विराम धर्म रहेको यो एक सातामै दोस्रो पटक हो। इरानको विदेश मन्त्रालयले केही अघि बान्दर अब्बासको आफ्नो बन्दरगाहमा अमेरिकी आक्रमणको निन्दा गरेको थियो। बीबीसी संवाददाताको भनाई, हिजबुल्लामाथि आक्रमण जारी राखेको इजरायली सेनाले लेबननको राजधानी बेरूतमा हमला गरिएको बताएको छ। शहरको उत्तरी भेगमा भवनहरूबाट बाक्लो धुवा उडिरहेको तस्विरहरूमा देखिएको छ। इजरायली संचार माध्यमले उक्त आक्रमण हिजबुल्ला र इरानसँग सम्बन्ध भएका एकजना मिलिसिया कमाण्डर लक्षित रहेको उल्लेख गरेका छन्। इजरायलले 10,000 मानिसहरूलाई दुई घण्टाभित्र शहर छोड्न चेतावनी दिएर गएराति लेबननको दक्षिणी शहर टायरमा आक्रमण गरेको थियो। लेबननको करिब 14% भूभागका मानिसहरूलाई इजरायलले उक्त स्थान खाली गर्न भनेको छ। अमेरिकामा फेरि मुद्रास्फीति बढेर अप्रेलमा 3.8% पुगेको छ। यसको प्रमुख कारण बढ्दो इन्धनको मूल्य ठानिएको छ। मूल्य वृद्धिका कारण आगामी नोभेम्बरमा हुन लागेको मिड टर्म निर्वाचन अघि केन्द्रीय ब्याङ्कले ब्याजदर घटाउने सम्भावना कम हुँदै गएको छ। संसदमा हुने मतदान अघि मध्यमार्गी रिपब्लिकनहरू ट्रम्पसँग टाढिन थालेका छन्, जसकारण उनको दललाई दुवै सदनमा नियन्त्रण कायम राखिराख्न चुनौती देखिएको आकलन भएका छन्। पहिलो त्रैमासिकमा अमेरिकाको आर्थिक वृद्धि घटेर 1.6% सीमित देखिएको छ। विश्व स्वास्थ्य संगठनले कंगो गणतन्त्रमा इबोला नियन्त्रणको प्रयास स्वरूप प्रयोगशालाको क्षमता बढ़ाउन लागि बताएको छ। कंगो भ्रमणमा रहेका डब्ल्यूएचओ प्रमुख टेड्रोस एडहानम घेब्रेयेससले राष्ट्रिय चिकित्सा अनुसन्धान संस्थासँगको साझेदारीमा इबोला परीक्षणको नतिजा तत्कालै थाहा हुने व्यवस्था गर्न लागि बताए। डब्ल्यूएचओले इबोला फैलिएको प्रमुख क्षेत्रका लागि करिब 5 टन स्वास्थ्य सामग्री पठाइएको बताएको छ। यो क्षेत्रमा फैलिएको इबोलाको एउटा दुर्लभ प्रजातिले 200 जना भन्दा धेरैको ज्यान लिनुका साथै 1,000 जना भन्दा धेरै बिरामी परेका छन् र केन्याको एउटा आवासीय विद्यालयको छात्रावासमा आग लागि हुँदा 16 जना बालबालिकाको ज्यान गएको छ। घटनामा अन्य 70 जना भन्दा धेरै विद्यार्थी घाइते भएका छन्। राष्ट्रपति विलियम रुतोले आगलागीको कारणबारे छानबिन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। नयाँ सरकारको पहिलो बजेटले आर्थिक रूपान्तरण गर्न सक्नुपर्ने निजी क्षेत्रले बताएको छ। अर्थतन्त्रमा 80% योगदान गर्ने भनिएको निजी क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर बजेट आउनुपर्ने उनीहरूको धारणा छ। सरकारले भोलि जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 बजेट पेश गर्दैछ। एक रिपोर्ट। जेएनजी आन्दोलनको उथलपुथलका बेला निशानामा परेको निजी क्षेत्रले त्यस यता भएको चुनावबाट आएको शक्तिशाली नयाँ सरकार समक्ष धेरै आशा राखेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताउने गरेका छन्। खास गरी लगानी सुरक्षा, व्यावसायिक सुरक्षा तथा नीतिगत स्पष्टता र स्थिरता आवश्यक भएको उनीहरूले औल्याएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले खस्खदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सृजना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न रोजगारी सृजना गर्ने गरी बजेटमा नीतिगत सुधारको सुझाव दिएको छ। त्यस्तै नेपाल उद्योग परिसंघले
3: उद्योगलाई प्राथमिकता दिँदै कम्तीमा 10 वर्षको नीतिगत स्थिरता दिन सुझाव दिएको छ। दुवै संघले करमा सुधारको माग पनि राखेका छन्। निजी क्षेत्रका अनुसार हाल मुलुकको औद्योगिक उत्पादन क्षमता 40% सीमित भएको, निर्माण उद्योग इतिहासकै कठिन मोडमा पुगेको तथा विगत 2 दशकमा नेपालको औसत आर्थिक वृद्धि दर 4% मात्र रहँदा करको वृद्धि दर चाहिँ 11% पुगेको र कुल गार्हस्थ उत्पादन जीडीपीको अनुपातमा राजस्व 19% नागेर दक्षिण एसियाकै उच्च कर भार मध्ये एक बनेको भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। यसै सन्दर्भमा हामीले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठसँग यसपालिको बजेटमा निजी क्षेत्रको चाहना बारे कुराकानी गरेका छौ।
1: बजेट चाहिँ अब निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो होइन। अर्को कुरा भनेको अब यो करको दायरा बढाउने तर दर घटाउनु पर्यो, अनि भ्याटले पनि हामीले चाहिँ यो बहुदर प्रणाली हुनु पर्यो। अहिले जुन खाद्यान्नलाई पनि 13% अनि लग्जरीलाई पनि 13% गरिरहेको छ होइन। खाद्यान्नलाई चाहिँ अलिकति 5%सम्म भ्याट घट्नुपर्ने, व्यक्तिगत आयकरमा अहिले 39% लगाएको छ कि सरकारले है। यो चाहिँ संसारकै सबभन्दा महँगो कर जस्तै देखिरहेको छ अहिले। त्यसमा पनि 25-30% झर्नुपर्छ भनेर हामीले माग गरिरहेका छौँ। निर्यातमा नगद अनुदान राख्नुपर्छ किनभने 25% बन्न सक्दैन भनेर हामीले भनिरहेका छौँ।
3: अब जस्तो अहिले मध्य पूर्वमा जुन युद्धको स्थिति छ त्यसले आपूर्ति श्रृङ्खला बिग्रिएको छ, इन्धनको भाउ अरू धेरै चिजको भावहरू बढिराखेका छ होइन, यसले हाम्रो अर्थतन्त्रमा असर परिराखेको छ। त्यसमा सबभन्दा धेरै त तपाईँहरू निजी क्षेत्रले पनि त्यसको बेहोरिराखेको छ। यो सन्दर्भमा चाहिँ यसलाई सरकारले यहाँ बजेट मार्फत केही सम्बोधन गर्न सक्ने स्थिति हुन्छ?
1: सरकारले चाहिँ यो नीतिगत कुराहरू परिवर्तन गर्नु परेछ के भन्छ, अब इन्धनबाट चाहिँ रेट बढेर 30-70% पर पर्सेन्टसम्म बढिरहेको छ। तर अहिले जति पनि हाम्रो चाहिँ निर्माण व्यवसायहरूले चाहिँ काम गर्न सक्ने अवस्था छैन होइन। सरकारले चाहिँ के भने अब राष्ट्र ब्याङ्कको मूल्य वृद्धि अनुसार चाहिँ बढाउनु पर्छ भन्दाखेरि 2-3% मात्र बढेको छ भनेर समग्र अरू वस्तुहरूको एउटैमा बास्केट राख्दाखेरि के भन्छ भने त्यो गर्दाखेरि 2-3% मात्र बढ्ने देखिरहेको छ। अब निर्माण व्यवसायलाई 2-3% बढाएर काम गर्न सक्दैन होइन। त्यस कारणले गर्दाखेरि परिस्थिति हेरेर चाहिँ मूल्य समायोजन गर्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ माग गरिरहेका छौँ।
3: गएको वर्ष जुन भदौमा जेएनजी आन्दोलन भयो त्यो ताका भएको विध्वंसमा निजी क्षेत्रले पनि अर्बौंको क्षति बेहोरेको थियो होइन। त्यो सन्दर्भमा यो सरकारसँग तपाईँहरूको अपेक्षा के छ?
1: लगानीको सुरक्षा हुनु पर्यो। अब यस्तो किसिमको घटना चाहिँ घट्नु हुँदैन। त्यो घट्यो भने चाहिँ राज्यले पुरा सबै जिम्मेवारी लिनु पर्यो त्यसको लागि।
3: अनि अर्को चाहिँ यो जुन पछिल्लो समयमा निजी क्षेत्रमा धरपकड भयो, व्यवसायीहरूलाई चाहिँ हतोत्साहित भए भन्ने खालको कुरा पनि निजी क्षेत्रले उठाइराखेको छ होइन, त्यो सन्दर्भमा चाहिँ के भन्न चाहनुहुन्छ?
1: जुन कारवाही गर्ने तरिका फरक गर्नु पर्यो के, पहिला सुन्ने अनि सुन्ने गर्नु भएन। व्यापारीहरूको चाहिँ प्रतिष्ठालाई पनि ध्यानमा राखेर अब यदि उसले चाहिँ गल्ती गरेको थरेपछि मात्र सुन्ने पर्नु पर्यो कि। कारवाही गर्ने तरिकाहरू धेरै छन्। अब उसको चाहिँ खाताहरू बन्द गर्न सकिन्छ होइन। तपाईँको चाहिँ आर्थिक हिनामिना छ भने आर्थिक दण्ड गर्न सकिन्छ। अब उसको अर्बौं रुपियाँ खर्बौं रुपियाँ लगानी छ, ऊ देशबाट भाग्दैन नि त।
3: उनी थिए नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ। अब अर्को प्रसंग, भोलि जेठ 15 गते गणतन्त्र दिवसमा साबिकको परम्परा तोड्दै प्रधानमन्त्रीको साटो राष्ट्रपतिले सम्बोधन गर्ने विवरण आएका छन्। नयाँ सरकार गठन भएदेखि प्रधानमन्त्री बालेन्द्र शाहले न संसदमा न अन्यत्र कतै पनि सार्वजनिक सम्बोधन गरेका छैनन्। यसै सन्दर्भमा उनको सो शैलीबारे साथी शरद केसीले नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पाणीलाई सोधेका छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा 3 कुराहरूले हामीलाई झस्कायो। एक, उहाँलाई सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्मलिनुभयो, बरालिनुभयो। संसदमा चाहिँ राष्ट्रपतिले बोल्ला बोल्दै या त अधैर्यताको कारणले हो या त सांकेतिक हो उहाँ उठेर हिँड्नुभयो, उहाँले संसदीय मर्यादाकै उल्लंघन गर्नुभयो। दोस्रो, गणतन्त्र दिवसमा म बोल्दिनँ भन्नुभयो। तेस्रो, जानुहुन्छ कि जानुहुन्न भन्ने कुरा हो, किनभने संसदमा बोल्न पाउनु भनेको अन्तर्क्रिया गर्नु, सांसदहरूलाई गर्नु भने लोकतान्त्रिक छवि विश्वभरि प्रकट गर्नु हो। जस्तो तत्कालीन राजा महेन्द्रको बारेमा भन्नुहुन्छ भने उहाँ पहिला जङ्गी पोसाक लाउनुहुन्थ्यो विदेशका राष्ट्राध्यक्षहरू आउँदा, पछि कसैले के भन्यो उहाँले जङ्गी पोसाक लाउन छोड्नुभयो, दौरा सुरुवालमा भेट्नुभयो। अब यो बालेन्द्र शाहजीको पनि कतै जङ्गी मोह जागृत हुन थालेको त होइन भन्ने शंका गर्ने ठाउँ ननिसुमा भन्छु म, ननिसुमा उहाँ आफैले दिनुभयो यो ठाउँ। दिया हुनाले हामीले पवित्र दिवस गणतन्त्र दिवसमा के स्मरण गरायौं भने, खबरदार, सुशासनको म्यान्डेट दिएको, फोहोर धेरै बढार्नु छ, विकृति धेरै हटाउनु छ, विधि सम्मत गर्नुहोस्, अगाडि बढ्नुहोस्,
4: तर प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्दिन भन्ने बित्तिकै गणतन्त्र खतरामा पर्छ अथवा गणतन्त्र चलाउन खोजेको भन्ने अर्थ लगाउनु मिल्छ?
2: अपराधत्व त देखिएन नि। 46 सालमा बहुदलीय व्यवस्थाको संघर्ष हुँदा वाच गरिदिनु नै भएको थिएन। 62 सालमा लोकतान्त्रिक गणतन्त्र जुन जनआन्दोलनको बलमा आयो त्यो बेला उहाँ बालिग नै हुनुहुन्थ्यो, 16 वर्ष नै पुग्नु भएको थिएन। उहाँलाई त्यो स्वतन्त्रताका लागि नागरिकले जीवन चाहिँ अर्पण गरेको त्यो त्याग बलिदानको उहाँमा फिट्टो भर पनि सम्मान चाहिँ देखिएन। दुःखका साथ मैले यो कुरा भने
4: त्यस्तो कुराहरूमा उमेरले अथवा जन्म भाथ्यो कि थिएन भनेको कालखण्ड हेरेर यसप्रतिको आस्थालाई मापन गर्न सकिन्छ र?
2: एउटा कुरा हुन्छ नि, जसले जन्मायो आमा बाबुले त आफ्नो सन्तानको जस्तै रोगी भए पनि उपचार गर्ने भन्छन् नि त, जेसुकै भए पनि बचाउनु पर्छ भन्छन् नि त, माया हुन्छ। म चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहजीलाई विनम्र आग्रह गर्दछु, इतिहासले अवसर दिएको छ तपाईँलाई, तपाईँले यो अमृत दिएको छ, यो अमृतलाई नपोक्नुहोस्।
3: उनी थिए नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडी, साथी शरद केसीसँग कुरा गर्दै। फेरि अर्को प्रसंग, सरकारले सातामा दुई दिन बिदा दिँदा स्थानीय तहको अधिकार कुण्ठित भएको काठमाडौँ उपत्यका मेयर फोरमले जनाएको छ। आइतबार पनि स्कूलहरू बिदा हुँदा पठन पाठनमा पनि असर परेको फोरमको चिन्ता छ। यसबारे हामीले सो फोरमका प्रमुख एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई सम्पर्क गरी दुई दिन बिदा हुँदा स्थानीय तहको अधिकार कसरी उल्लंघन हुन्छ भनेर सोधेका छौं।
5: हप्ताको दुई दिन बिदाको प्रक्षेपण चाहिँ ऐनले पनि गरेको छैन, संविधानले चाहिँ माध्यमिक तहसम्मको अधिकार जुन स्थानीय पालिकालाई दिएको, तर यसमा चाहिँ नेपाल सरकारले त्यो निर्णय गर्दाखेरिको अवस्थामा हामीसँग कुनै पनि किसिमको कन्सल्टेसन पनि गरिएन र अप्रत्याशित रूपमा जुन विधाको घोषणा गर्यो त्यसले गर्दाखेरि ऐनमा व्यवस्थापन गरेको घटीमा पनि 220 दिन चाहिँ कार्य दिन हुनुपर्छ भन्ने जुन कुरा छ त्यसमा पनि मेल खाएन र यो जम्मा हिसाब गर्दाखेरि चाहिँ 180 हाराहारी मात्रै आउँछ। सबै स्थानीय पिता हप्ताको दुई दिन पिता कार्यको पर्दाखेरि शैक्षिक क्यालेन्डरमा पनि ज्यादै नै प्रतिकूल असर पर्नेछ।
3: सरकारले चाहिँ अब पेट्रोलियम पदार्थको अभावको पनि एउटा कारण देखाएर दुई दिन बिदा दिँदाखेरि बचत हुन्छ भन्ने खालको एउटा तर्क गरेको छ केही समयको लागि भन्ने खालको पनि बुझ्न सकिन्छ त्यसबाट। तपाईँहरूले चाहिँ के बुझ्नु भएको छ
5: यसमा चाहिँ खासै तात्विक रूपमा के भिन्नता रह्यो र भन्ने चाहिँ सबैको भनाइ के रह्यो र अब नेपाल सरकारले चाहिँ यो कुरालाई पछिसम्म पनि हप्ताको दुई दिन बिदाकै व्यवस्थापन गर्ने भन्ने कुरा पनि सुन्नमा आएको छ। स्थानीय पालिकाहरूसँग पनि भलाकुसारी गरेर यसलाई अनुसरण गरेको भएदेखि हुन्थ्यो। त्यसमाथि पनि अहिलेको सन्दर्भमा चाहिँ यो वर्षको लागि शैक्षिक क्यालेन्डर सबै बनिसकेको छ, यादै अप्ठ्यारो परेको अवस्थालाई मात्रै हो भन्ने किसिमको भइदिएको हुन्थ्यो, तर अहिले गन्ध आए अनुसार चाहिँ यो चाहिँ पछिसम्म पनि गर्न जस्तो देखिएको हुनाले पनि यो चाहिँ हामीलाई सुत्केको छैन भन्ने कुराको चाहिँ ठहर हो।
3: अब अन्त्यमा यदि सरकारले चाहिँ तपाईँहरूको कुरा सुनवाई गरेन भने चाहिँ के गर्नुहुन्छ त?
5: नेपाल सरकारले यो कुरा सुनवाई गरिएन भने यो काठमाडौँ भ्याली मेयर फोरमले चाहिँ यो अप्ठ्यारो अवस्था भएको हुनाले यसो नगर्नु भनेर हामीले चाहिँ अनुरोध गर्छौँ र त्यो भन्दाखेरि पनि मानेन भने सम्भवतः हामी कानुनी रूपमा चाहिँ उपचार खोज्छौँ।
3: उनी थिए ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी सेनाले कुवेतमा बलिस्टिक क्षेपास्त्र आक्रमण गरेर इरानले युद्धविरामको खतरनाक उल्लंघन गरेको आरोप लगाएको छ। अमेरिकाले गैराति दक्षिणी इरानमा आक्रमण गरे लगत्तै इरानी सेना आईआरजीसीले अमेरिकी हवाई अखाडामा आक्रमण गरिएको बताएको थियो। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
0: आईआरजीसीले आक्रमण गरिएको अखाडाबारे केही नखुलाए पनि अमेरिकी अखाडा राखेको कुवेतले क्षेपास्त्र र ड्रोन आक्रमण निस्तेज पारिएको बताएको छ। इरानले प्रहार गरेको बलिस्टिक क्षेपास्त्र कुवेतको फौजले निस्तेज पारेको अमेरिकी सेनाले पनि जनाएको छ, तर उक्त क्षेपास्त्र आफ्नो सैन्य अखडा लक्षित रहे वा नरहेको बारे उसले थप खुलाएको छैन। अमेरिकाले होर्मुज जलमार्गमा इरानी ड्रोनहरू खसाल्नुका साथै दक्षिण इरानको रणनीतिक शहर बान्दर अब्बासमा आक्रमण गरेको घटनापछि इरानले क्षेपास्त्र प्रहार गरेको विवरण आएका छन्। आईआरजीसीले यसअघि आफ्नो देशमा प्रहार गर्न अमेरिकी पक्षले प्रयोग गरेका स्थानमा आक्रमण गरिएको बताएको छ। पछिल्लो आक्रमणले वाशिङटन र तेहरान बीचको कमजोर युद्ध विरामलाई चुनौती दिएको छ।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखै यही समाप्त हुन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: यो हो तपाईको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज. रेडियो टाइगर स्टुडियो टाइम. यति बेला रात्रिको 9 बजेको छ.

रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।